0: यथार्थ हाल जान्न खोजेको देखेर राजकुमारीले भन्न लागिन्, हे सखी
1: हजुर,
0: अहिले भर्खर सपनीमा अत्यन्त सुन्दर कोमल नयन पिताम्बरधारी महाबाहु नव युवक आएर आफ्नो बाहु पासमा राख्दै अधरा मृतपान गराई नजाने कहाँ अलाप हुनुभयो। त्यसै कारणले नारायण
1: हरि हरि
0: यो

राजकुमारीको भित्री मनको वेदना थाहा पाएपछि सखी चित्रलेखाले भन्न लागिन् हे मैया यदि हजुरले चिन्न सक्नुहुन्छ भने त्रिलोक चौध भुवनकै मानव जातिको चित्र देखाउँछु चित्र हेरी आफ्नो दिलको प्यारालाई पहिचान गर्नुहोस् सखीको कुरो सुनि हँसिलो मुख पारेर चित्र देखे भने पक्कै चिन्नेछु भनेपछि चित्रलेखाले त्रिलोक चौध भुवनको देव देवता यक्ष गन्धर्व किन्नर दैत्य सहितको मानवहरूको समेत चित्र देखाउँदै भन्न लागिन् हे प्यारी सखी तिम्रो चित्त चोर्ने यिनीहरू मध्ये छ भने नारायण।

यदुकुलको चित्रहरू कर्मैसँग देखाउँदै गइन्। त्यसै बेला श्री कृष्णजीको चित्र देखेर केही लाज मान्दै राजकुमारीले यस्तै अनुहारको छ तर यो चाहिँ होइन भनेपछि त्यसै घडी सखी चित्र लेखाले प्रद्युम्नको चित्र तयार पारी राजकुमारीलाई देखाउँदा यो पनि होइन झन्डै झन्डै यस्तै यस्तै छ भन्ने जवाफ दिएपछि चित्र लेखाले तत्कालै अनिरुद्रको चित्र देखाइन्। त्यो चित्र देखेपछि राजकुमारीले केही लाज मान्दै चित्रलाई दिलमा लगाई मन्द मन्द मुस्कुराउँदै भन्न लागिन् हे सखी मलाई

त्यसै अवसरमा राजकुमारीलाई सम्झाउँदै चित्रलेखाले भन्न लागिन्, हे मैया, अब हजुरले केही धन नमान्नु पर्दैन, भरे राति द्वारकाबाट अनिरुद्रजीलाई उडाएर हाजिर गराउनेछु भनी युगबलबाट द्वारकापुरी जानुभयो। त्यसै बखतबाट राजकुमारी उषा सखी चित्रलेखाले दिलको प्यारालाई कुन बेला ल्याइपुर्याउलान् भनी प्रतीक्षा गरिरहेको बेला सखी चित्रलेखाले खाटै सहित अनिरुद्रजीलाई ल्याएर राजकुमारीको हातमा सुम्पँदै मुसु मुसु हाँसेर भन्न लागिन्, नारायण हरि हरि।

सखी चित्रलेखा गएपछि राजकुमारीले निन्द्रा अवस्थामा रहेको अनि रुद्रजीको मुखमा हेर्दै सिरानी निर बसी दुवै हातले घुम्रिएको कपालमा सुमसुम्याउन लागिन्। त्यसै बेला निन्द्रामा परेको अनि रुद्रजीले बाणासुरकी छोरी उषालाई विमानमा राखी उडाएर संसार घुमाउँदै द्वारावतीमा पुगेपछि विमान उतार्न लागेको देखि उषाले हाँस्दै भनिन्, हे प्यारा, मलाई सुनितपुरमै पुर्याइदिनुहोस्। द्वारावती अहिले जान्न, बरु हजुर पनि उतै सवारी होस् भन्दा अनि रुद्रजीले उषाको दुवै हातमा समाति आफ्नो बाहु पासमा राख्ने इच्छाले तानातान गर्दा कठै भरि। त्यसै बेला अकस्मात विमानबाट राजकुमारी उषा तल खस्न लागेकोले अनि रुद्रजीले दुवै हात फैलाउँदै उषालाई समाउनको लागि जुरमुराउँदा अचानक उनको हात उषामाथि ठक्कर खान गएकोले सपनीबाट बिउजिएर आश्चर्य हुँदै आपसमा हेराहेर गरी सपनीको वेदनालाई दुवैजनाले सम्झिएर

उषा र अनिरुद्रजी एक आपसमा लहराले रुखलाई बेरे जस्तै गरी दुवैजना अंगालोमा बेरिएर प्रेमको वर्षा गराए। बिस्तारै बिस्तारै हृदय शान्त पारेर स्वर्गीय सुखको अनुभव गर्दा गर्दै मस्त सँग निदाए। त्यसै दिनदेखि द्वारिकावासी अनिरुद्रजी राजकुमारी उषाको साथमा नयाँ नयाँ लीला गर्दै सोणितपुरको दरबारभित्र बसिकन नारायण।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California. Extreme energy drink.
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0663520152
2: मोबाइल 97460054
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
4: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
3: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
5: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0663520497
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
6: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो खै म त कहाँ जाउँ भइरहेको छु
7: मन चारैतिर नडुलाउनु है दाई आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है
8: हजुर आकर्षक डिजाइनका सोफा दराज पलङ टिभी दराज टेबल दराज अफिस टेबल लो बेड डाइनिङ टेबल प्लास्टिकका टेबलहरू भाँडाका आइटमहरू स्टिल तथा गिफ्ट आइटमहरू ग्यास चुलोका सेट कप सेट
7: साथमा सिरक म्याट्रेस कुसन कभर सोफा म्याट तन्ना डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर बलराम खत्री ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसीसार नगरपालिका साथ मनाङ्गी चौतारा लमजुङ
8: सम्पर्क मोबाइल 98460 99018 98460 99018

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 11 गते सोमबार, सन् 2026 मे 25 तारीख अधिक जेठ शुक्ल पक्षको नवमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्मको प्रस्ताव, नागरिकको सुझाव समेत समेटेर बहसपत्रको मस्यौदा बनाउने कार्यदलको तयारी।
0: पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर, दिउँसो घर बाहिर ननिस्कन, स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकारको अपील।
1: 293 सामुदायिक विद्यालयमा 5 भन्दा कम विद्यार्थी र धेरै शिक्षक भएका विद्यालयलाई पालिकाले व्यवस्थित गर्दै।
0: भारतको तेलंगानामा गर्मीका कारण 16 जनाको ज्यान गयो, तापक्रम 46 डिग्री भन्दा माथि, तातो हावाको लहर अझै केही समय रहने मौसम विभागको चेतावनी।
1: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा राजस्थान आईपीएल क्रिकेटको प्लेअफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सीटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सीटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
5: सम्पर्क फोन नम्बर 9857035578, 9557075404, 9635

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779 वा 98576314314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
3: काया कैरनमा अब खबरको सिलसिला। संविधान संशोधनको बहस पत्र निर्माण गर्न गठित कार्यदलले छलफलका लागि 8 बुदामा 54 प्रस्ताव तयार पारेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, सबै तहका अदालतका न्यायाधीशको पुनर्नियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन्। कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षक अन्तर्गत 7, निर्वाचन प्रणालीका 8, संहिता सम्बन्धी 2, प्रदेश सम्बन्धी 8, स्थानीय तहका 3, न्यायपालिकाका 11, संवैधानिक निकाय सम्बन्धी 6 र अरू विविध विषय अन्तर्गत 9 प्रस्ताव अघि सारिएको छ। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082का संयोजक असीम शाहले संविधान संशोधन बहस पत्र निर्माणका लागि छलफल गर्ने आधारका रूपमा विषय तय गरिएको बताउनुभयो। प्रतिनिधि सभा नियमावली मसौदा समितिको संविधान संशोधनका लागि अप्नाइने कार्यविधिमा संविधानसँग बाजिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। प्रतिनिधि सभा र राष्ट्रसभा दुवै सदनका सदस्य संख्या एकमुष्ट जोडेर त्यसको दुई तिहाई प्रतिनिधि सभाबाट मात्र पुर्याउन सके पनि संविधान संशोधन हुन सक्ने प्रस्ताव अघि सारिएको हो। जुन प्रस्ताव संविधानको व्यवस्थासँग बाधिन्छ, यसअघि दुईपल्ट भएका संविधान संशोधन दुवै पक्षबाट छुट्टा छुट्टै दुई तिहाई बहुमतले पारित गरेर मात्र सम्भव भएका थिए। राष्ट्रिय सभामा सत्तारूढ राष्ट्रपाको प्रतिनिधित्व शून्य छ, प्रतिनिधि सभामा दुई तिहाई नजिक छ। अब नागरिकको सुझाव समेत समेटेर बहस पत्रको मस्यौदा निर्माण गर्ने र त्यसमा दलहरूको सुझाव पुनः लिएर अन्तिम रूप दिएर प्रधानमन्त्रीलाई बुझाउने कार्यदलको योजना रहेको खबर कान्तिपुरले लेखेको छ।
4: 19 सदस्यीय सचिवालयमा बहुमतले पार्टी पुनर्गठनका लागि नेतृत्व हस्तान्तरणका लागि माग गरेपछि नैतिक र राजनैतिक दबावमा आउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यो मुद्दालाई केन्द्रीय कमिटिबाट टुंग्याउने भन्दै पछाडि धकेल्नु भएको छ। पार्टी पुनर्गठनको बहस निर्णायक चरणमा प्रवेश गरेसँगै अन्तिम टुंगो केन्द्रीय कमिटि बैठकबाटै गर्ने सचिवालयको निर्णयले पार्टीभित्र ध्रुवीकरणको अवस्था आएको छ। बहुसंख्यक सचिवालय सदस्यहरू पुनर्गठनको पक्षमा उभिएपछि एमालेमा शक्ति संघर्ष थप चर्किने संकेत देखिएको छ। यद्यपि आइतबार सम्पन्न बैठकले 21 फागुनको चुनावी समीक्षा र पार्टी पुनर्गठन सम्बन्धी प्रस्ताव तयार पार्न उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल बनाएको छ। कार्यदलले चुनावी समीक्षा, संगठनको कमजोर पक्ष र सम्भावित संरचनात्मक सुधारबारे विस्तृत प्रतिवेदन तयार गर्नेछ। यसैबीच अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा 6 सदस्यीय संविधान संशोधन कार्यदल बनाउन प्रस्ताव गर्नुभएको छ। आजको नयाँ पत्रिकाले खबर लेखेको छ।
3: भारतका विभिन्न राज्यमा तातो हावा लू चलेर कम्तीमा 16 जनाको ज्यान जानुका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालका सीमा

0: ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालले जनाएको छ। गर्मी बढेपछि दिउँसो काम गर्ने किसान तथा दैनिक जालाजारी मजदूर बढ़ी प्रभावित भएका छन्। जेठ पहिलो हप्तादेखि बढ़दै गएको तापक्रमले सड़कमा मानिसको चहल पहल पातलिएको छ। दिउँसो चरको घाम र लूले मानिस बाहिर निस्कन छाडेका छन्। गर्मी बढ़ेपछि कतिपय विद्यालय बन्द गरिएको छ। दिउँसो घर बाहिर ननिस्कन स्वास्थ्य समस्या देखिए तुरन्त स्वास्थ्य संस्थामा जान सरकारले अपील गरेको छ। यस्तै डाक्टरहरूले प्रशस्त पानी पिउने, चिसो पानीले नुहाउने, दिउँसो बाहिर जाँदा छाता प्रयोग गर्ने, टाउको छोप्ने, हल्का कपड़ा लगाउने, खेतको काम बिहान र बेलुका मात्रै गर्ने, कागती पानी, नरिवल पानी, फलफूलको र घरको खाना खाने, चिया कफी सोडा र क्याफिनयुक्त पदार्थ नपिउने, दिउँसो बाहिर ननिस्कने, लामो समय भान्सामा नबस्ने, धूमपान र जाँड रक्स सेवन नगर्ने सुझाव दिएका छन्।
1: बाजुरा र हुम्ला जिल्लाको सीमा क्षेत्र विवाद उत्कर्षमा पुग्दा दुवै पक्षले कागजात र प्रमाण आफूहरूसँग रहेको दावी गरेका छन्। लामपाटा चियाचौर रानी सैन क्षेत्रलाई बाजुराले हिमाली गाउँपालिका वडा नम्बर 3 र हुम्लाको खारपुनाथ गाउँपालिकाले वडा नम्बर 2 भनेको छ। हुम्लाले यो क्षेत्र कागज प्रमाणका आधारमा आफ्नो भएको दावी गरेको छ। यसैबीच सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी विवादको प्राविधिक पक्ष अध्ययन गर्न समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगलको संयोजकत्वमा समिति गठन गरिएको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा हिजो बसेको बैठकले समिति गठन गरेको जनाएको छ। बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटामा सीमा विवादको विषयलाई लिएर केही दिन अघिदेखि विवाद हुँदै आएको छ। हुम्लाको खारपुनाथ गाउँपालिका 2 थाली र लामपाटाका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमालाई लिएर विवाद हुँदै आएको छ। नापी विभागका सूचना अधिकारी दयानन्द जोशीले बाजुरा र हुम्लाको सीमा विवादका लागि प्राविधिक पक्ष अध्ययन गर्न मन्त्रीको अध्यक्षतामा बैठक बसेर समिति गठन गरिएको बताउनुभयो। आजको गोर्खापत्र दैनिकमा खबर छ।
0: काया कैरनमा संक्रामक रोगको जोखिम र बस्ने उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी प्लान।

0: भई प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खास, भित्ताले नि लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्मको प्रस्ताव, एमालेमा कार्यदल बनाएर मत्थर पारियो नेतृत्व हस्तान्तरण बहस, बाजुरा हुम्ला सीमा विवादमा दुवै पक्षद्वारा प्रमाण दावी अध्ययन समिति गठन, पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर, दिउँसो घर बाहिर ननिस्कन, स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकारको अपील लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। शहरी क्षेत्रका कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी संख्या ठेक्ने कठिन छ। भर्ना हुन आएका विद्यार्थीलाई ठाउँ अभावमा फर्काउनु पर्ने अवस्था छ। तर ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा भने विद्यार्थीको खडेरी छ, यतिसम्म कि एकजना मात्रै विद्यार्थी भएका विद्यालय पनि छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार देशभरका 293 सामुदायिक विद्यालयमा 5 भन्दा कम विद्यार्थी रहेका छन्। ती विद्यालयमा शिक्षक र कर्मचारी संख्या 4-6 छ। प्राथमिक विद्यालय र माध्यमिक तहका विद्यालयमा यस्तो अवस्था छ। यसैबीच सरकारले विद्यार्थी कम भएपछि केही पालिकाहरूले शिक्षक र विद्यार्थीलाई नजिकको अर्को स्कूलमा पठाएर व्यवस्थापन गरिरहेको जनाएका छन्। कतिपय स्कूलमा शिक्षक भन्दा विद्यार्थी कम भएपछि ती विद्यालयका शिक्षकलाई अस्थायी रूपमा अन्यत्रको विद्यालयमा मिलान गरिएको छ। विद्यालय तहको शिक्षाको अधिकार पालिकालाई दिएकाले त्यही अधिकार प्रयोग गरेर विद्यार्थी कम भएका विद्यालयमा शिक्षक र विद्यार्थी व्यवस्थापन गरिएको पालिकाहरूले जनाएका छन्। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
2: सरकारले सार्वजनिक खरिद ऐन 2063 संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजनाको काम रोक्न नपाइने व्यवस्था गरेको छ। सार्वजनिक खरिदमा गरिएको यो व्यवस्थाका कारण अब कुनै पनि आयोजनामा उत्पन्न विवाद समाधानको प्रक्रियासँगै निर्माण कार्य समानान्तर रूपमा चल्नेछ। दुई पक्षबीचका समस्याहरूबाट साइट उपलब्ध नगराउने, जग्गा प्राप्तिको समस्या, भेरिएशन अर्डर वा म्याथ थप नगर्ने, भुक्तानी लगायतका विषय रहेका छन्। अहिलेसम्म निर्माणाधीन आयोजनामा कुनै विवाद आउने बित्तिकै काम रोक्ने प्रवृत्ति रहेको छ। यसका साथै नियमनकारी निकायका कारण समेत महिनौं र कतिपय आयोजनाको हकमा वर्षसम्म काम ठप्प हुने गरेको छ। अध्ययन समितिदेखि संसदीय समितिसम्मले आयोजनामा भएको कमजोरी अध्ययन गर्ने भन्दै निर्माणाधीन आयोजनाको काम रोक्ने गरेका थिए। अध्यादेश मार्फत गरिएको नयाँ व्यवस्थाले त्यसको प्रवृत्ति हटाउन र द्रुत गतिमा काम गर्न सहज बनाउने खरिद कानूनका जानकार वरिष्ठ अधिवक्ता बाबुराम दाहालले बताउनुभयो। कारोबार दैनिकमा खबर छ। पछिल्लो समय विश्वका केही देशमा हान्टा भाइरस र इबोला जस्ता संक्रामक रोग देखिएका छन्। अफ्रिकी देश कंगो र युगाण्डामा इबोला फैलिएको छ भने नेदरल्याण्डको जहाजमा रहेका मानिसमा हान्टा भाइरसको संक्रमण पुष्टि भएसँगै विश्व स्वास्थ्य संगठनले बेलायत, अमेरिका, क्यानाडा, जर्मनी, नेदरल्याण्ड, स्विजरल्याण्ड, सिंगापुर र टर्की लगायतका 12 देशमा सतर्क गराएको छ। सरकारले नेपालमा भने हान्टा भाइरस र इबोलाको संक्रमण पुष्टि नभएको र यसको जोखिम अत्यन्त न्यून रहेको जानकारी दिएको छ। नेपालमा अहिले के कस्ता संक्रामक रोगको जोखिम छ भनेर साथी सम्झना महर्जनले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुविदालाई सोध्नु भएको छ।
4: एउटा डेंगी भयो, अरू चाहिँ यो हाम्रो लामखुट्टेबाट सर्ने अरू रोगहरू जस्तो जापानिज इन्सेफलाइटिस भयो, मलेरिया भयो, विशेष गरी दक्षिणी तराईका क्षेत्रहरूमा होइन पश्चिम तराईमा इन्सेफलाइटिस बढी छ, कहिलेकाहीँ फाटाफुट्टा मध्य पहाड़ी क्षेत्रहरूमा पनि देखिन्छ होइन। अर्को चाहिँ अब यो खानाबाट सर्ने फोहोर खाना प्रदूषित पानीहरूबाट सर्ने रोगहरू पनि यही गर्मी अथवा बर्खाको मौसममा देखिन्छ, झाडा पखालाका रोगहरू होइन, अब त्यसमा टाइफोइड पनि पर्यो, हेपाटाइटिसहरू पनि हेपाटाइटिस ए ई होइन भन्ने जुन खानाबाट सर्ने हेपाटाइटिसहरू इबोला एन्टाभाइरस डेङ्गी इन्फ्लुएन्जा यी सबै भाइरल इन्फेक्सनहरू चाहिँ सुरुमा चाहिँ सबैको एक किसिमको ज्वरो आउने टाउको दुख्ने होइन त्यस्ता लक्षणहरू नै हुन्छन् होइन र त्यसपछि रोग विकसित हुँदै जाँदा चाहिँ अनि फरक फरक किसिमका लक्षणहरू देखिन्छन्।
5: कस्ता खालका अवस्थाहरूमा चाहिँ हामी अलिक सतर्क हुनुपर्ने देखिन्छ यहाँनिर
4: कतै बाहिर घुम्न जान मन छ भने हामी कहाँ कहाँ के रोग फैलिएको छ अलिकति याद गर्नु राम्रो हुन्छ होइन अनि त्यहाँ जाँदा हामी पनि संक्रमित हुन सक्छौँ त्यो लिएर आउन सक्छौँ। अर्को चाहिँ अब देशभित्रै पनि अब त लामखुट्टेको संक्रमण त शुरू हुन्छ अब डेङ्गी अहिले नै अलिअलि फाटेफुटे देखिन थालिसक्यो होइन र डेङ्गी चाहिँ एक हिसाबले अनप्रेडिक्टेबल हुन्छ कसलाई चाहिँ यसले सिकिस्त बनाउँछ कसलाई बनाउँदैन भन्न गाह्रो हुन्छ र त्यो भएकोबाट हामी सबै एक हिसाबले जोखिममा हुन सक्छौँ भनेर सकेसम्म अब गर्मी त छ तर लामो बाहुला भएको पातलो लुगाहरू लगाए पनि लामो बाहुला भएको लगाउने सकेसम्म छोप्ने होइन शरीर मस्किटो रिपेलेन्ट भन्छौँ होइन लामखुट्टेलाई चाहिँ टाढा भगाउने होइन त्यस्तो गन्ध भएको मलमहरू लगाउने अनि सुत्दाखेरि मुख्य झोल प्रयोग गर्ने त्यो सबैभन्दा महत्वपूर्ण भयो। बाटोमा अहिले धेरै नेपालीहरूलाई डायरिया भइरहेको मैले कसरी देख्छु भने बाहिर सडकमा बसेर हामी यो पानीपुरी खान्छौँ चना चटपटे खान्छौँ अब त्यो सबै काँचो हुन्छ त्यहाँ साबुनले हात धुने भनेर हामी हात धुन्छौँ तर त्यो पानी नै फोहोर हुन्छ
5: भनेपछि सकेसम्म चाहिँ यो गर्मी याममा बाहिरको खानेकुरा चाहिँ खाँदै
4: नखाउँ। अर्को चाहिँ घरमै पनि हामीले याद गर्नुपर्ने कुरा के धाराको पानीमा माझेपछि त्यही भाँडामा त्यही धाराको पानी अझै पनि हुन्छ होइन त्यो सबै सुकिसकेको हुँदैन अनि त्यहाँ खाना पस्क्यो खायो खाना पनि अलिअलि सेलाइसकेको हुन्छ त्यो पानीमै कीटाणु हुन्छ त्यसैबाट सर्छ। मुख्य चाहिँ दिसा पिसाब गरिसकेपछि अथवा फोहोर चिजहरू चलाएपछि साबुन पानीले हात धुनु पर्यो खाना खानु अगाडि हात धुनु पर्यो राम्रोसँग केटाकेटीलाई पनि सिकाउनु पर्यो होइन पानी उमाल्ने अथवा फिल्टर गर्ने सफा पानीले भाँडाहरू पखाल्ने अथवा त्यो भाँडा चाहिँ राम्रोसँग सुकेको भाँडामा मात्रै होइन खाने बाहिर काँचो कुराहरू चाहिँ केही पनि खानु हुँदैन सकेसम्म।
2: संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
9: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
9: हाम्रा सेवाहरू
10: ओपीडी सेवा
9: विशेषज्ञ ओपीडी सेवा
10: निशुल्क औषधि वितरण
9: सशुल्क फार्मेसी सेवा
10: फिजियोथेरापी सेवा
9: अकुपंचर सेवा
10: योग परामर्श सेवा
9: क्रियाकल्प सेवा
10: पूर्वकर्म पञ्चकर्म सेवा
9: छार सूत्र सेवा
10: जलौका सेवा
9: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
10: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
9: विस्तृत जानकारीका लागि
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063।
11: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले पर्यटन प्रवर्धन गर्न भारतीय ब्लगर युट्युबर पोडकास्टर तथा डिजिटल कन्टेन्ट क्रिएटरलाई नेपाल भ्रमणमा आउन निम्तो गरेको छ। नेपालको पर्यटन प्रवर्धनमा सघाउने विषयलाई प्रचारमा ल्याउने उद्देश्यसहित सार्वजनिक तथा सांस्कृतिक कूटनीतिक अभियानका रूपमा यो पहल शुरू गरिएको दूतावासले जनाएको छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत भारतीय सोशल इन्फ्लुएन्सरलाई भ्रमणका लागि मे 30 भित्र आवेदन दिन आह्वान गरेको छ। अन्तिम मितिभन्दा एक हप्ता अगाडि नै भारतीय मूलधारका संचार माध्यम र सामाजिक सञ्जाल इन्फ्लुएन्सरबाट उत्साहजनक चासो देखिएको दूतावासले जनाएको छ। हामीले 3 दिनमै 200 भन्दा बढ़ी आवेदन प्राप्त गरिसकेका छौं र संख्या बढ़दो छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले भन्नुभयो, मे 30 सम्म 1000 भन्दा बढ़ी आवेदन आउने अपेक्षा छ। उहाँका अनुसार भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ता तथा इन्फ्लुएन्सरको फेसबुक रिल्स र इन्स्टाग्राम लगायत विभिन्न प्लेटफर्म मार्फत दूतावासको सूचना प्रचार गरिरहेको नेपाल सरकारले पर्यटन प्रवर्धनका लागि भारतीय कन्टेन्ट क्रिएटरलाई भ्रमणका लागि निमन्त्रणा दिएको यो पहिलो पटक हो। आवेदकहरूमध्येबाट 5 जनालाई छनौट गरिनेछ। आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ।
2: अब विदेशको खबर। भारतको तेलंगना राज्यमा बढ़दो तापक्रमका कारण हिट स्ट्रोक अर्थात लूबाट कम्तीमा 16 जनाको ज्यान गएको छ। टाइम्स अफ इण्डियाका अनुसार जयशंकर भूपालपल्ली जिल्लामा सबैभन्दा धेरै 4 जनाको ज्यान गएको छ। वारंगल अर्बन करीमनगर निजामाबादमा 3-3 जनाको ज्यान गएको छ भने जोगुलाम्बा गढ़वाल रंगारेड्डी र सूर्यपेटमा 1-1 जनाको ज्यान गएको खबरमा उल्लेख छ। त्यहाँको मौसम विभाग अनुसार तेलंगानामा अधिकतम तापक्रम 46 डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। राजधानी दिल्लीमा पनि गर्मी अत्यधिक बढ़ेको छ। त्यहाँ अत्यधिक गर्मीले आकाशबाट चराहरू बेहोस भएर जमीनमा खसेका भारतीय संचार माध्यमहरूले जनाएका छन्। हिजो हल्का वर्षाले केही राहत दिएको छ। अधिकारीहरूले विभिन्न कार्यस्थल र सार्वजनिक क्षेत्रमा खानेपानी र दूधको व्यवस्था गर्न आग्रह गरेका छन्। मौसम विभागले विशेष गरी दिल्ली पंजाब हरियाणा र चण्डीगढ़मा तापक्रम अझै बढ़ने जनाएको छ।
3: अब केही खेल खबर। मालदिप्सलाई हराउँदै नेपाल काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह एकको आफ्नो अन्तिम खेलमा हिजो नेपालले मालदिप्सलाई 3-0 सोझो सेटमा हरायो। त्रिपुरेश्वरको दशरथ रंगशाला कवर हलमा भएको खेलमा नेपालले पहिलो सेट 25-12, दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जित्यो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो। आज भारत र किर्गिस्तान बीचको खेलपछि समूहबाट सेमी फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ। यस्तै समूह बीबाट काजकिस्तान र इरान लगातार दोस्रो जीत सहित सेमी फाइनलमा प्रवेश गरिसकेका छन्। खेलकै अर्को प्रसंगमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई 40 रनले हराएको छ। मुम्बईमा हिजो पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 203 रन बनायो। मुम्बई इण्डियन्स राजस्थान रोयल्ससँग पराजित भएपछि कोलकाता र पंजाब किंग्स दुवै प्लेअफ दौड़बाट बाहिरिएका छन्। यो जीत दिल्ली क्यापिटल्सका लागि सान्त्वना बनेको छ भने कोलकाता नाइट राइडर्सको प्लेअफ यात्रा समाप्त भएको छ। यस्तै हिजै राजस्थानले मुम्बई लाई हराउँदै प्लेअफमा स्थान बनाएको छ। लीगको आफ्नो अन्तिम खेलमा मुम्बई इण्डियन्सलाई 30 रनले हराउँदै राजस्थानले अन्तिम 4मा स्थान सुरक्षित गरेको हो।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। खाड़ी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोड़िएको छ। आकर्षक तलब श्रमिक मैत्री कानून र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थालेको खबर गोर्खापत्रले लेखेको छ।
3: सरकारले कृषि उत्पादन र उत्पादकत्व वृद्धि लक्षित मल नियन्त्रण आदेश 2083 प्रारम्भिक मसौदा तयार गरी सरकारवालासँग सुझाव माग गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले अहिले कार्यान्वयनमा रहेको रासायनिक मल नियन्त्रण आदेश 2055 प्रतिस्थापन गर्ने गरी नयाँ व्यवस्था ल्याउन लागेको हो।
2: सरकारले चालू आर्थिक वर्ष 2082-83 बजेट मार्फत पर्यटन क्षेत्रमा घोषणा गरेका झण्डै 7 दर्जन कार्यक्रमको कार्यान्वयन सुस्त देखिएको खबर कारोबार दैनिकले लेखेको छ।
3: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा हुने सम्भावित ठगीबाट जोगिन सर्वसाधारणलाई विशेष आग्रह गरेको छ। विभागले सूचना मार्फत विभिन्न व्यक्ति तथा समूहले प्रलोभनमा पारी रकम वसूल गर्ने गरेको गुनासो प्राप्त भएकाले त्यस्तो कार्यमा संलग्न नहुन र सचेत रहन सूचित गरेको हो।
2: नयाँ सरकार बनेको 2 महिनाको अवधिमा शेयर बजारमा झण्डै 200 अंकको गिरावट आएको छ।
3: महालेखा परीक्षकको कार्यालय ले 63 वार्षिक प्रतिवेदनमा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा आर्थिक अनियमितता र अपारदर्शिताका फेहरिस्त औल्याएको छ। आर्थिक वर्ष 81-82 परराष्ट्र मन्त्रालय र मातहतका 48 निकायको 22,39,32,00,000 रूपियाँ बराबरको लेखा परीक्षण गरेकामा मन परिभत्ता विवरण वितरण घर भाड़ा भुक्तानी लगायत व्यतिथि उजागर गरेको हो।
2: साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी आरामको परियोजनामा कार्यरत नेपाली सहित आप्रवासी श्रमिक गम्भीर जोखिममा परेको एक अध्ययन प्रतिवेदनले औल्याएको छ। आप्रवासी श्रमिकको मानवाधिकार सम्बन्धी अनुसन्धान गर्ने लण्डनको संस्था फेयर स्क्वायरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउदी अरबको परियोजनामा कार्यरत श्रमिकले अत्यधिक गर्मीमा लामो समयसम्म काम गर्नु परिरहेको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। राज्यसभा केन्द्रीय निर्वाचन आयोगले हिजो पालिका जिल्ला र प्रदेशलाई समेटेर असार 5 सम्मको कार्यतालिका सार्वजनिक गरेको हो।
2: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरी साबिकको 22 संघीय मन्त्रालयलाई घटाएर 18 कायम मर्ज गरेसँगै अहिले समायोजित मन्त्रालयको प्रशासनिक र भौतिक व्यवस्थापन मिलाउने काम धमाधम भइरहेको छ।
3: चालू आर्थिक वर्ष 2082-83 10 महिनामा 35 अर्ब रूपियाँ बराबरको धान चामल आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म 51,25,86,75,000 रूपियाँ बराबर का कुल खाद्यान्न आयात हुँदा 35,45,00,00,000 रूपियाँ बराबर धान चामल आयात भएको हो।
2: र जापानले जिम्मा लिएको बीपी राजमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खे खोला खण्डको पुननिर्माणको काम आजदेखि शुरू हुने भएको छ। काया कैरनमा अब पालो उखानको
3: तातो पानीले घर डढ्दैन।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार समूहको प्रस्ताव नागरिकको सुझाव समेत समेटेर बहसपत्रको मस्यौदा बनाउने कार्यदलको तयारी।
2: पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर। दिउँसो घर बाहिर ननिस्कन। स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकार।
3: 293 सामुदायिक विद्यालयमा 5 भन्दा कम विद्यार्थी। कम विद्यार्थी र धेरै शिक्षक भएका विद्यालयलाई पालिकालाई व्यवस्थित गर्दै।
2: भारतको तेलंगानामा गर्मीका कारण 16 जनाको ज्यान गयो। तापक्रम 46 डिग्री भन्दा माथि। तातो हावाको लहर अझै केही समय रहने मौसम विभागको चेतावनी।
3: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा। राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो। दिल्लीको सान्त्वना जित।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। एमालेमा नेतृत्व छान्न ओलीलाई बढ़ेको दबाव र नछान्ने ओलीको अडानसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ओली जस्तै देखिने मान्छे एमाले भनेर लेखिएको एउटा घोडामाथि बसेका छन्। थाकेर लखतरान परेको, उठ्नै नसकेर लड़िरहेको एमाले लेखिएको घोडा भन्दैछ थेग्न गाह्रो भयो। अनि माथि बसिरहेका ओली जस्तै देखिने मान्छे भन्दैछन् मलाई त सजिलै भइरहेछ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बेचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
2: बेसीशहर नगरपालिका, लमजुङ।

जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङदीको सहजीकरणमा निम्न मिति स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान दोर्दी गाउँपालिका सभाहल नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।

0: आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
2: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: नमस्कार, रेडियो मर्सेङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गदी .org मा बिहान 6:35 बजेको मर्सेङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भोरलेटार खानेपानी उपभोक्ता समितिमा झण्डै दोब्बर मतली दुरा प्यानल सहित निर्वाचित। बेसी शहर र मर्सेङ्गदीका सबैलाई मर्सेङ्गदी बेसी जलविद्युत आयोजनाको प्रमोट सेयर खुल्ला। बेसी शहरमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वरोजगार बनाउन उद्यमशीलता विकास तालिम सञ्चालन र महिला सशक्तिकरणमा मर्सेङ्गदीमा उद्घोषण तथा माइनोरिटी लेखन तालिम। बेसी शहरमा मादल बजाउन सिकाइँदै अब समाचार विस्तारमा। लमजुङको भोरलेटार खानेपानी उपभोक्ता समितिको निर्वाचनमा एमाले कांग्रेस गठबन्धनको प्यानललाई विजय भएको छ। कुल 624 मत खसेको निर्वाचनमा रासोपा नेकपा गठबन्धनका उम्मेद्वारहरू पराजित भएका हुन्। अध्यक्ष पदमा एमाले कांग्रेस गठबन्धनका उम्मेद्वार एमालेका नौबहादुर दुरा 380 मत प्राप्त गरी विजय हुनुभएको छ। वहाँका प्रतिस्पर्धी रासोपा नेकपा गठबन्धनबाट रासोपाका जीवनाथ पौडेलले 208 मत प्राप्त गर्नुभयो। उपाध्यक्षमा दुरा प्यानलबाट कांग्रेसका होमबहादुर गुरूङ 392 मत सहित विजय बन्दा वहाँका प्रतिस्पर्धी राजन कुँवरले 176 मत प्राप्त गर्नुभयो। महिला उपाध्यक्ष पदमा एमाले कांग्रेस गठबन्धनकी अम्बिका दुरा 304 मत सहित निर्वाचित हुँदा प्रतिस्पर्धी यशोदा पौडेलले 279 मत प्राप्त गर्नुभयो। सचिव पदमा अनिल कुमार राणा भट 289 मत प्राप्त गर्दै विजय हुनुभएको थियो भने वहाँका प्रतिस्पर्धी आनन्द घिमिरेले 270 मत प्राप्त गर्नुभयो। निर्वाचन परिणामसँगै भोरलेटार खानेपानी उपभोक्ता समितिमा एमाले कांग्रेस गठबन्धनको नेतृत्व स्थापित भएको छ। उम्मेद्वार दर्ताको क्रममै एमाले कांग्रेस गठबन्धनबाट को सदस्यमा कांग्रेसका मणिराज घिमिरे, पुरूष सदस्यमा अम्बर गुरूङ र महिला सदस्यमा मुना कार्की निर्विरोध हुनुभएको थियो। मतदाता 1019 रहे पनि 624 मत प्राप्त खसेको थियो। सामाजिक संघ संस्थामा जोड़िएको धाराका प्रतिनिधिले मत हाल्न नपाउने र कतिपय विदेश रहेकाले पनि कम मत खसेको हो। पदाधिकारी बाँडफाँड गर्दै राजनीतिक दलहरूले गठबन्धन गरी आफ्नो प्यानल बनाएर उम्मेद्वारी दिएका थिए। मर्सेङ्गदी बेसी जलविद्युत आयोजनाले लमजुङको बेसी शहर नगरपालिका र मर्सेङ्गदी गाउँपालिकाका सबै स्थानीयले सेयर प्रमोट खुल्ला गरेको छ। दिव्यज्योति हाइड्रो पावर लिमिटेडद्वारा मर्सेङ्गदी नदीमा निर्माण शुरू गरेको 50 मेगावटको सो आयोजनाले प्रभावित क्षेत्र रहेको दुवै पालिकाको सबै स्थानीयले प्रमोट सेयर खुल्ला गरेको हो। यसअघि अति प्रभावित क्षेत्र मर्सेङ्गदी गाउँपालिकाको वडा नम्बर 8 र 9, त्यसै गरी बेसी शहर नगरपालिकाको वडा नम्बर 6 र 10 मात्रै प्रमोट सेयर खुल्ला गरेको थियो। वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउँदै आयोजना जोड़िएका पालिकाको सबै स्थानीयलाई लगानीको वातावरण बनाउन पुनः सेयर खुल्ला गरिएको आयोजनाले जनाएको छ। सम्बन्धित स्थानीय तहका इच्छुक लगानीकर्ताले आयोजनामा 1 लाखदेखि माथि रकम सेयर लगानी गर्न सकिने आयोजनाको भनाइ छ। विवादको बीच पनि निर्माण कार्य शुरू गरेको मर्सेङ्गदी बेसी जलविद्युत आयोजनाले गत साता मात्रै वित्तीय व्यवस्थापन सुनिश्चित गरेको थियो। मर्सेङ्गदी गाउँपालिका 6, 9 र बेसी नगरपालिका 6 र 10 क्षेत्रभित्र निर्माण शुरू भएको सो आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा 4 बैंकले 7.50 अर्ब रूपियाँ ऋण लगानी गर्ने सम्झौता गरेका हुन्। सो आयोजनामा सिटिजन्स सहित प्रभु बैंक, नेपाल एसबीआई बैंक र एनआईसी एसिया बैंकले ऋण लगानी गर्ने भएका हुन्। एक कार्यक्रमका बीच प्रवर्धक दिव्यज्योति हाइड्रो पावर लिमिटेड र बैंकहरूबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो। कुल लागत करिब 11.30 अर्ब रूपियाँ अनुमान गरिएको सो आयोजनामा 67% ऋण र 33% सो पुँजी रहने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ। आयोजनामा प्रवर्धकले 3.80 अर्ब रूपियाँ सो पुँजीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरेको छ। यसअघि बेसी शहर नगरपालिका वडा नम्बर 6, 7, 8 र 10 अन्तर्गत आयोजना निर्माण गर्ने योजना भए पनि बेसी शहर बजार क्षेत्रमा जलविद्युत आयोजना बन्न नदिने स्थानीयको विरोधपछि स्थान र डिजाइन समेत परिवर्तन भएको हो। लमजुङको मर्सङ्गदी गाउँपालिकामा महिला सशक्तिकरणका लागि कार्यक्रम उद्घोषण तथा माइनोरिटी लेखन सम्बन्धी तालिम शुरू भएको छ। गाउँपालिका स्तरीय महिला सञ्जालको आयोजना एवं मर्सङ्गदी गाउँपालिकाको सहयोगमा महिला प्रधानाध्यापक एवं महिला नेतृत्वमा रहेका विभिन्न समितिका पदाधिकारीहरू लक्षित तालिम भएको हो। एक औपचारिक कार्यक्रमका बीच मर्सङ्गदी गाउँपालिका उपाध्यक्ष जुनामाया थापाले तालिमको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले महिला अधिकार र नेतृत्वमा महिलाको पहुँचलाई अझै प्रवर्धन गर्न तालिम आयोजना गरिएको बताउनुभयो। महिलाहरूलाई नेतृत्वमा पुर्याउनका लागि महिलाहरू आफै अग्रसर हुनुपर्ने भन्दै उपाध्यक्ष थापाले व्यावहारिक सिपले महिलाहरूमा क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। महिला सञ्जाल अध्यक्ष सरला बानिया थापाको अध्यक्षतामा भएको तालिम औपचारिक उद्घाटन कार्यक्रममा मर्सङ्गदी गाउँपालिका वडा नम्बर 7 का अध्यक्ष तिलबहादुर गुरूङ, वडा नम्बर 3 का अध्यक्ष दुधमान तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए। तालिममा नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, महासंघ पूर्व केन्द्रीय सदस्य एवं पूर्व शाखा अध्यक्ष नवीन राज कुइकेल, सामुदायिक रेडियो मर्सङ्गदी 95 मेगाहर्जका निर्देशक मीना गुरूङले सहजीकरण गर्नुभएको छ। समिति सचिव अमृता पोखरेलले सहजीकरण गर्नुभएको औपचारिक उद्घाटन कार्यक्रममा मर्सङ्गदी गाउँपालिका सामाजिक विकास शाखा प्रमुख लक्ष्मी घलेले स्वागत मन्तव्य राख्नु भएको थियो। तालिममा विभिन्न विद्यालयका महिला प्रधानाध्यापक, विभिन्न टोल सुधार समिति का महिला नेतृत्व, आमा समूह अध्यक्ष एवं पदाधिकारीहरू गरी 50 जना भन्दा बढ़ी महिलाहरूको सहभागिता रहेको छ। बेसेसह नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई उद्यमशील र स्वरोजगार बनाउने उद्देश्यले निशुल्क उद्यमशीलता विकास तालिम सञ्चालन गरेको छ। लमजुङ उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबारदेखि शुरू भएको तालिम 7 दिनसम्म सञ्चालन हुने बेसेसह नगरपालिका रोजगार सेवा केन्द्रले जनाएको छ। तालिममा 20 जना रिटर्नी युवाहरू सहभागी छन्। आन्तरिक रोजगार प्रवर्धन गर्दै विदेशमा आर्जन गरेको सिप, दक्षता र अनुभवलाई स्वदेशमै उपयोग गर्ने वातावरण सिर्जना गर्न तालिम आयोजना गरिएको बेसेसह नगरपालिका रोजगार सेवा केन्द्र प्रमुख ईश्वर बहादुर लोहनीले बताउनुभयो। विदेशमा सिकेका प्रविधि, सिप र अनुभवलाई स्थानीय स्तरमा उपयोग गरी उत्पादन तथा व्यवसायमा जोड्न तथा युवाहरूलाई उद्यमशील बन्न प्रेरित गर्दै स्वदेशमै रोजगारको अवसर सिर्जना गर्न तालिम प्रभावकारी बन्ने अपेक्षा लिएको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत आन्तरिक रोजगार प्रवर्धनका लागि उद्यमशीलता विकास तालिम आयोजना गरेको हो। पेशेसह नगरपालिका प्रमुख गुमान सिंह अर्यालकोले विदेशमा सिकेका प्रविधि, सिप र अनुभवलाई स्वदेशमा लगानी गर्न सकिए स्वरोजगार मात्रै नभई व्यावसायिक बन्न सकिने बताउनुभयो। उहाँले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह समेत गर्नुभयो। कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम सामिका कार्यक्रम अधिकृत शिव रेग्मीले वैदेशिक रोजगारीको सन्दर्भ, सुरक्षित वैदेशिक रोजगारी, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सिप, पूँजी र प्रविधिलाई नगरपालिकाको हित र समृद्धिमा प्रयोग गर्ने बारे जानकारी गराउनु भएको थियो। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
4: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
5: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: हिमालयन ब्रदर ग्रुप प्राली विशेषण नगरपालिका 7 युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
6: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
7: ए बिस्तारै बिस्तारै बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
8: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
7: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
8: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
7: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0664-520-532, मोबाइल 98460-90301, 98460-74-065।
8: नोट, फल सिलिङ, कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
9: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
10: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
9: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
11: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
9: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर साथ लमजुङ। सम्पर्क फोन नम्बर 0664-590-999, मोबाइल 98477-69229।
12: दिदी, अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
13: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
12: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
13: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
11: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98560-74-486।
0: विश्रामपछि स्वागत छ, अब बाँकी समाचार। लमजुङको बेसी सह नगरपालिकामा महिला सशक्तिकरणलाई प्रवर्धन गर्ने उद्देश्यसहित 7 दिने मादल बजाउने तालिम शुरू भएको छ। बेसी सह नगरपालिका वडा नम्बर 8 को आर्थिक सहयोगमा वडा स्तरीय महिला सञ्जालले तालिमको आयोजना गरिएको हो। कार्यक्रम बेसी सह नगरपालिका वडा नम्बर 8 महिला सञ्जालका अध्यक्ष शान्ता पौडेलको अध्यक्षता तथा बेसी सह नगरपालिका प्रमुख गुमान सिंहको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख आर्यले महिलाहरूलाई कला, संस्कार र सिपसँग जोड्दै आत्मनिर्भर तथा आत्मविश्वासी बनाउन यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो। वहाँले परम्परागत लोक संस्कृतिको संरक्षणसँगै महिलाको नेतृत्व विकासमा समेत यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। त्यसै गरी कार्यक्रममा बेसी सह नगरपालिकाको उपमेयर पद्मा गुरूङले महिलाहरूको क्षमता अभिवृद्धिका लागि नगरपालिकाले विभिन्न सिपमूलक तथा चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। वहाँले महिलालाई सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा अझ सक्रिय बनाउन तालिम उपयोगी हुने धारणा राख्नुभयो। वडा नम्बर 8 का वडा अध्यक्ष पवित्र थापा राणाले स्थानीय महिलाको प्रतिभा उजागर गर्न तथा सांस्कृतिक पहिचान जोगाउन तालिम आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा बेसी सह नगरपालिका महिला सञ्जालकी अध्यक्ष मीना रावलले शुभकामना मन्तव्य राख्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सुनिता मिश्रले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव बबिता अधिकारीले गर्नुभएको थियो। 7 दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षक रंजित गुरूङले सहभागी महिलाहरूलाई मादल बजाउने व्यावहारिक प्रशिक्षण प्रदान गर्नुहुने आयोजकले जनाएको छ। लमजुङको रायनस नगरपालिका वडा नम्बर 10 प्यारजुङ निवासी 62 वर्षीय गुणबहादुर गुरूङको भीरबाट लडेर निधन भएको छ। शनिबार साँझ करिब 5 बजेतिर घाँस काट्ने क्रममा लडेर करिब 200 मिटर भन्दा बढ़ी तल भीरमा खसेर गम्भीर घाइते भएका गुरूङको घटनास्थलमै निधन भएको स्थानीयले बताएका छन्। सहीसभा बाबा समूहका स्यार्गा नाचका तैदु गुरू तथा पछि गुरूका रूपमा परिचित गुरूङको निधनले सिंगो गाउँ नै शोकमा परेको छ। लमजुङको सुन्दर बजार स्थित भक्ति नमूना माविमा मासिक घुम्ती काव्य शिविर सम्पन्न भएको छ। आइतबार लिस्नो साहित्यिक मंच लमजुङले मासिक घुम्ती काव्य शिविर अन्तर्गत 40 श्रृंखला आयोजना गरेको हो। कार्यक्रम मंचकी अध्यक्ष कमल दनाईको अध्यक्षतामा तथा भक्ति नमूना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक गोविन्द बहादुर कुमारको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा बोल्दै कुमारले विद्यालय तथा क्याम्पसमा यस्ता मासिक घुम्ती कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीहरूले साहित्य सिक्ने अवसर पाउने बताउनुभयो। उहाँले आगामी कार्यक्रमहरूमा विद्यार्थीहरूको समेत सक्रिय सहभागिता गराई प्रशिक्षण दिन सके मात्र राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्मभूमिको वास्तविक स्मरण हुने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी श्रष्टहरूले लोकछन्दा गजल चारु मुक्तक लगायत विविध साहित्यिक रचना वाचन गरेका थिए। कविता तथा रचना प्रस्तुत गर्नेहरूमा गोविन्द बहादुर कुँवर, कमला दनाई, मंचका संरक्षक बसन्त अधिकारी, कर्मदा सिर्जना मंचका कार्यवाहक अध्यक्ष एवं मंचका सल्लाहकार लक्ष्मी प्रसाद मिश्र, तीर्थराज अधिकारी, विष्णु प्रसाद गुरूङ, ओम भुजेल, नारायण प्रसाद ढकाल, थिरीराज ढकाल, मीन प्रसाद ढकाल, युवराज खनाल, माधव थापा, किरण नेउपानी, मंचका सदस्य माधव चन्द्र थापा, शिक्षक रमाकान्ता अधिकारी, शिक्षक रमेश चन्द्र अधिकारी तथा ध्रुवबहादुर कुँवर लगायतका व्यक्तिहरू थिए। कार्यक्रममा भक्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक ओम भुजेल र शिक्षक युवराज खनालले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो। सहभागीहरूले यस्ता साहित्यिक कार्यक्रमले साहित्यको संरक्षण प्रवर्धन तथा नयाँ पुस्तामा साहित्यप्रति रूचि बढ़ाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। हिजो वर्षा कम भएपछि देशैभर गर्मी बढ़ेको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ। त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र ट्याङसहित मध्यम वर्षासम्मको सम्भावना रहेको जनाएको छ। तराईमा केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपायल लगायतका क्षेत्रमा बासिन्दा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस हो त्यो त्यसको नजिक छ। तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा श्वास प्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउने, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ। प्रसंगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
14: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भोलेटार खानेपानी उपभोक्ता समितिमा झण्डै दोबर मतले दुवटा प्यानल सहित निर्वाचित। बेसी शहर र मर्संगीका सबैलाई मर्संगी बेसी जलविद्युत आयोजनाको प्रमोट सेयर खुल्ला। बेसी शहरमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वरोजगार बनाउन उद्यमशीलता विकास तालिम सञ्चालन र महिला सशक्तिकरणका मर्संगीमा उद्घोषण तथा माइन्युट लेखन तालिम। बेसी शहरमा मादल बजाउन सिकाइँदै बिहान 6:35 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट डीएफएम 95 मेगाहर्ज।
1: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुशीको खबर।
2: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चौकमा,
1: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाघले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू: दाँत, चाया, पोतो, छुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
2: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
1: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
2: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 98490-68924, 98450-86780।
1: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
3: मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00271 र 98065-67272।

0: चाहिन्छ।
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार पुर्याएको सर्वोत्तम सिमेन्ट।
2: विगत लामो समयदेखि संचालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
3: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, ऋषि शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-209।
4: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
5: एक्सट्रिम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
6: वाटर के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845098261।
8: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
9: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
8: थप जानकारीको लागि सम्पर्क
9: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655-95-911, 98452-11-511, 98457-078-69।
8: हुनुहोस् यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
10: सुवर्ण अवसर, सुवर्ण अवसर।
6: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्विस विशर आर्ट सेना फिल्म हल चोक लमजुंग।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California Extreme Energy Drink.
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै छ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदै छ परिवार एक साथ।
3: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
4: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
3: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
4: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
3: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
4: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
3: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
5: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39157।
4: महको सेवन स्वस्थ र दीर्घ जीवन।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0675-2019 0675-2370 वा 590-370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
8: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
6: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
8: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
6: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
8: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98560-46244।
9: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
7: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुसी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस्ट हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
3: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन, मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 98477269229।

0: रेडियो कार्यक्रम सुरक्षा सरोकार
1: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ र रेडियो मर्सेङ्गी 95 मेगाहर्जको सहकार्य
0: हरेक सोमबार बिहान 7:30 बजे पुनः प्रसारण सोमबार बेलुकी 8 बजे
1: मात्र मर्सेङ्गी 95 मेगाहर्ज।

0: विजय नेपाल सामुदायिक रेडियो मर्सङदी 95 MHz र जिल्ला प्रहरी कार्यालय लम्जीको सहकार्यमा तयार पारिएको कार्यक्रम सुरक्षा सरकारको दोस्रो चरणको पहिलो कार्यक्रममा यहाँलाई स्वागत छ। म प्रहरी जवान देवकुमारी बलामी मगर। समुदायको शान्ति सुरक्षा चेतनाको लागि नागरिकको भूमिका, नेपाल प्रहरी संघको सहकार्य र सम्बन्ध, समुदाय प्रहरी साझेदारीको अवधारणालाई व्यावहारिक बनाउन हामीले प्रत्येक साता सचेतनामूलक रेडियो कार्यक्रम सुरक्षा सरकार प्रसारण गर्दै आएका छौं। कार्यक्रम सुरक्षा सरकार व्यक्तिगत सुरक्षा, परिवारको सुरक्षा, शान्त र सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकको सहकार्य एवं भूमिकाको विषयमा जानकारीहरू राख्दै आएका छौं। कार्यक्रम मार्फत समुदाय प्रहरी साझेदारी अवधारणालाई अझ प्रभावकारी बनाउन र सभ्य समाज निर्माणका लागि हामीले जान्नै पर्ने विषयहरूलाई समावेश गर्नेछौ। कार्यक्रम सुरक्षा सरकार एफएम ब्यान्डको 95 MHz, इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org, हाम्रो पात्रोमा रेडियो मर्सङ्गी र रेडियो मर्सङ्गीको फेसबुक पेजमा एकैसाथ प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षा सरकार जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्सङ्गीको सहकार्यमा हरेक सोमबार बिहान 7:30 बजेदेखि र पुनः प्रसारण बेलुका 8 बजे रेडियो मर्सङ्गी मार्फत प्रसारण हुँदै आएको छ। कार्यक्रम सुरक्षा सरकार मार्फत नागरिकको व्यक्तिगत सुरक्षा, सामुदायिक सुरक्षासँगै समाजमा हुने विभिन्न घटना, अपराध न्यूनीकरणका लागि निर्वाह गर्न सक्ने भूमिका, कुनै घटना पश्चात नागरिकको कर्तव्य, प्रहरी समुदायको सहकार्य र जिम्मेवारीसँगै सचेतनामूलक रेडियो नाटक, प्रहरी समाचार एवं प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिकको सुझाव लगायत विभिन्न विषयवस्तुहरूलाई समावेश गर्नेछौ। गत साता हामीले कार्यक्रममा प्रहरीको सेवा प्रवाह, नागरिकले प्रहरीसँग गरेका अपेक्षा, प्रहरी काम कारवाही प्रति जनताको गुनासो र सुझावलाई कार्यक्रम मार्फत प्रसारण गरेका थियौं। आजको कार्यक्रममा भने किशोर किशोरीहरूमा लागू पदार्थ दुर्व्यसनको जोखिम र रोकथामका लागि समुदाय प्रहरीको भूमिका सम्बन्धी महत्वपूर्ण विषय लिएर आएका छौं। आजको आधुनिक समाजमा किशोरहरू विभिन्न सामाजिक, आर्थिक तथा मानसिक चुनौतीहरूको सामना गरिरहेका छन्। यिनै चुनौतीका बीच लागू पदार्थ दुर्व्यसन एक गम्भीर सामाजिक समस्या देखिएको छ। लागू पदार्थ दुर्व्यसन के हो, कसरी किशोरहरू यो कुलतमा पर्छन् र दुर्व्यसन मुक्त हुन के गर्न सकिन्छ भन्ने विषयमा यो अडियो सामग्री प्रस्तुत गर्न चाहन्छौ।
1: किशोर अवस्था मानव जीवनको संवेदनशील चरण हो, जहाँ व्यक्तिको सोच, व्यवहार र बानीमा तीव्र परिवर्तन हुन्छ। यस उमेरमा सही मार्गदर्शन नपाउँदा धेरै किशोरहरू गलत संगत, तनाव, जिज्ञासा वा मनोरञ्जनको नाममा लागू पदार्थ सेवनतर्फ आकर्षित हुन्छन्। लागू पदार्थ दुर्व्यसनले व्यक्तिको स्वास्थ्य, परिवार, शिक्षा र समाजमा नकारात्मक असर पार्ने भएकोले यसको रोकथाम अत्यन्त आवश्यक छ। यस कार्यमा परिवार, विद्यालय, समाज तथा समुदाय प्रहरीको महत्वपूर्ण भूमिका रहन्छ। लागू पदार्थ भन्नाले मानव मस्तिष्क तथा शरीरमा असर पार्ने र लत बस्ने पदार्थलाई जनाउँछ, जस्तै चुरोट, मदिरा, गाँजा, अफिम, हिरोइन, ब्राउन सुगर, कोकिन आदि। किशोरहरूमा लागू पदार्थ दुर्व्यसन हुने प्रमुख कारण मध्ये पहिलो कारण गलत साथीको संगत हो। साथीहरूको दबावमा परेर धेरै किशोरहरूले पहिलो पटक लागू पदार्थ सेवन गर्ने गर्छन्। एकपटक खाँदा केही हुँदैन भन्ने सोचले उनीहरूलाई विस्तारै लतमा फसाउँछ। दोस्रो कारण पारिवारिक वातावरण हो। घरमा झैझगडा, अभिभावकको व्यवस्था, माया ममता अभाव वा परिवारका सदस्य स्वयं दुर्व्यसनी भएमा किशोरीहरू त्यसबाट प्रभावित हुन्छन्। त्यसै गरी बेरोजगारी, गरीबी, मानसिक तनाव, अध्ययनको दबाव, प्रेममा असफलता तथा सामाजिक उपेक्षा पनि दुर्व्यसनका कारण बन्न सक्छन्। आजकल सामाजिक सञ्जाल र चलचित्रमा लागू पदार्थ सेवनलाई फेसनको रूपमा देखाइने भएकोले किशोरहरू त्यसप्रति आकर्षित हुने गरेका छन्। कतिपय किशोरहरू नयाँ अनुभव लिन वा रमाइलोको लागि पनि लागू पदार्थ प्रयोग गर्न शुरू गर्छन्। शुरूमा सामान्य प्रयोग जस्तो लागे पनि पछि यसले गम्भीर दुर्व्यसनको रूप लिन्छ। लागू पदार्थ दुर्व्यसनले किशोरहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ। दुर्व्यसनी व्यक्तिको स्मरण शक्ति कमजोर हुन्छ, पढ़ाईमा ध्यान जाँदैन र व्यवहारमा परिवर्तन आउँछ। उनीहरू झर्किने, रिसाउने, झूट बोल्ने तथा हिंसात्मक बन्न सक्छन्। लागू पदार्थको लतले शरीर कमजोर बनाउनुका साथै विभिन्न रोग लाग्ने सम्भावना बढ़ाउँछ। अत्याधिक दुर्व्यसनले मानिसलाई अपराधतर्फ समेत धकेल्न सक्छ। चोरी, हिंसा, लुटपाट जस्ता घटनामा दुर्व्यसन पनि किशोरहरूको संलग्नता बढ़न सक्छ। यसले परिवारमा अशान्ति फैलाउने मात्र होइन समाजको शान्ति र सुरक्षामा समेत खतरा उत्पन्न गर्छ। किशोरहरूलाई लागू पदार्थ दुर्व्यसनबाट सुरक्षित राख्न परिवारको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। अभिभावकले आफ्ना बालबालिकालाई पर्याप्त समय दिनुपर्छ। उनीहरूको व्यवहार साथीभाइ र गतिविधिबारे जानकारी राख्नुपर्छ। त्यसै गरी विद्यालयले पनि विद्यार्थीहरूलाई लागू पदार्थको हानिबारे सचेत गराउनुपर्छ। विद्यालयमा जनचेतनामूलक कार्यक्रम परामर्श सेवा तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न सकिन्छ। त्यसै गरी किशोर स्वयं पनि सचेत हुन आवश्यक छ। खराब संगतबाट टाढा रहने, आत्मविश्वास बढ़ाउने तथा समस्यालाई सकारात्मक ढंगले समाधान गर्ने बानी विकास गर्नुपर्छ। तनाव वा समस्यामा परेमा लागू पदार्थ सेवन गर्नुको सट्टा परिवार, शिक्षक वा विश्वासिला व्यक्तिसँग सल्लाह लिनुपर्छ। स्वस्थ जीवनशैली अपनाउनु, नियमित व्यायाम तथा समाजसेवामा सहभागी हुनु पनि दुर्व्यसनबाट बस्ने प्रभावकारी उपाय हुन्। लागू पदार्थ दुर्व्यसन रोकथाममा प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र स्थानीय समुदाय बीच सहकार्यको वातावरण सिर्जना गर्छ। प्रहरी केवल अपराध नियन्त्रण गर्ने निकाय मात्र नभई समाजलाई सचेत र सुरक्षित बनाउने संस्था पनि हो। प्रहरीले विद्यालय, टोल तथा विभिन्न सामाजिक संस्थासँग मिलेर लागू पदार्थ विरूद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्छ। प्रहरीले किशोरहरूलाई दुर्व्यसनको असरबारे जानकारी गराउने, परामर्श दिने तथा जोखिममा रहेका युवाहरूलाई सही मार्गदर्शन गर्न सक्छ। प्रहरीले शंकास्पद गतिविधिमाथि निगरानी राख्ने तथा लागू पदार्थ ओसार पसार र बिक्री वितरण नियन्त्रण गर्न पनि महत्वपूर्ण भूमिका खेल्छ। यदि कुनै किशोर दुर्व्यसनमा फँसेको पाइएमा उसलाई अपराधीको रूपमा मात्र होइन सुधार आवश्यक भएको व्यक्तिका रूपमा हेरी पुनस्थापनाको अवसर दिनु पनि सक्छ।
0: समाजका सबै व्यक्तिहरू जागरूक भएमा मात्र लागू पदार्थ विरूद्ध प्रभावकारी अभियान सञ्चालन गर्न सकिन्छ। अभिभावक, शिक्षक, समाजसेवी तथा युवाहरू एकजुट भएर लागू पदार्थ विरूद्ध आवाज उठाउनुपर्छ। किशोरहरूमा लागू पदार्थ दुर्व्यसन व्यक्तिगत मात्र नभई सामाजिक समस्या हो। यसको प्रभाव परिवारदेखि राष्ट्रसम्म पर्छ। कार्यक्रममा अब हामी किशोरहरूमा लागू पदार्थ दुर्व्यसन जोखिम सम्बन्धी लघु नाटक प्रस्तुत गर्दछौ।
2: ओहो रमेश, किन यति उदास भएर एक्लै बसेको तिमी?
3: ए सुरज, घरमा धेरै तनाव छ यार, पढाइको पनि प्रेसर छ, मुड भइरहेछ।
2: घरको टेन्सन पनि लिने हो र यार, लाउ एउटा चुरोट खाऊ, टेन्सन गायब हुन्छ।
3: होइन, कहाँ चुरोट खानु, मैले अहिलेसम्म खाएको छैन, फेरि चुरोटले कहाँ तनाव कम हुनु, घरमा थाहा पायो भने त झन् टेन्सन थपिन्छ। भयो, म खान्न यार।
2: अरे रमेश, एकपटक खाँदैमा केही हुँदैन, अरूले पनि त खाइहाल्छन् नि। तनाव मुक्त भएर हिरो हुनु छ भने लाउ एउटा चुरोट खाऊ।
4: ओहो रमेश र सुरज, के कुरा चल्दैछ? अनि सुरज, यो हातको के हो, तिमी चुरोट खाएको?
2: आहा दिदी, केही होइन, रमाइलो मात्रै।
4: रमाइलो? यही रमाइलोले धेरै किशोरको भविष्य बिगारेको छ। आज चुरोट अनि गाँजा, पछि लागू पदार्थको लत, अनि तिम्रो भविष्य, आमा बुवाको सपना, सबै अन्धकार। गलत गर्दैछौ सुरज।
3: त्यही त दिदी, मलाई पनि तनाव हट्छ, खाऊ भन्दैछ सुरज, साथीहरूले गर्दा नाइ भन्न गाह्रो हुने।
4: साँचो साथीले गलत बाटो देखाउँदैन रमेश। तनाव छ भने खेल खेल, संगीत सुन, परिवारसँग कुरा गर, गलत बाटोमा लागेर जिन्दगी बिगार्नु हुँदैन। लागू पदार्थ समाधान होइन, विनाशको बाटो हो।
5: नमस्ते भाइ बहिनीहरू, के कुरा भइरहेको छ?
4: नमस्ते सर, हेर्नुहोस् न, सुरजले रमेशलाई चुरोट खान कर गर्दै रहेछ।
5: हो र, यो त गलत कुरा भयो। हेर्नुहोस्, किशोर अवस्थामा यस्तो गलत कार्य भयो भने भविष्य सबै बिग्रन्छ। गलत कार्य र गलत संगतले जीवन बर्बाद हुन्छ। चुरोटबाट शुरू भएको दुर्व्यसन लागू पदार्थसम्म पुगेर अपराधिक बाटो तय गराउँछ। यसैले यस्ता कुरामा लाग्नु नै हुँदैन।
3: अनि साथीहरूको दबावलाई कसरी झेल्ने त सर?
5: सिधै हुँदैन भन्न सक्नुपर्छ, खराब साथीको संगत नै छोडिदिने हो। समस्या भए अभिभावक, शिक्षक वा प्रहरीको पनि सहयोग लिन सकिन्छ।
2: सर, यदि कसैले शुरू गरिसकेको छ भने
5: उसलाई अपराधी होइन, सुधार गर्नुपर्ने साथी सम्झाउनुपर्छ। साथीले परामर्श दिने, नभएमा अभिभावकको सहयोग मागेर पनि लत छुटाउन सकिन्छ।
4: हामी सबै मिलेर लागू पदार्थ विरूद्धको अभियान पनि चलाउन सक्छौ नि, होइन र सर?
5: हो किशोरहरू नै यस्तो अभियानमा लाग्ने हो भने त धेरै किशोरहरू यस्ता खराब संगत र दुर्व्यसनबाट सुरक्षित हुन सक्छन् नि। ल तपाईँहरू नै मिलेर अभियान शुरू गर्नुहोस्। त्यसका लागि आवश्यक सहयोग र सहकार्य हामी प्रहरीले पनि गर्छौं। के तपाईँहरू अभियानका लागि तयार हुनुहुन्छ?
4: हामी अब लागु औषध दुर्व्यसन विरुद्धको अभियान शुरू गर्छौ।
6: हो यो कुरा सम्भव छ।

गलत संगत, तनाव, पारिवारिक समस्या तथा चेतनाको अभावले किशोरहरू दुर्व्यसनतर्फ आकर्षित हुने गरेका छन्। यसबाट बच्न परिवार, विद्यालय, समाज र किशोर स्वयं सचेत हुन आवश्यक छ। भर्खरै सुन्नुभएको लघु नाटकबाट पनि तपाईँले धेरै कुरा जानकारी पाउनुभयो भन्ने विश्वास लागेको छ। स्वस्थ, सभ्य र सुरक्षित समाज निर्माणका लागि सबैले मिलेर लागू पदार्थ विरूद्ध अभियान सञ्चालन गर्नु आजको आवश्यकता हो। सुरक्षित जीवनयापन, सामुदायिक सुरक्षा र शान्ति सुरक्षा व्यवस्थापनमा नागरिकलाई सचेत बनाई जिम्मेवार बनाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ। हामी यो कार्यक्रममा दैनिक सुरक्षा सावधानीसँगै प्रहरी र सहकार्यका विषयमा तपाईँले थाहा पाउनुपर्ने महत्वपूर्ण जानकारीहरूलाई आगामी कार्यक्रममा पनि निरन्तरता दिनेछौ। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ र थप विषय सहित हामी फेरि उपस्थित हुनेछौ। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने प्राविधिक मित्र डिलुलाई विशेष धन्यवाद। सचेत रहौं, सुरक्षित रहौं। अर्को सोमबार बिहान 7:30 बजे पुनः भेट्नेछौ भन्दै कार्यक्रमबाट म देवकुमारी बिदा माग्छु। तपाईँको साता शुभ रहोस्। जय नेपाल।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला एतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका 7 त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: लाइदिने
1: अहा म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वकर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665211083
6: सम्पर्क मोबाइल नम्बर 9857013375
5: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
4: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी

0: Mania
1: Extreme Energy Drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
3: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
3: प्रोपाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344

0: प्रेमी श्रोतागण, नेपाल र नेपालीत्व प्रति श्रद्धा र आस्था राख्ने तथा नेपाली संगीतलाई माया गर्ने कुनै पनि नेपालीलाई गोपाल योञ्जनको परिचय गराइराख्नु आवश्यक छ जस्तो लाग्दैन। भजन, प्रेम, विरह र श्रृङ्गारका गीत, जागरण, बाल गीत र लोकगीतहरूको जुन खदिलो उपहार गोपाल योञ्जनले नेपाली संगीत फाँटलाई दिएर जानुभएको छ, त्यो अद्भुत छ, अनुपम छ, अतुलनीय छ, अविस्मरणीय छ।
1: युग युगान्तरसम्म गोपालको प्रखर लेखनीका सही छापहरू, उनको ओजस्वी स्वरका प्रतिध्वनिहरू र उनको सुमधुर संगीत सृजन शिल्पको खनक र गमकले नेपाली मन मस्तिष्कलाई उद्वेलित गरिरहनेछ, उत्प्रेरित गरिरहनेछ, झंकृत र तरंगित गरिरहनेछ।
0: प्रस्तुत गीति संगालो निशानी त्रिपन्न, गोपालको कठिन तपस्या, उच्च साधना र नेपालप्रति उनका मनमा रहेको गहिरो निष्ठा र प्रेमको एउटा विनम्र प्रतीक मात्र हो।
1: उनका असंख्य यस्ता रचनाहरू नेपाली श्रोताहरू समक्ष आउन छटपटाइरहेका छन् र क्रमैसित आउने पनि छन्।
0: अहिलेलाई स्वीकार्नुहोस्, नेपाली संगीत आकाशका ध्रुव तारा उनै गोपालको सम्झनामा र नेपाललाई माया गर्ने नेपाली श्रोताहरूमा समर्पित यो विनम्र श्रद्धाञ्जली निशानी त्रिपन्न।

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर,
5: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा,
4: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
5: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
4: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
5: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849068924, 9850086780।
4: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58260।

0: स्टेशन र उज्यालो अनलाइन तथा फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँले आज बेलुकी 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। पछिल्लो समयमा विश्वका केही देशमा हान्टा भाइरस र इबोलाको समस्या देखिएका छन्। अफ्रिकी देश कंगो र युगाण्डामा इबोला फैलिएको छ भने नेदरल्याण्डसको जहाजमा रहेका मानिसमा हान्टा भाइरसको संक्रमण पुष्टि भएसँगै विश्व स्वास्थ्य संगठनले बेलायत, अमेरिका, क्यानाडा, जर्मनी, नेदरल्याण्ड, स्विजरल्याण्ड, सिंगापुर र टर्की लगायत 12 देशलाई सतर्क गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा भने हान्टा भाइरस र इबोलाको संक्रमण पुष्टि नभएको र यसको जोखिम अत्यन्त न्यून रहेको जानकारी दिएको छ। आजको कार्यक्रममा हामी नेपालमा इबोला, हान्टा भाइरस लगायतका संक्रामक रोगको जोखिम र अप्नाउनुपर्ने सावधानीका बारेमा आज हामी संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँग कुराकानी गर्छौं। डाक्टर साहब नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बद्लिदो नेपालमा।
1: नमस्ते सम्झनाजी।
0: डाक्टर साहब, हामी सबैभन्दा पहिला चर्चा गरौं हान्टा भाइरसबाट नै। हान्टा भाइरस यो खासमा कस्तो खालको स्वास्थ्य समस्या हो?
1: यो एक किसिमको जुनोसिस भनिन्छ अंग्रेजीमा। त्यो भनेको चाहिँ निश्चित किसिमका जनावरहरूमा प्राकृतिक रूपमा रहने भाइरस जुन चाहिँ कहिलेकाहीँ अब मानिसहरूमा संक्रमण भएर अनि मानिसहरूलाई पनि लाग्न सक्छ, होइन? त्यस्ता रोगहरूलाई जुनोसिस
0: संक्रामक।
1: अब हान्टा भाइरसको केसमा चाहिँ यो प्राकृतिक रूपमा मुसा प्रजातिका जनावरहरूमा रहिरहेको हुन्छ अनि अब त्यो मुसासँग नजिक सम्पर्कमा मानिसहरू पुग्दाखेरि विशेष गरी अब प्राय अमेरिकामा चाहिँ यो क्याम्पिङ जाँदा होइन यो त्यहाँ निश्चित क्षेत्रहरूमा जहाँ मुसाहरूमा यो हान्टा भाइरस देखेको छ ती क्षेत्रहरूमा मान्छेहरू घुम्न जाँदा सम्पर्क हुने र अब यो अहिलेको यो क्रुज सिपको केसमा चाहिँ अब जस्तो अर्जेन्टिनामा पनि त्यहाँ मुसाहरूमा निश्चित किसिमको यो आइन्डिज भाइरस भन्ने हान्टा भाइरस चाहिँ छ, होइन? अनि त्यहाँ क्रुज सिपमा भएका मान्छेहरू जमिनमा जब गए र त्यहाँ मुसाको वरिपरि पुगे त्यो बेला उनीहरूलाई सरेको रोग हो। अब यो चाहिँ मुसाको दिसा पिसाबहरू होइन सँग सम्पर्कमा आयो कुनै कारणले त्यसलाई छोइयो होइन वा सासले तानियो भनेको एरोसोलाइज हुने भनेको चाहिँ त्यो दिसा पिसाबका छिटा कणहरू चाहिँ हावामा तैरिएको र त्यसलाई चाहिँ कुनै तरिकाले सासले तानिने होइन त्यो त्यस्तो खालको अथवा त्यो चाहिँ मुखतिर होइन घाँटीतिर पुग्यो भने संक्रमण हुन्छ अनि यसले चाहिँ अब धेरै जसो मान्छेलाई प्राय सबै भाइरल इन्फेक्सनहरूले यसमा इबोला, हान्टा भाइरस, डेङ्गी, इन्फ्लुएन्जा यी सबै भाइरल इन्फेक्सनहरू चाहिँ सुरुमा चाहिँ सबैको एक किसिमको यही ज्वरो आउने, टाउको दुख्ने होइन त्यस्ता लक्षणहरू नै हुन्छन् होइन अनि र त्यसपछि रोग विकसित हुँदै जाँदा चाहिँ अनि फरक फरक किसिमका लक्षणहरू देखिन्छन्।
0: जुन यहाँले भन्नुभयो कि फरक फरक लक्षण पनि देखा पर्न सक्छ भनेर, सामान्यतया चाहिँ अब हान्टा भाइरस भइहाल्यो भने चाहिँ यो लक्षण चाहिँ हो है भनेर पहिचान चाहिँ कसरी गर्ने?
1: अब लक्षणको कुरा गर्दाखेरि सुरुमा त्यही ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन्छ अनि वाकवाकी लाग्ने त्यस्ता लक्षणहरू देखिन्छन् भने अनि बिस्तारै त्यो कमजोरी एकदम बढ्ने, एकदमै शिथिल हुने, एउटा निश्चित समूहलाई थोरै मान्छेहरूलाई चाहिँ कार्डियो पल्मोनरी सिन्ड्रोम भनिन्छ होइन त्यो भनेको चाहिँ हार्ट फेलियर मुटुले चाहिँ यो रगत अगाडि पम्प गरेर धकेल्न नसक्दाखेरि होइन ब्लड प्रेसर कम हुने, कमजोरी हुने, फोक्सोमा पानी जम्ने, अर्कोतिर अनि अक्सिजन कम हुने, रगतमा अक्सिजन कम हुने, श्वास प्रश्वासमा समस्या हुने र यो चाहिँ अलि हान्टा भाइरसको केसमा चाहिँ त्यो एकदमै केही घण्टाभित्रै हेर्दा सामान्य जस्तो देखिने मान्छे एक्कासी होइन सास फेर्न गाह्रो हुने त्यस्तो खालको उसमा अवस्थामा पुग्छन्। कार्डियो पल्मोनरी सिन्ड्रोम भनिन्छ होइन त्यो चाहिँ अब हान्टा भाइरसको एउटा अलिकति क्लासिक विशिष्ट खालको लक्षण हो होइन। अब पहिचान कसरी गर्ने भन्दाखेरि चाहिँ अब यस्ता जटिल लक्षणहरू देखिजाएपछि पहिचान गर्दा चाहिँ ढिलो भइसक्छ धेरै होइन। सुरुमा पहिलो त शंका नै हामीले सुरुदेखि हामी चाहिँ यस्तो यस्तो सिचुएसनमा चाहिँ हान्टा भाइरस हुन सक्छ भनेर शंका गर्नु पर्यो। जस्तो कोही मान्छे चाहिँ त्यो हान्टा भाइरस संक्रमित मुसाहरू हुने क्षेत्रमा घुम्न गएको छ र ऊ फर्केर आएको होइन एक दुई हप्तामा चाहिँ उसलाई केही ज्वरो आउने टाउको दुख्ने यस्ता लक्षणहरू छ भने त्यसरी पनि सोच्नु पर्यो भनेपछि कसैलाई ज्वरो आउने टाउको दुख्ने त्यस्तो हुँदाखेरि उसको ट्राभल हिस्ट्री कता कता घुमेको छ त्यो सोध्नु पर्यो अनि त्यसपछि अथवा त्यस्तो संक्रमित मान्छे अहिले त अब कोही हुन्छ नि त्यही क्रुसिपमा भएका मान्छेहरूसँग सम्पर्कमा आएका मान्छेहरू पनि विभिन्न ठाउँमा छन् होला त्यस्ता मान्छेहरू अहिले त अब देशहरूले क्वारेन्टिन गरेका छन् तर कति मान्छे अब त्यो अलिकति क्वारेन्टिनको लागि चाहिँ एकदम स्ट्रिक्ट क्राइटेरिया हुन्छ त्यो अलि नपुगेका मान्छेहरू पनि हुन्छन् क्या पर बसेको थिएँ होइन सँगै निकट सम्पर्कमा थिइनँ तर म त्यही भवनमा थिएँ अथवा त्यस्ता होइन त्यस्तो खालको भन्ने मान्छेहरू त फेरि उनीहरूलाई सर्न सक्ने सम्भावना त हुन्छ कम हुन्छ तर हुन्छ हो भनेपछि त्यस्तो किसिमको कुनै न कुनै हिसाबले यो शंका गर्नुपर्ने अवस्थाहरूमा चाहिँ पहिले नै हामीले शंका गरेर यो हान्टा भाइरस हुन सक्छ भनेर नै अनि सावधानी र जाँचका कुराहरू शुरू गर्नुपर्छ
0: जुन लक्षणहरू यहाँले भन्नुभयो नि त्यो लक्षण त सामान्यतया अन्य रोगसँग पनि जोडिएको अन्य रोगसँग पनि मिल्दोजुल्दो भएकोले चाहिँ त्यो हो कि त्यो पहिचान गर्न गाह्रो होला विशिष्टीकृत लक्षण भनेको जुन अलिकति मुटुमा चाहिँ समस्या हुने चाहिँ यो चाहिँ अलिक फरक लक्षण चाहिँ देखियो यसबाट चाहिँ हामीले हो कि भनेर शंका गर्ने तर यहाँले भन्नुभयो कि यो लक्षण देखिसकेपछि धेरै ढिला भइसक्छ होइन भनेपछि हामीले अलिकति यो लक्षण सँगसँगै हामीले अरू केमा जोड दिने होला त जस्तो यो चाहिँ अब हान्टा भाइरस हो भनेर
1: अहिले त हामीले अब खास यो कहाँ कहाँ फैलिरहेको छ अब अहिले नेपालमै त आएको छैन अनि त्यसो हुँदाखेरि हामीले चाहिँ यो अहिले कुन कुन देशमा पुगेको छ

0: हुन्छ हैन त्यो चीजहरु चाहिँ चनाखो भएर हेर्नु पर्यो त्यो हामी आम मानिसले भन्दा पनि हाम्रा जनस्वास्थ्यका हैन संयन्त्रहरु र सरकारी निकायहरुले हेरिरहनु पर्यो र अनि कुनै देशमा चाहिँ अलि त्यो केसहरु बढ्न थालेको भन्ने त्यस्तो आयो भने अब त्यसपछि हामीले कस्तो किसिमको चाहिँ सावधानी अपनाउने ट्राभल एडभाइजरीहरु चाहिन्छ कि के चाहिन्छ त्यस्तो कुराहरु चाहिँ अहिले एकदमै रियल टाइम डेटाको आधारमा हैन के अपडेट भइराको हुन्छ त्यो अनुसार हामीले चाहिँ आफ्नो नीति बनाउनु पर्छ
1: हजुर हुन त नेपालमा आइपुगेको छैन तर हामी सतर्क भइसक्नुपर्ने अवस्था पनि छ अघि यहाँले पनि भन्नुभयो होइन विशेष गरेर सर्ने चाहिँ कसरी रहेछ ती व्यक्तिहरूको नजिकमा पुगेर अथवा हावाबाट केबाट सर्दो रहेछ
0: अब प्राय जसो यो हान्टा भाइरस भन्ने चाहिँ यसका पनि विभिन्न उप प्रजातिहरू छन् होइन अधिकांश हान्टा भाइरसहरू चाहिँ व्यक्ति व्यक्तिबाट सरेको त्यस्तो देखिँदैन जस्तो अमेरिकामा वर्षेनी थुप्रो केसहरू रिपोर्ट भइरहेको हुन्छ तर ती चाहिँ व्यक्ति व्यक्तिमा सरेको हुन्न त्यही त्यो जनावरको सम्पर्कमा कुनै कारणले पुगेका मान्छेहरूबाटलाई चाहिँ लाग्छ होइन तर यो एन्डिज भाइरस भनेर जुन अहिले पछिल्लो समय यो क्रुज सिपसँग सम्बन्धित यो आउटब्रेकमा चाहिँ यो एन्डिज प्रजातिको हान्टा भाइरस चाहिँ व्यक्ति व्यक्तिमा पनि सर्ने भनेर डकुमेन्टेड छ यसको चाहिँ त्यस्तो खालको व्यक्ति व्यक्तिमा सरेको यो 2018 प्रकाशित रिपोर्टहरूमा पनि अस्ट्रेलिया के अरे अर्जेन्टिनाबाट प्रकाशित रिपोर्टहरूमा पनि देखिएको छ र अहिले पछिल्लो समय क्रुज सिपमै पनि अब त्यो जनावरसँग सम्पर्क नभएका तर त्यो जहाजमा बिरामी भएका मान्छेसँग सम्पर्क भएका मान्छेहरूलाई पनि यो संक्रमण सरेको देखिएको छ होइन र व्यक्ति व्यक्तिमा सर्दो रहेछ भनेर त त्यसरी इस्टाब्लिस भयो होइन त्यसबाहेक यो एनिस प्रजातिको यो भाइरस चाहिँ अब पुरानो रिपोर्टहरूले चाहिँ के पनि एउटा शंका उब्जाएको छ भने लक्षण भएका मान्छेबाट मात्रै नसरिकन लक्षण सुरु हुनुभन्दा अगाडि नै सर्न सक्ने एक दुई दिन अगाडिदेखि नै अरूलाई सर्न सक्ने एक दुईवटा केसहरू देखियो
1: भनेपछि भाइरस पहिलेदेखि उसको उसमा शरीरमा छ र लक्षण देखिरहेको छैन भने त्यो अवस्थामा पनि सर्ने भयो
0: हजुर भनेको चाहिँ अब जुनसुकै भाइरस अथवा किटाणुहरूको शरीरमा संक्रमण हुँदाखेरि एउटा इन्क्युबेसन पिरियड भन्छौँ हामी होइन त्यसमा चाहिँ कस्तो हुन्छ भने तपाईँलाई शरीरमा किटाणु प्रवेश गरिसके उसको शरीरका रोग प्रतिरोधी प्रणालीका कोषहरूसँग लडाई भइरहेछ तर शरीरमा लक्षण देखिसकेका छैन होइन अनि त्यस्तो त्यो अवधिलाई इन्क्युबेसन पिरियड भनिन्छ होइन अब यो हान्टा भाइरसको केसमा इन्क्युबेसन पिरियड एकदमै लामो हुन्छ होइन यो 6-8 हप्तासम्म हुन सक्छ हजुर होइन अधिकांशलाई चाहिँ 2-3 हप्ताभित्रै लक्षण देखिन्छ भने इन्क्युबेसन पिरियड उनीहरूको लागि 2-3 हप्ता अधिकांश मान्छेको त्यही नै हुन्छ तर बडीमा चाहिँ कसै कसैलाई चाहिँ 6-8 हप्तासम्म पनि ढिलो भएको देखिन्छ मुसासँग निकटता चाहिँ 8 हप्ता अगाडि भएको मान्छेमा पनि पछि 8 हप्ता पछि संक्रमण भएको लक्षण देखिएको छ अनि त्यो इन्क्युबेसन पिरियडको अन्त्यतिर लक्षण सुरु हुनुभन्दा 1-2 दिन अगाडिदेखि नै अरू मान्छेलाई सरेको अथवा त्यो बीचमा लक्षण सुरु हुनुभन्दा अगाडि 1-2 दिन अगाडि सम्पर्कमा आएको मान्छेलाई पनि यो हान्टा भाइरस सरेको देखिएको छ जस्तो यो चाहिँ कोभिडमा हामीले पहिले देख्यौँ होइन कोभिडमा पनि सुरुमा त संक्रमित मान्छे लक्षण सुरु भइसकेपछि मात्र अरूलाई सार्छ भनेर विश्व स्वास्थ्य संगठनहरूले पनि भने होइन तर पछि के देखियो भने संक्रमण हुनुभन्दा के अरे संक्रमणको लक्षण देख्नुभन्दा केही दिन अगाडिदेखि नै सर्न सक्ने रहेछ भनेर देखियो नि कोभिडमा एन्डिज प्रजातिको हान्टा भाइरसमा पनि त्यो सम्भावना चाहिँ रहेछ भनेर पुरानो रिपोर्टहरूले देखाएको छ
1: भनेपछि त हान्टा भाइरसको संक्रमण भएको होइन क्षेत्रहरू र देशहरूबाट कोही अब नेपालमा आएको छ र लक्षणहरू देखिएको छैन भने पनि उसलाई त केही समय आइसोलेसनमा बस्नुपर्ने अवस्था देखियो नि होइन
0: अब यसरी भनौँ त्यो भन्दा त फेरि एकदमै ठूलो जालोमा अब हजारौं मान्छे पर्ने भयो होइन अब जस्तो र त्यसरी त त्यति सजिलै सर्ने भाइरस त होइन यो फेरि होइन अहिले एकदम थोरै मान्छेलाई मात्रै यो संक्रमणको लक्षण देखिएको छ 3 कि कतिजनाको मृत्यु भएको छ अहिलेसम्म होइन अनि संक्रमणको पुष्टि भएको पनि त्यही 1 दर्जन जति होलान् मान्छेहरू अनि थुप्रो मान्छेलाई चाहिँ अब उसमा क्वारेन्टिन अथवा आइसोलेसनमा राखिएको छ र उनीहरूबाट उनीहरूलाई चाहिँ पोजिटिभ देखिएको छैन होइन अहिलेसम्म त्यो उनीहरूलाई फलो गरिरहेछ भनेपछि ती मान्छेको वरपर अथवा त्यो क्रुज सिपसँग सम्बन्धित मान्छेहरू होइन अथवा उनीहरूलाई चाहिँ यो प्लेनमा चाहिँ ओसार पसार गर्ने क्रममा होइन उनीहरूसँग सम्पर्कमा आएका मान्छेहरू त्यस्ता मान्छेहरूलाई

0: मात्रै अहिले चाहिँ शंकाको घेरामा छन्। अब त्यो समग्र त्यो देश अथवा त्यो शहर अथवा भन्ने भन्दा पनि हैन, त्यो कारणले उनीहरू त तर सार्वजनिक विश्व स्वास्थ्य संगठनले सही प्रोटोकल अनुसार तिनीहरूलाई चाहिँ राखिरहेको छ भन्ने अब देखिन्छ, फलो गरिरहेछ, मोनिटर गरिरहेछ भन्ने देखिन्छ। त्यसो हुँदा यदि मानिलिउँ कुनै शहरमा चाहिँ आउटब्रेक भयो, साँच्चै अब मान्छेहरू चाहिँ धेरैलाई अब यो संक्रमण भएको देखिन थाल्यो भने चाहिँ हो तपाईँले भने जस्तो त्यहाँबाट आउने सबैलाई हामीले चाहिँ शंकाको घेरामा राख्नुपर्छ।
1: अहिले तत्काल चाहिँ त्यो प्रतिबन्ध लगाउनु जरुरी छैन,
0: अहिले छैन।
1: कुन कुन देशमा चाहिँ अब यो जोखिम चाहिँ रहेको छ र त्यहाँ प्रतिबन्ध लगाएको छ के देखिन्छ?
0: युरोप अनि त्यसपछि यो थाइल्यान्ड जस्तो लाग्छ, अरू केही एसियाली देशहरू पनि छन् त्यसमा होइन, युरोपका धेरै देशहरू, अमेरिका, सबैलाई आफ्नो देशमा फर्काइएको छ। तर अब त्यो देशमा फर्काउँदा पहिले नै पूर्व तयारी गरेर होइन जहाजमा ओसार पसार उनीहरूलाई लाने जहाजदेखि नै होइन, अथवा त्यो पानी जहाजबाट जमिनमा आउने बेलादेखि नै होइन त्यो सावधानीहरू अप्नाइएको भएको भएर खास हामी बाँकी विश्वमा चाहिँ अरू देशहरूमा यो फैलिने सम्भावना चाहिँ एकदमै न्यून छ।
1: अब यो हान्टा भाइरस चाहिँ सुरुमा चाहिँ मुख्य गरेर मुसाबाट चाहिँ यो रोग लाग्ने भनेर जुन भनिएको छ, नेपालमा मुसासँग सतर्कता अप्नाउनु पर्ने के कस्ता सावधानी अप्नाउनु पर्ने देखिन्छ रक्षा?
0: अब अहिले त केही पनि गर्नु परेन किनभने नेपालमा छैन, नेपालको मुसामा हान्टा भाइरस छैन। अब नेपालको मुसामा नभएको भएर होइन हामीले चाहिँ मुसाबाट अब अरू बेला पनि मुसाको टोकाइबाट सर्ने अरू रोगहरू हुन्छन् त्यसबाट हामी जोगिँदाखेरि मुसाबाट जोगिन्छौँ नि त हामी होइन, त्यस्ता सावधानीहरू मात्रै हुन्। नेपालको मुसामा हान्टा भाइरस छैन। अब के गरी मान्छेबाट सरेर यो एन्डिज भाइरस सरेर नेपालमै आयो भने पनि त्यो मुसामा सर्छ भन्ने छैन, यहाँको मुसाको शरीरमा त्यो भाइरस चाहिँ जीवित हुन्छ कि हुँदैन अहिले भन्न सकिन्न। त्यसो हुँदा मुसाबाट त अहिले हामीलाई खतरा छैन, कम्तीमा हान्टा भाइरसको लागि चाहिँ।
1: मुसाजन्य रोगहरूबाट पनि बस्न पर्ने पनि हुन सक्छ होइन, तर हान्टा भाइरस नभए तापनि अन्य केही रोग चाहिँ फैलाउँछ कि भन्नेबाट चाहिँ हामी जोगिनु त पर्यो नि।
0: हजुर, मुसाबाट केही रोगहरू सर्न सक्छन् होइन, मुसाको लेप्टोस्पाइरोसिस भनिन्छ होइन, लेप्टोस्पाइरा भनेको चाहिँ एक किसिमको ब्याक्टेरिया हो अनि जुन चाहिँ मुसाको पिसाबहरूबाट वातावरणमा जान्छ र त्यो पिसाबसँग सम्पर्कमा आएका मान्छेहरू त्यस्तोलाई चाहिँ सरेको देखिन्छ। अब जस्तो त्यो भनेको चाहिँ अलिकति घरबारविहीन अलि सड़कमा सुत्ने मान्छेहरू पनि पर्न सक्छन् अथवा चाहिँ एउटा अलि नेपालको केसमा चाहिँ टिपिकल कस्तो बेला देखिन्छ भने यो बर्खामा जब हामी यो धान रोपाई गर्छौँ नि त्यो पुरा हिलोमा गजगजमा अब त्यहाँ पनि मुसाको पिसाबहरू हुन्छ अनि त्यो रोपाई गरेर आएको मान्छेहरूमा अनि केही समयपछि अनि लेप्टोस्पाइरोसिसको लक्षणहरू देखिने होइन त्यस्तो हुन्छ। अब तर त्यो भनेको चाहिँ एकदमै यो फेरि व्यक्ति व्यक्तिमा सर्ने रोग होइन त्यो होइन, अनि यस्तो चिजहरू चाहिँ अब अलि सीमित केसहरू हुन्छ र नेपालमा अधिकांश डाक्टरहरूलाई फिजिसियनहरूलाई यो रोगहरू कसरी पहिचान गर्ने कसरी यसको उपचार गर्ने उपचार फेरि सजिलो छ होइन त्यो जानकारी छ।
1: तपाईँ यतिखेर कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। बदलिदो नेपालमा आज हामी हान्टा इबोलाको नेपालमा जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा चर्चा गरिरहेका छौं। हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी। डाक्टर, विशेष गरेर हामीले हान्टा भाइरसको बारेमा चर्चा गर्यौं, यसबारे फेरि पनि हामी अझ धेरै चर्चाहरू पक्कै गर्छौं। अब भने अलिकति इबोलातर्फ लागौं होइन, इबोलाको पनि कंगोमा चाहिँ इबोला फैलिएको पछि धेरै मानिसहरूको मृत्यु भइसकेको अवस्था पनि छ यतिखेर। इबोला भाइरस चाहिँ अहिलेसम्म नेपालमा नदेखिए तापनि यसको अलिकति चर्चा गरौं हामी, यो चाहिँ कस्तो खालको भाइरस हो, हान्टा भन्दा यो कतिको फरक छ?
0: अब अघि भने जस्तै यो पनि एउटा पशुहरूमा चाहिँ रिजर्भर हो नि जुनोसिस भन्ने त्यो किसिमको भाइरस हो होइन। अब यसको चाहिँ खास कुन जनावर हो त यो इबोला चाहिँ रहने होइन जसबाट चाहिँ यो पछि फाटाफुट्टै मान्छेहरूमा आउँछ र अनि आउटब्रेक हुन्छ भन्ने चाहिँ खास स्पष्ट छैन। इबोलाको अब केही इबोला प्रजातिका भाइरसहरू जुन चाहिँ मान्छेलाई नसर्ने खालको इबोला प्रजातिका भाइरसहरू चाहिँ अब त्यहाँ पश्चिम मध्य अफ्रिकामा केही चमेराहरूमा देखिएको छ होइन, तर ठ्याक्क यो चमेरामै देखिन्छ भनेर यो मानिसहरूमा सर्ने किसिमका इबोलाका प्रजातिहरू चाहिँ पुष्टि भइसकेको छैन। त्यही भएर यो अझै पनि अध्ययनको विषय छ र यो तर अब इबोला चाहिँ हान्टा भाइरस भन्दा हाम्रो लागि चाहिँ र समग्र विश्वको लागि बढी खतरनाक थ्रेट हो होइन त्यो अहिलेको लागि विशेष गरी यसपालिको यो संक्रमण चाहिँ हप्ताउसम्म त्यो क्षेत्रमा फैलिरहेको र धेरै ढिलो मात्रै पत्ता लागेको जस्तो देखिन्छ। पहिलो कुरा चाहिँ यो कङ्गोको जुन क्षेत्रमा यो अहिलेको आउटब्रेक भयो जहाँ यो मान्छेहरू संक्रमित भएर मृत्यु भइरहेको सुरुमा समाचारहरू आए त्यहाँ चाहिँ एकदमै युद्धग्रस्त गृहयुद्ध होइन एकदम अशान्ति भएको र अनि सरकारी संयन्त्रहरू चाहिँ नभएको होइन त्यस्तो खालको ठाउँ हो त्यो भएको भएर एउटा त्यो भयो। अर्को चाहिँ यो त्यो पश्चिम अफ्रिकामा विशेष गरी 2013-14 चाहिँ एकदमै ठूलो महामारी भयो इबोलाको होइन हजारौं मान्छेहरू संक्रमित भए यो दुई तीनवटा देशमा फैलियो होइन अनि र एकदमै यो अन्तर्राष्ट्रिय इमर्जेन्सी को हिसाबले चाहिँ यसलाई समग्र विश्वले लियो त्यसलाई धेरै सङ्घर्षपछि धेरैजनाको मृत्यु भएपछि त्यो निको भयो के भन्छ त्यो आउटब्रेक बन्द भयो होइन र त्यो बेलामा चाहिँ अब थुप्रो रिसर्चहरू पनि भए अनि त्यो इबोला भाइरस विरुद्ध भ्याक्सिन बन्यो त्यस विरुद्ध केही मोनोक्लोनल एन्टिबडिज जस्ता केही औषधिहरू एकदम प्रभावकारी औषधिहरू बने तर त्यो पटक इबोलाको त्यो त्यत्रो महामारी गराउने भाइरसको प्रजाति चाहिँ अहिलेको प्रजातिभन्दा फरक थियो। अहिलेको यो प्रजाति चाहिँ यो इबोलाको अब त्यो चाहिँ जायर प्रजातिको थियो भने यो चाहिँ बुन्डी बुजो भन्छ होइन बुन्डी बुजो प्रजातिको इबोला भाइरसको संक्रमण हो यो अनि यस यो बुन्डी बुजो प्रजातिले चाहिँ पहिला दुईचोटि मात्रै यसको आउटब्रेक भएको छ सानो सानो होइन यो चाहिँ त्यस्तो धेरै ठूलो संकट ल्याउने खालको होइन कि भन्ने मानिसहरूलाई हामीलाई वैज्ञानिक कम्युनिटीमा पनि भ्रम रहेछ होइन र त्यही भएर यसको चाहिँ औषधि पनि बनेको छैन यसको त्यो भ्याक्सिन पनि छैन र यसको त्यो पीसीआर गर्ने जुन जाँच छ पीसीआर पनि एकदमै कम उपलब्ध छ होइन त्यही भएर जुन कङ्गोको जुन क्षेत्रमा यो इबोला जस्तो लक्षण लिएर मान्छेहरू संक्रमितहरू हप्ताउसम्म घुमिरहँदा धेरैचोटि उनीहरूलाई इबोलाको टेस्टिङ गरियो तर त्यो यो प्रजातिलाई टार्गेट गरेर बनाएको त्यो टेस्टहरू नभएको भएर यो प्रजाति डायग्नोस भएको थिएन होइन अनि त्यही भएर ढिलो डायग्नोस भयो होइन ढिलो निदान भएपछि धेरै मान्छेलाई फैलिसकेको छ भन्ने अहिले अनुमान छ होइन हामीले पत्ता लगाएर
1: अर्को ठाउँमा सरिसकेको भनेर पनि आइरहेछ
0: र अनि अहिले अब युगान्डामा पनि देखिएको छ र विशेष गरी अब चाहिँ ठूलो सहरहरू एकदम जनसङ्ख्याको हिसाबले पनि धेरै बाक्लो बस्ती भएका सहरहरू होइन गोमा भन्ने सहर एउटा कङ्गोमा अर्को युगान्डाको राजधानी कम्पालामा पनि पुगेको भएर त्यो चाहिँ यस र हामीले थाहा पाएका मान्छे भन्दा पनि धेरै बढी मान्छेमा यो छ कि त्यो स्पेसली यो बुन्डी बुजो प्रजातिको लागि चाहिँ टेस्ट पनि धेरै ठाउँमा उपलब्ध नभएको भएर त्यो पत्ता लाग्न नसकेको हो कि भन्ने एउटा ठूलो डर छ र मोडलिङ गर्ने अहिले यो कतितिर फैलिसकेको होला कतिजनामा फैलेको होला भन्ने जुन त्यो अध्ययन गरिरहेका हुन्छन् वैज्ञानिकहरूले त्यसो गर्दा पनि अहिले भनिएको संख्याभन्दा होइन कम्तीमा 10-12 गुणा बढी संख्यामा मान्छेहरूलाई संक्रमण भएको र यो चाहिँ अहिलेसम्मको सबभन्दा ठूलो संक्रमण भनेको महामारी भनेको यो 2013-14 सालको महामारी भन्दा यो ठूलो हुने हो कि भन्ने चाहिँ त्यो अनुमान छ।
1: हजुर जस्तो डाक्टर साहबले भन्नुभयो कि इबोला भाइरस चाहिँ अब हान्टा भाइरस भन्दा फरक र यो धेरै समुदायमा फैलन सक्ने खतरनाक पनि छ भनेर भन्नुभयो। अलिकति यसका लक्षणहरू बारे चर्चा गरौं न, यसका लक्षणहरू चाहिँ के कस्ता देखिन सक्छन्?
0: हजुर, अरू भाइरल इन्फेक्सनमा जस्तै होइन भाइरल संक्रमणमा जस्तै यसमा पनि सुरुमा चाहिँ टाउको दुख्ने, जिउ दुख्ने, थकान जस्तो हुने अनि ज्वरो आउने नै हुन्छ अनि यसमा अब अलि बढ्दै जाँदाखेरि पेट दुख्ने, वाकवाकी बान्ता हुने अनि एकदम शिथिल हुने र एउटा पोइन्टमा पुगेर चाहिँ कस्तो हुन्छ भने यो शरीरको विभिन्न भागबाट चाहिँ रगत आउने कि अब जस्तो नाकबाट रगत आउने, रगत खोक्दाखेरि रगत आउने अथवा कालो दिशा जाने कालो दिशा भनेको चाहिँ यो आन्द्रा यो पाचन प्रणालीको माथिल्लो भागतिर ब्लिडिङ भयो भने चाहिँ त्यो दिशासम्म पुग्दाखेरि कालो हुन्छ होइन, कालो दिशा जाने त्यस्ता चिजहरू भएर अनि सकमा गएर मृत्यु हुने होइन, यो चाहिँ हेमोरेजिक फिभरको प्रकार हो।
1: भनेपछि धेरै ढिला भएपछि यो चाहिँ हेमोरेजवाला लक्षणहरू चाहिँ देखा पर्न सकिने भएन। जस्तै अलिकति इबोलाकै चर्चा गर्दाखेरि चाहिँ यो जुन समस्या छ नि, यो एकबाट अर्कोमा सर्ने सम्भावना र जोखिम चाहिँ कतिको छ यो?
0: हजुर, यो पनि अब यो कोरोना भाइरस जस्तो अब हावाकै उसले मात्रै सर्दैन होइन, भन्न खोजेको अब कोभिडमा चाहिँ तपाईँहरू म एउटै कोठामा छ, तपाईँ कोठाको एउटा कुनामा हुनुहुन्छ, म 10 फिट पर अर्को कुनामा छु भने पनि सर्न सक्छ कोरोना भाइरस होइन, हावाबाटै सर्न सक्छ। त्यो एकदमै मसिनो एरोसोल्स भन्छौँ जुन चाहिँ हावामा टाढा टाढा पुग्छन् त्यस्तोबाट पनि सर्न सक्छ होइन। अब इबोला चाहिँ त्यसरी सर्दैन होइन, इबोला चाहिँ एकदमै त्यो संक्रमित मान्छेको ऱ्याल सिँगान होइन अब दिसा पिसाबहरूसँग चाहिँ सम्पर्कमा आइयो भने होइन अनि मात्रै सर्ने हो अधिकांश त। अनि अब हामीले त्यही भएर सावधानी अपनाउँदाखेरि त्यो निकट सम्पर्कमा नजाँदाखेरि अलिक टाढा बस्दाखेरि चाहिँ सुरक्षित हुन्छौँ।
1: भनेपछि कोविडमा जस्तो आइसोलेसनमा बस्नुपर्ने अवस्था चाहिँ यसमा हुन्छ कि हुँदैन?
0: त्यो त बस्नै पर्छ आइसोलेसन। अब इबोलाको चाहिँ तपाईँलाई लक्षण देखिएको छ भने चाहिँ होइन तपाईँबाट अरूलाई सर्ने सक्छ, लामो समयसम्म तपाईँबाट अरूलाई सर्न सक्छ होइन। अनि यो चाहिँ अब तपाईँको निको नहुन्जेल होइन तपाईँबाट चाहिँ यो ऱ्याल सिँगान अथवा यस्ताबाट सर्न सक्छ, अथवा तपाईँले खोक्दाखेरि एकदम नजिक त्यो अर्को मान्छे छ भने अब मसिना थुक्का छिटाबाट पनि सर्न सक्छ होइन, त्यो नजिक एउटा केही फिटभित्रको दूरीभित्र होइन। अब त्यस्तो भएकोबाट त यसमा त हामी संक्रमित मान्छेलाई आइसोलेसनमा राख्छौँ नै, राख्नुपर्छ नै होइन। अब संक्रमित मान्छेसँग अब चाहिँ यो हान्टा भाइरस इबोलाको अर्को एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने अब निको भइसकेपछि पनि विशेष गरी शरीरको यो विभिन्न अङ्गमा चाहिँ लामो समयसम्म त्यो भाइरसको रिजर्भायर चाहिँ हुन सक्दो रहेछ भन्ने चाहिँ देखिएको छ कि, भन्नु खोजेको जस्तो यो के भन्छ अन्डकोषमा चाहिँ यो भाइरस बसिरहने अनि सम्भवतः यौन सम्पर्कबाट 6 महिनापछि पनि सर्ने, त्यो चाहिँ यो भर्खरै प्रकाशित हान्टा भाइरस सम्बन्धी एउटा रिपोर्टमा पनि छ होइन। 6 महिनापछि सरेको रिपोर्ट होइन कि, तर त्यो पीसीआर गर्दाखेरि चाहिँ अन्डकोषमाको त्यो वीर्यमा चाहिँ होइन त्यो हान्टा भाइरस देखिएको 6 महिनापछि पनि होइन, छ त्यस्तो अध्ययनले देखाएको छ भने इबोला चाहिँ जीवित भाइरसै पनि महिनौ पछाडि त्यसरी देखिएको छ। तर त्यो भनेको चाहिँ संक्रमण भएर निको भएको मान्छेसँग तपाईँले हात मिलाउनुभयो, गफ गर्नुभयो होइन, तपाईँले चाहिँ त्यो छुने भयो भने पनि सर्दैन, खालि अब यौन सम्पर्क गर्दाखेरि चाहिँ सर्न सक्छ त्यस्तो चाहिँ होइन। अब त्यो चाहिँ अब साँच्चै नेपालमा इबोला आएछ, हान्टा भाइरस आएछ, कोही कोही मान्छे संक्रमित भएछन् होइन अनि र उनीहरू निको भएछन् भने पनि अब त्यस्तो कुराहरू त अब सावधानीका कुराहरू त सिकाइन्छ होइन, अहिले हामीले त्यसको बारेमा चासो खासै राख्नु परेन, खालि तर सर्न सक्ने त्यस्ता तरिकाहरू चाहिँ छन् भनेर मात्रै मैले जानकारी दिएको।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बद्धिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले नेपालमा इबोला र हान्टा संक्रमणको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौं। संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला। पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण टपारौं वा सबैले देख्ने ठाउँमा राखौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: The consumer, this is me, And I work for Michelin, worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
4: Safety!
3: Michelin. Michelin, Michelin.
5: World's number one tire brand.
6: Classic Tech's 16th anniversary offer. Jati ma chahiyo, teti ma paiyo. Budget ra package tapaikai rojaeko. Aba internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Tech's kunai pani plan kharidma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech. जतिमा चाहियो त्यतिमा पाइयो.
7: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्.
7: हाम्रा सेवाहरू:
8: ओपिडी सेवा,
7: विशेषज्ञ ओपिडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्व कर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू.
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म.
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ. फोन नम्बर 01-4110-6690, 98514-2463.

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँग नेपालमा इबोला, हान्टा भाइरस लगायतका अन्य संक्रामक रोगको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौं। डाक्टर साहब, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रममा।
3: धन्यवाद।
2: विशेष गरेर जुन हामीले हान्टा र इबोलाको चर्चा गर्यौं, यो बाहेक पनि हाम्रो नेपालमा चाहिँ यतिखेर यो मौसममा चाहिँ कस्ता खालका संक्रामक रोगहरू चाहिँ देखा पर्न सक्छ?
3: अब हाम्रो गर्मी चढ्दैछ होइन, अनि बर्खा पनि अब भइरहेकै छ, अनि अब मनसुन सुरु हुँदैछ होइन। यो मौसममा देखिने भनेको चाहिँ बढी एउटा त यो अलि हामीले विचार गर्नुपर्ने यो लामखुट्टेबाट सर्ने रोगहरू हो होइन। अहिले चाहिँ देशभरि नै धेरै देखिएको भनेको डेङ्गी हो होइन। डेङ्गु ज्वरोको लक्षणहरू त अब हामी सबैलाई थाहा छ होइन, ज्वरो आउने, टाउको दुख्ने, अनि त्यसपछि यो विशेष गरी आँखाको पछाडि होइन टाउको दुख्ने धेरैलाई, कसै कसैलाई यो डाबरहरू पनि आउँछ होइन, अनि त्यसपछि अब गाह्रो हुँदै गयो भने मान्छे बढी कमजोर हुने, वाकवाकी बान्ता हुने, पेट दुख्ने, र अब कसै कसैलाई त्यही अघि इबोला भने जस्तै हेमोरेजिक फिभरसम्म पनि हुनसक्छ होइन। तर एउटा डेङ्गी भयो, अरू चाहिँ यो हाम्रो लामखुट्टेबाट सर्ने अरू रोगहरू जस्तो जापानिज इन्सेफलाइटिस भयो, मलेरिया भयो, निश्चित यो विशेष गरी दक्षिणी तराईका क्षेत्रहरूमा होइन, पश्चिम तराईमा इन्सेफलाइटिस बढी छ, तर यो यता कहिलेकाहीँ फाटाफुट्टा मध्य पहाड़ी क्षेत्रहरूमा पनि देखिन्छ होइन। यो अर्को चाहिँ अब यो खानाबाट सर्ने फोहोर खाना, प्रदूषित पानीहरू, कीटाणुको भएको त्यस्तो पानीहरूबाट सर्ने रोगहरू पनि यही गर्मी अथवा बर्खाको मौसममा देखिन्छ। झाडा पखालाका रोगहरू होइन, त्यसमा टाइफोइड पनि पर्यो, हेपाटाइटिसहरू पनि, हेपाटाइटिस एई होइन भन्ने जुन खानाबाट सर्ने हेपाटाइटिसहरू, यिनीहरू चाहिँ सफा नभएको पानीबाट होइन, भनेपछि यसमा चाहिँ हामीले मुख्य ध्यान दिनुपर्ने चाहिँ उमालेर मात्रै पानी खानु पर्यो कि के चाहिँ एकदमै त्यो फिल्टर गरिएको होइन त्यस्तो पानी खानु पर्यो
2: भनेको सुरुमा। अब यो मौसममा देखा पर्ने भनेको एउटा कीटजन्य रोग भयो, अर्को चाहिँ पानीजन्य रोग चाहिँ देखा पर्ने भयो।
3: हजुर,
2: अब यो कीटजन्य र पानीजन्य बाहेक चाहिँ श्वास प्रश्वासबाट सर्ने रोगहरू चाहिँ के देखा पर्न सक्छ?
3: अब प्राय श्वास प्रश्वासबाट सर्ने रोगहरू चाहिँ जाडोमा देखिन्छन् होइन। अब सामान्य रुगाखोकी गराउने धेरै थरी भाइरसहरू हुन्छन् अनि त्यो चाहिँ बढी जाडोमा हुन्छ। अलि कडा यो श्वास प्रश्वास सम्बन्धी रोगहरू चाहिँ दुई तिनवटा छन् होइन। एउटा चाहिँ इन्फ्लुएन्जा भयो, इन्फ्लुएन्जा भनेको चाहिँ इन्फ्लुएन्जा भाइरसबाट सर्छ र त्यो पनि अधिकांश त जाडोमा देखिन्छ। अनि नेपालमा केही अध्ययनहरूले चाहिँ के देखाएको छ भने जाडो बाहेक जाडोमा चाहिँ एकदमै वात धेरै केस बढेको देखिन्छ, अनि फाटाफुट्टा चाहिँ गर्मी वर्षैभरि यो केसहरू देखिन्छ। गर्मीमा पनि सानो तिनो त्यो संख्या चाहिँ बढेको, त्यो तपाईँले त्यो ग्राफमा हेर्नुभयो भने चाहिँ त्यो थोरै उकालो चढेको पनि देखिन्छ। र अब यसको कारण चाहिँ के होला भने पृथ्वी चाहिँ यो जुन गोलार्ध छ नि त, हामी उत्तरी गोलार्धमा बस्छौँ अनि उत्तरी गोलार्धमा अहिले गर्मी हुँदा दक्षिणी गोलार्धमा चाहिँ फेरि जाडो सुरु हुन्छ अहिले, अनि त्यहाँ चाहिँ इन्फ्लुएन्जा सिजन सुरु हुन्छ क्या अहिले होइन। अनि यो भ्रमण गर्ने अथवा नेपालीहरू त थुप्रो अस्ट्रेलियातिर बस्छन् होइन, त्यताबाट घर फर्किँदा होइन त्यस्तो किसिमको यो ट्राभल यस्तैबाट चाहिँ फेरि इन्फ्लुएन्जाको केसहरू चाहिँ फाटोफुटो नेपालमा गर्मीमा पनि देखिरहेको हुन्छ। अनि अब अर्को अलि कडा संक्रमण हुन सक्ने भनेको कोभिड हो, तर अब कोभिड धेरैचोटि भएको भएर मान्छेहरूलाई चाहिँ एक किसिमको इम्युनिटी छ, अनि नयाँ प्रजातिको कोभिडहरू आइहाल्दा पनि अहिले चाहिँ मान्छे सिकिस्त भएर आइसियू जाने होइन, कडा निमोनिया आउने त्यस्तो सम्भावनाहरू चाहिँ पहिलाभन्दा धेरै कम भएको छ। तर खाली के भने अब केही गरी यो कोभिड चाहिँ एकदमै चाँडो चाँडो नयाँ त्यो नयाँ स्ट्रेन होइन भेरिएन्टहरू आइरहेको देखिन्छ अनि कुनै बेला यस्तो स्ट्रेन आउन सक्छ जुन चाहिँ फेरि पहिले हाम्रो शरीरमा संक्रमण गराउने स्ट्रेनहरूभन्दा धेरै फरक भयो भने चाहिँ त्यसले चाहिँ अलिक सिकिस्त बनाउने सम्भावना हुन्छ त्यस्तो भयो भने चाहिँ हाम्रो अब यो जनस्वास्थ्यको निकायहरूले चाहिँ त्यसलाई सबैलाई सतर्क गराउँछन्
2: भनेपछि जस्तो इबोलामा अहिले नयाँ खालका भेरिएन्टहरू आउँदाखेरि धेरै ढिला पहिचान भयो होइन त्यस्तो अवस्थाहरू चाहिँ यहाँ पनि आउन सक्ने सम्भावना चाहिँ त्यतिकै रह्यो होइन जोखिमहरूको चर्चा हामीले गरिरहँदाखेरि चाहिँ अलिकति अब यी विभिन्न इबोला भनौँ हान्टा भाइरस भनौँ या अन्य संक्रामक रोगहरू जुन जोखिमहरू छ नि यी जोखिमहरूलाई दिँदाखेरि चाहिँ हामीले अलिकति यो बेला चाहिँ कस्ता खालका जोखिमहरू चाहिँ देख्न सकिन्छ कस्ता खालका अवस्थाहरूमा चाहिँ हामी अलिक सतर्क हुनुपर्ने देखिन्छ यहाँनिर
3: अब अहिले हामीलाई कतै बाहिर घुम्न जान मन छ भने होइन हामी कहाँ कहाँ के रोग फैलिएको छ अलिकति याद गर्नु राम्रो हुन्छ होइन जस्तो अब अहिले यो पश्चिम अफ्रिका हामी अहिले घुम्न जानु उपयुक्त समय होइन त्यहाँ चाहिँ जति मान्छेमा संक्रमण देखाएको छ त्योभन्दा धेरै बढी संख्यामा समुदायमै यो फैलिरहेको छ भन्ने होइन आधारहरू छन् होइन अनि त्यहाँ जाँदा हामी पनि संक्रमित हुन सक्छौँ त्यो लिएर आउन सक्छौँ अनि अब जस्तो नेपालको सेनाको होइन केही सय मान्छेहरू चाहिँ त्यहाँ शान्ति मिसनको लागि चाहिँ कङ्गोमा छन् होइन र उनीहरूको लागि उनीहरूलाई यहाँ फिर्ती ल्याउँदाखेरि उनीहरूलाई चाहिँ यहाँ अब क्वारेन्टिनमा राख्ने प्रोटोकलहरू चाहिँ सेनाले सार्वजनिक गरेको छ भने प्रोटोकलहरू क्वारेन्टिनमा राख्छौँ भनेर सूचना दिएको छ होइन उनले त्यो एक हिसाबले प्रोटोकलहरू बनाएको छ त्यो कहाँ क्वारेन्टिनमा राख्ने के त्यो प्रबन्धहरू गरेको छ अब हामीले पनि त्यही भएर ट्राभल गर्दाखेरि हामीले विचार गर्नु पर्यो एउटा त होइन अब अर्को चाहिँ अब देशभित्रै पनि अब त लामखुट्टेको संक्रमण त सुरु हुन्छ अब डेङ्गी अहिले नै अलिअलि फाटेफुटे देखिन थालिसक्यो होइन र डेङ्गी चाहिँ एक हिसाबले अलिकति अनप्रेडिक्टेबल हुन्छ होइन कसलाई चाहिँ यसले सिकिस्त बनाउँछ कसलाई बनाउँदैन भन्न गाह्रो हुन्छ होइन र त्यो भएकोबाट हामी सबै एक हिसाबले जोखिममा हुन सक्छौँ भनेर सकेसम्म अब गर्मी त छ तर लामो बाहुला भएको पातलो लुगाहरू लगाए पनि लामो बाहुला भएको लगाउने सकेसम्म छोप्ने होइन शरीर त्यो मस्किटो रिपेलेन्ट भन्छौँ होइन लामखुट्टेलाई चाहिँ अलि टाढा भगाउने होइन त्यस्तो गन्ध भएको त्यस्तो मलमहरू लगाउने होइन अथवा स्प्रेहरू अब नेपालमा स्प्रे त्यति उपलब्ध छैन होइन त्यो तर त्यस्ता स्प्रेहरू हुन्छन्
2: शुद्ध झुल प्रयोग गर्ने
3: अनि शुद्धखेरि मुख्य झुल प्रयोग गर्ने त्यो सबैभन्दा महत्वपूर्ण भयो केटाकेटीहरूलाई अलिक बढी हामीले विचार गरिदिनुपर्छ बरु हामी आफू चाहिँ जोगिन्छौँ ठुला मान्छेहरू चाहिँ वयस्कहरू चाहिँ बच्चा बच्चीले चाहिँ खासै उनीहरूलाई जानकारी पनि हुँदैन सावधानी पनि अप्नाउँदैन त्यसो हुँदा उनीहरूलाई चाहिँ जोगाउन अलि ठुला मान्छेहरूले याद गर्ने त्यस्ता कुराहरू गर्नु पर्यो अर्को चाहिँ अब खाना र पानीको कुरा एकदम महत्वपूर्ण छ होइन काठमाडौँमा नेपालमै पनि कहीँ पनि होइन विदेशीहरू नेपाल आउँदा चाहिँ के भन्छन् भने होइन यो यति धेरै विदेशीहरूलाई नेपाल आएपछि त्यो संक्रमण हुन्छ नि डायरिया झाडा पखाला होइन यहाँ आएर बाहिर केही खायो भने भोलिपल्ट अथवा पर्सिपल्टदेखि नराम्रो डायरिया भएर उनीहरूको सम्पूर्ण यो ट्राभल प्लान बिग्रिन्छ नि क्या एकदमै धेरै देखिन्छ अनि हामी त अलिअलि त्यो यहाँको कीटाणुहरूसँग अभ्यस्त हुन्छौँ धेरैचोटि संक्रमण भइसकेको भएर उनीहरू त्यो हुँदैनन् अनि उनीहरूले नेपाल आएर नेपाल जस्तो देश आउँदाखेरि चाहिँ के गर्ने भनेर त्यो त्यहाँको ट्राभल मेडिसिन क्लिनिकमा गएर डक्टरहरूसँग सल्लाह लिन्छन् क्या म पनि त्यस्तो क्लिनिकमा काम गर्थेँ अमेरिकामा बस्दाखेरि होइन अनि त्यहाँ हामीले भन्ने एउटा मन्त्र चाहिँ के थियो भने म पहिला अङ्ग्रेजीमा भन्छु होइन बोइल इट पिल इट कुक इट अर फर्गेट इट भन्छ कि भनेको कि उमालेर खाऊ कि ताछेर खाऊ कि चाहिँ पकाएर खाऊ कि बिर्सिदेऊ होइन भन्नु खोजेको के भने उमालेर खान मिल्ने चिज उमालेर खाऊ तासेर खान मिल्ने रहेछ जस्तो केरा रहेछ भने त्यो खान मिल्यो तासेपछि त्यो केरा खान मिल्यो होइन किनभने त्यो बाहिर फोहोर भए पनि बाहिर किटाणु भए पनि भित्र सफा हुन्छ होइन अब तासेर खान मिल्ने कुरा पनि त्यस्तै भयो होइन के अरे पकाएर खान मिल्ने कुरा पकाएर खाने भयो किटाणु मर्छ होइन अर फर्गेट इट भने चाहिँ हामी जुन बाटोमा अहिले धेरै नेपालीहरूलाई डायरिया भइरहेको मैले कसरी देख्छु भने बाहिर सडकमा बसेर हामी यो के भन्छ यो पानीपुरी खान्छौँ चना चटपटे खान्छौँ अब त्यो सबै काँचो हुन्छ त्यहाँ होइन त्यो प्याजदेखि होइन त्यो सबै चिज काँचो हुन्छ त्यो अब जसले बनाइरहेको हुन्छ उसको हात अब उसलाई के भइरहेछ होइन उसैलाई थाहा हुँदैन नि जानेर त उसले तपाईँलाई रोग सार्दैन तर उसले आफूलाई शरीरमा के रोग छ थाहा हुँदैन उसलाई भर्खर कुनै डायरिया भएको थियो कि होइन हाम्रो अब त्यो भयो साबुनले हात धुने भनेर हामी हात धुन्छौँ तर त्यो पानी नै फोहोर हुन्छ
2: भनेपछि सकेसम्म चाहिँ यो गर्मी याममा बाहिरको खानेकुरा चाहिँ खाँदैन
3: खाँदै नखाऊ अर्को चाहिँ घरमै पनि हामीले याद गर्नुपर्ने कुरा के कति मान्छेहरू बिरामीहरू आउनुहुन्छ कि अनि उहाँहरूले भन्नुहुन्छ डाक्टर साहब मैले त एकदमै सावधानी अपनाउँछु काँचो कुरा केही खान्न घरमा उमालेको पानी मात्रै खान्छु सबै चिज पकाएर खान्छु त्यही पनि मलाई यस्तो डायरिया भयो किन भयो भने अनि तपाईँले सोध्नुभयो भने के थाहा हुन्छ भने उहाँले पानी त उमालेर खानुहुन्छ उमालेर सेलाएको पानी होइन खाना पनि पकाएरै खानुहुन्छ तर भाँडो के हुन्छ त भाँडो त हामी धाराको पानीमा माझ्छौँ धाराको पानीमा माझेपछि त्यो भाँडामा त्यो धाराको पानी अझै पनि हुन्छ होइन त्यो सबै सुकिसकेको हुँदैन अनि त्यहाँ खाना पस्क्यो खायो खाना पनि अलिअलि सेलाइसकेको हुन्छ त्यो पानीमै कीटाणु हुन्छ त्यसैबाट सर्छ भने चाहिँ हामीले त्यो भाँडा पनि हामीले खास भन्यो भने सफा पानीले पखाल्नुपर्छ
2: अनि मजाले सुकाउने भन्छ होइन
3: कि चाहिँ अथवा राम्रोसँग सुकाइसकेपछि त्यहाँ जीवित ब्याक्टेरियाहरू हुने सम्भावना कम हुन्छ
2: यी ससाना कुरामा चाहिँ सावधानी अप्नाउनु पर्ने भयो होइन हामीले विभिन्न यो संक्रामक रोगहरूका बारेमा चर्चा गरिरहेका छौँ अब अलिकति यो संक्रामक रोगको बारेमा चाहिँ चर्चा गरिरहँदा चाहिँ अप्नाउनु पर्ने सावधानीमै जाउँ होइन सबैभन्दा पहिला चाहिँ हामी अहिले जुन आन्तरिक रूपमा अहिले देखिरहेको हामीले अघि यहाँले भन्नुभयो पानीजन्य किटजन्य रोगहरू चाहिँ देखा परिरहेको छ होइन अलिकति पानीजन्य रोगबाट बच्नकै लागि के कस्ता सावधानी अप्नाउने हामीले
3: हजुर पानीको चाहिँ हामीले केही कुनै कि त्यसलाई सफा गर्नलाई कि उमाल्नु पर्यो कि फिल्टर प्रयोग गर्नु पर्यो अहिले त आरओ भन्ने प्रविधि भएका फिल्टरहरू पनि छन् जुन असाध्यै प्रभावकारी हुन्छ होइन अनि अघि भने जस्तै खाना खाँदाखेरि त्यो भाँडा कतिको सफा छ होइन भाँडालाई चाहिँ सफा पानीले पखालेको हुनु पर्यो होइन अनि साबुन दिसा पिसाब गरिसकेपछि होइन साबुन पानीले हात धुनु पर्यो राम्रोसँग यो केटाकेटीलाई पनि राम्रोसँग हात कसरी धुने भनेर राम्रोसँग सिकाउनु पर्यो त्यो संक्षेपमा भन्दा चाहिँ पानीजन्यबाट जोगिन चाहिँ रोगहरूबाट जोगिन चाहिँ हामीले मुख्य चाहिँ दिसा पिसाब गरिसकेपछि अथवा फोहोर चिजहरू चलाएपछि साबुन पानीले हात धुनु पर्यो खाना खानु अगाडि हात धुनु पर्यो राम्रोसँग अनि केटाकेटीलाई पनि सिकाउनु पर्यो होइन त्यो कुरा अनि त्यसपछि चाहिँ पानी उमाल्ने अथवा फिल्टर गर्ने होइन त्यस्ता र त्यस्तै पानीले सफा पानीले भाँडाहरू पखाल्ने खाना खानु अगाडि अथवा त्यो भाँडा चाहिँ राम्रोसँग सुकेको भाँडामा मात्रै होइन खाने र यस्ता कुराहरू विचार गर्नु पर्यो अनि बाहिर काँचो कुराहरू चाहिँ केही पनि खानु हुँदैन सकेसम्म यो बजारमा अब मिठो कुरा त पाइन्छ तर विशेष गरी यो मौसममा चाहिँ जुन बेला यो झाडा पखाला अथवा हेपाटाइटिस जस्ता रोगहरू चाहिँ भाइरस ब्याक्टेरियाहरू चाहिँ यो पानी खानाको मार्फत

0: डायरिया भएको झाडा पखाला लागेको होइन त्यस्तो भएको थियो भनेपछि अब यो गाजरहरू हुन्छ त्यो तपाईँले हेर्नुभयो भने पार्टीको त्यो प्लेटहरूमा होइन लास्टमा सालद त राखेको हुन्छ सकेसम्म त्यस्तो सालद खानै हुँदैन कसैले पनि
1: यो भोजको बेला पनि अलिक सावधानी अप्नाउनु पर्यो बनाउनेले पनि खानेले पनि
0: है अनि अब यो लामखुट्टेहरूबाट सर्ने रोगहरूबाट बस्न पनि राति सुत्दा झुल ठाङ्ने घरको झ्याल ढोकाहरूमा जाली लाउन सकिन्छ भने जाली लगाउने अनि त्यसपछि आफ्नो अलिकति विशेष गरी यो लामखुट्टे बढी घुम्ने बिहान साँझ अथवा राति होइन को समयमा चाहिँ लामो बाहुला को लुगा लगाएर मात्रै बाहिर निस्किने अथवा त्यो मस्किटो रिपेलेन्ट लामखुट्टे भगाउने खालको त्यो स्प्रेहरू अथवा मलमहरू लगाउने र सकेसम्म चाहिँ त्यो बाहिर निस्किने कामै कम गर्ने होइन त्यस्ता सावधानीहरू अप्नाउनु पर्छ.
1: अब इबोला र हान्टा भाइरसको जुन जोखिम त छैन तर सतर्कता अप्नाउनु पर्छ भनेर हामीले अघि नै भनिसकेका छौं. विशेष गरेर सरकारले गर्नुपर्ने पूर्व तयारी चाहिँ के सुझाव दिनुहुन्छ सरकारलाई चाहिँ?
0: अहिले नेपालमै त आएको छैन होइन अनि त्यसो हुँदाखेरि हामीले चाहिँ यो अहिले कुन कुन देशमा पुगेको छ त्यहाँ मान्छेहरू कसरी बसेका छन् त्यो निश्चित कति देशहरूमा चाहिँ सबैलाई छ हप्ता क्वारेन्टिनमा राखेको छ कति देशलाई सबैलाई छ हप्ता क्वारेन्टिनमा नराखेको घरमा होम आइसोलेसनमा राखेको छ अलिकति रिल्याक्स अलिकति खुकुलो बनाइएको छ होइन अनि कुन कुन देशमा कस्ता कस्ता प्रोटोकलहरू भइरहेछन् अनि त्यस्ता कुराहरू याद गर्नु पर्यो अनि त्यसपछि अनि समग्र विश्वमा यो कुनै नयाँ केसहरू कता कता चाहिँ आइरहेछ भने त्यस्ता ट्र्याकरहरू छन् होइन मान्छेहरूले चाहिँ ट्र्याक गरेर वेबसाइटहरूमा अपडेट गरिरहेको हुन्छ होइन त्यो चिजहरू चाहिँ चनाखो भएर हेर्नु पर्यो. त्यो हामी आम मानिसले भन्दा पनि हाम्रा जनस्वास्थ्यका होइन संयन्त्रहरू र सरकारी निकायहरूले हेरिरहनु पर्यो र अनि कुनै देशमा चाहिँ अलि त्यो केसहरू बढ्न थालेको भन्ने त्यस्तो आयो भने अब त्यसपछि हामीले कस्तो किसिमको चाहिँ सावधानी अप्नाउने ट्राभल एडभाइजरीहरू चाहिन्छ कि के चाहिन्छ त्यस्तो कुराहरू चाहिँ अहिले एकदमै रियल टाइम डेटाको आधारमा होइन के अपडेट भइरहेको हुन्छ त्यो अनुसार हामीले चाहिँ आफ्नो नीति बनाउनु पर्छ. मानिलिउँ कुनै सहरमा चाहिँ आउटब्रेक भयो साँच्चै अब मान्छेहरू चाहिँ धेरैलाई अब यो संक्रमण भएको देखिन थाल्यो भने चाहिँ हो तपाईँले भने जस्तो त्यहाँबाट आउने सबैलाई हामीले चाहिँ शंकाको घेरामा राख्नुपर्छ.
1: अहिले तत्काल चाहिँ त्यो प्रतिबन्ध लगाउनु जरुरी छैन
0: अहिले छैन. युरोप अनि त्यसपछि यो थाइल्याण्ड त लाग्छ अरू केही एसियाली देशहरू पनि छन् त्यसमा होइन युरोपका धेरै देशहरू अमेरिका सबैलाई आफ्नो देशमा फर्काइएको छ. तर अब त्यो देशमा फर्काउँदा पहिले नै पूर्व तयारी गरेर होइन जहाजमा ओसार पसार उनीहरूलाई लाने जहाजदेखि नै होइन अथवा त्यो पानी जहाजबाट जमिनमा आउने बेलादेखि नै होइन त्यो सावधानीहरू अप्नाइएको भएको भएर खास हामी बाँकी विश्वमा चाहिँ अरू देशहरूमा यो फैलिने सम्भावना चाहिँ एकदमै न्यून छ. उहाँहरूले अब यसको लागि गृह कार्य गरिरहनु भएकै होला होइन. अब अहिले चाहिँ विश्वभरि कहाँ कहाँ के भइरहेछ कुन कुन देशमा कस्तो किसिमका अपडेटहरू आइरहेछन् त्यसमा अप टु डेट हुनु पर्यो आफू एकदम चनाखो भएर त्यसलाई याद गर्नु पर्यो अनि त्यसपछि कतै संक्रमण बढ्न थालेको लक्षण त्यसको के अरे समाचारहरू देखियो भने त्यसको लागि अब हाम्रा नेपालीहरू त्यहाँ कति छन् कति आउने जाने त्यहाँका विदेशी पर्यटकहरू नै अथवा अरू मान्छेहरू आउने जाने क्रम कस्तो हुन्छ त्यो प्याटर्नहरू पनि हामीले चाहिँ एक हिसाबले याद गर्नु पर्यो अनि त्यसका लागि आँकडाहरू हुन्छन् अनि त्यस अनुसार चाहिँ अब हामीले ट्राभल एडभाइजरी दिनुपर्ने हो कि तपाईँहरू चाहिँ यो देश जान चाहिँ अहिले नजानु होला भनेर भन्नुपर्ने हो कि अथवा त्यस्ता कुराहरू पनि याद गर्नु पर्यो. अब अहिले जस्तो पक्का पनि एयरपोर्टमा हेल्थ डेस्कहरू त राखेको छ होइन त्यसमा अब बाहिर साँच्चै रोग बढ्न थालेको जस्तो देख्यो भने त्यसलाई अलि बढी कडा बनाउनु पर्ने हुनसक्छ फिभर स्क्रिनिङदेखि लिएर यो उनीहरूको चाहिँ फर्महरूबाट भर्न लगाएर निश्चित किसिमका जानकारी लिने निश्चित जस्तो यो देशको फलानु ठाउँमा यस्ता यस्ता एक्सपोजर भएका मान्छेहरू चाहिँ होइन लाई चाहिँ हामीले अब आइसोलेसनमा राख्ने के अरे क्वारेन्टिनमा राख्ने भन्ने खालका त्यस्तो प्रोटोकलहरू बनाउनु पर्ने हुनसक्छ अनि अब र अहिले चाहिँ अब सरकारले गर्न सक्ने कुराहरू भनेको चाहिँ मुख्य अब टेस्टमा एकदम समस्या छ होइन हामीसँग इबोलाको टेस्टको अवस्था के छ, मैले बाहिर बसेको हुनाले मलाई यो जानकारी छैन, हान्टा भाइरसको टेस्ट त सायद उपलब्ध छैन नै जस्तो लाग्छ होइन अहिलेसम्म, भनेपछि त्यो टेस्टहरू चाहिँ हामी कसरी सकेसम्म चाँडो उपलब्ध गराउन सक्छौँ होइन, यहाँ रोगी देख्यौँ नदेख्यौँ तर हामीसँग टेस्ट चाहिँ हुनु पर्यो होइन, त्यो त्यसो भयो भने मात्रै हामीले थाहा पाउन सक्छौँ।
1: अघि यहाँले भन्नुभयो कि नयाँ भेरिएन्टको पीसीआर टेस्ट गर्ने नहुँदाखेरि चाहिँ धेरै ढिला मात्र पत्ता लाग्यो होइन, भनेपछि हामी त पीसीआर टेस्टको लागि पनि तयारी हुनु पर्यो र नयाँ कस्ता कस्ता भेरिएन्टहरू आइरहेछ त्यो अनुसार पनि तयारी अवस्थामा बस्नु पर्यो।
0: हजुर, कङ्गोमा अनि भनेपछि त्यो एउटा टेस्ट नै ठूलो प्राथमिकता हो, अनि त्यसपछि चाहिँ अब कोही मान्छे अब एउटा मात्रै कोही सम्भावित संक्रमित मान्छे होइन अथवा एक्सपोजर भएको मान्छे चाहिँ हाम्रो देशमा आइपुग्यो भने उसलाई राख्ने कहाँ हो, कसरी राख्ने, त्यो राख्ने ठाउँ त अहिले होइन सरकारले गरेको पनि होला तर त्यो राख्ने ठाउँको टुङ्गो, त्यो ठाउँको स्टाफहरूलाई कस्तो किसिमको ट्रेनिङ दिने, त्यहाँ कस्तो कस्तो प्रोटोकलहरू चाहिँ हामीले लागू गर्ने होइन, त्यस्ता कुराहरू चाहिँ अब अनि त्यहाँ जुन किसिमका अब त्यो ऊ चाहिन्छ पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टहरू चाहिन्छ, अरू विभिन्न साधन स्रोतहरू चाहिन्छ, त्यो अहिले नै होइन त्यो तयारी अवस्थामा राख्ने, अनि अब आर्मीले जसरी हामीले चाहिँ यो कङ्गोबाट आउने सैनिकहरूलाई चाहिँ हामी यसरी क्वारेन्टिनमा राख्छौँ भनेको छ, त्यस्तो किसिमको चाहिँ तयारी हामी हुनु पर्यो यहाँ।
1: हजुर, व्यक्तिलाई र समुदायलाई चाहिँ सुरक्षा सतर्कता अप्नाउन चाहिँ के कस्ता सुझाव चाहिँ दिनुहुन्छ?
0: अब हान्टा भाइरस र इबोलाको केसमा त अहिले हामी एकदम सुरक्षित छौं भन्नुपर्छ होइन, विशेष गरी यो हान्टा भाइरस भन्दा पनि इबोला चाहिँ अलिकति बढी फैलिने होइन ठूलो डर छ, अनि त्यसो हुँदा सबैले अलिकति समाचारहरू सुन्ने र अनि सही जानकारी लिने है, मैले अहिले नै पनि अलिअलि फेक न्युजहरू आइरहेको सुनेको छु हाम्रै छिमेकी देशमा फलाना देशमा इबोला आइपुग्यो यस्तो रे उस्तो रे भन्ने खालको होइन भनिरहेको सोसियल मिडियामा गइरहेको त्यस्तो सुनेको छु, फेक न्युजबाट पनि एकदमै सावधान हुनु पर्यो होइन, आधिकारिक स्रोतहरू चाहिँ मात्रै फलो गर्नु पर्यो, कसैले केही भनिहाल्यो अथवा काहीँ तपाईँको सोसियल मिडियामा चाहिँ केही त्यो आइहाल्यो अल्गोरिदमले पठाइहाल्यो केही चिजहरू भने पनि त्यसलाई पत्याएर होइन अनि आफूले फेरि त्यसलाई फैलाउने काम चाहिँ गर्नु भएन होइन, तपाईँलाई कसैले केही भन्यो अथवा तपाईँको फेसबुकमा त्यो आयो भने पनि तपाईँले चाहिँ त्यो आधिकारिक निकायबाट त्यो चिजको पुष्टि भएको छैन त्यस चिज आएको छैन भने चाहिँ तपाईँले आफूले त्यसलाई सेयर गर्नु भएन होइन, यस्ता कुराहरू पनि विचार गर्नु पर्यो।
1: अब यतिखेर अघि यहाँले भन्नुभयो कि सरसफाई एकदमै महत्वपूर्ण छ किनभने गर्मी मौसममा चाहिँ एउटा सरसफाई जन्य रोग पनि अत्यधिक रूपमा फैलने जुन चाहिँ अब यो शुरूआतको दिनहरूमा पनि छौं हामी होइन, सरसफाई जन्य रोगबाट बच्नलाई चाहिँ के सावधानी अप्नाउन
0: सरसफाई जन्य पनि अब त्यो मुख्य चाहिँ यो पानी खाना बाटै सर्ने कुराहरू हो होइन इन्फेक्सनहरू हो, त्यसो हुँदाखेरि अब यो विशेष गरी चाहिँ शौचालय जानु अघि के अरे जाँदा आउँदाको सावधानी हुन्छ होइन, साबुन पानीले हात धुने, त्यो बाहेक चाहिँ अरू बेला पनि तपाईँ चाहिँ फोहोरसँग सम्पर्क हुँदाखेरि हात धुने अनि त्यसपछि केटाकेटीलाई समय समयमा नुहाइदिने अब यस्ता यस्ता कुराहरू नै मुख्य हुन्, अनि अघि खानाको लागि जुन सावधानीहरू अघि उल्लेख गरेका थियौँ त्यही चिजहरू चाहिँ पुनः दोहोऱ्याउन चाहन्छु।
1: डाक्टर म धेरै धन्यवाद दिन चाहन्छु आज स्टुडियोमै आएर हामीलाई इबोला हान्टा भाइरस लगायतका संक्रामक रोगको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा जानकारी गराइदिनु भएकोमा।
0: हस्, मलाई पनि यो मौका दिनुभयो, यो आफूले जानेको केही कुराहरू यो बताउन मौका दिनुभएकोमा धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी। आज हामीले नेपालमा इबोला हान्टा लगायत संक्रामक रोगको जोखिम र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: ਬੈਂਕਿੰਗ ਖੇਮਤ ਬਿਲੀ ਕਿਉਂਦੀ ਏਟੀਐਮ ਮੋਬਾਈਲ ਦੇ ਇੰਟਰਨੈਟ ਬੈਂਕਿੰਗ ਗੋਪੇ ਵਿਵਰਣ ਆ ਰਹੀ ਖਾਈ ਬਿਲੇ ਤੁਈ ਮਾਧਿਅਮ ਕਿਆਰੇ ਨਿਉ ਦੇ ਪ੍ਰੇ ਛਲੀ ਜਾਣਕਾਰੀ ਰੀ ਵਿਸ਼ਿਆ ਨਿਉ ਕਾਲ ਪਰ ਦਿਮੋ ਚਮਈ ਨਿਉ ਠਗਦਿਲ ਖਾਮੋ ਬੈਂਗਰ ਵੇ ਕਰਮਚਾਰੀ ਵੀਰਾ ਨਿਉ ਦੇ ਪ੍ਰੇ ਵਿਵਰਣ ਰੀ ਵਿਸ਼ਿਆ ਬੈਂਕ ਦੇ ਨੀਲ ਪਰ ਦਿਮੋ ਨਿਉ ਤਾਨੀ ਸਤਰਕ ਤਾਨਾ ਠਜਰ ਕਿਆ ਬਚੇਨਾ ਸਿਧਾਰਥ ਬੈਂਗਰ ਕਿਆਲੇ ਜਨ ਹਿਤਰੀ ਜਾਰੀ ਸੰਦੇਸ਼
1: ਸਿਧਾਰਥ ਬੈਂਕ ਸੰਬੰਧ ਸਦਾਈ ਭਾਈ ਲਾਈ
2: जय श्री राम जय श्री राम।
3: हैन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
2: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
2: हो नि बाबु त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
3: हो नि भाउजू
4: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
4: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
2: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ सम्पर्क मोबाइल नम्बर 9846595074 र 9805558574 सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
6: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ
5: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
7: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
8: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
7: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
8: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
7: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
8: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856426244
9: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर
10: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
9: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
10: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
9: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
10: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
9: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर प्रोपाइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201152
10: मोबाइल 97460000454
9: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध। सीमामा भएको घटनाबारे छानबिनका लागि टोली गठन। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर, केही ठाउँमा वर्षाको सम्भावना। पर्याप्त पानी पिउन र बाहिरी काम गरेर सावधानी अपनाउन सुझाव। विदेशी लगानी कम हुँदा अर्थतन्त्रमा चुनौती, नीतिगत स्थिरता र पूर्वाधार सुधार आवश्यक। इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरूलाई ट्रम्पको निर्देशन, सम्झौता नभएसम्म नाकाबन्दी जारी राख्ने अडान। र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति निकालेर हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको समन्वयकर्तामा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको छ। आम नागरिकको जीवधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्रालयको भनाई छ। मन्त्रालयले गृह मन्त्रालयका सचिवको समन्वयकर्तामा रक्षा सचिव सहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गरेको पनि जनाएको छ। टोलीलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय पूर्ण रूपमा सक्रिय भई तत्कालै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट थप आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न दुवै सुरक्षा निकायलाई निर्देशन समेत दिएको छ। विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवं सरकारवाला निकायहरूसँग समेत पटक पटक समन्वयात्मक बैठक आयोजना गरी सघन पहल कदमी अगाडि बढ़ाएको विज्ञप्तिमा भनेको छ। केही दिन अघि बाजुराको हिमाली गाउँपालिका 3 को लामपाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएको थियो। हिजो वर्षा कम भएपछि देशैभर गर्मी बढ़ेको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ। त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईमा केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपाय लगायत क्षेत्रका बासिन्दा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक पुगेको छ। तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा श्वास प्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउने, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान पनि आग्रह गरेको छ। यसैपछि अत्यधिक गर्मी बढ़ेसँगै पश्चिम तराईका जिल्लाहरूमा विद्यालयको पठन पाठन समेत प्रभावित भएको छ। गर्मी बढ़ेपछि कतिपय क्षेत्रमा विद्यालय विदा दिइएको छ। गर्मीका कारण विद्यालयमा पठन पाठन गर्न समस्या भएकाले केही समयका लागि पढ़ाई बन्द गर्नुपर्ने अवस्था आएको पालिकाहरूले जनाएका छन्। विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाले आजदेखि पर्सीसम्म 3 दिन नगरभित्रका संस्थागत र सामुदायिक विद्यालय बन्द गरेको छ। विदेशी लगानी कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 0.2% सीमित छ। पछिल्लो 3 वर्षमा विदेशी लगानीको प्रभाव बढ़न नसकेको लगानीकर्ताहरूको भनाई छ। लगानी वातावरण अपेक्षा अनुसार आकर्षण बन्न नसक्नु मुख्य कारणमा नीतिगत स्थिरता, जटिल कर प्रणाली, पूर्वाधारको कमी र प्रशासनिक झन्झट रहेको सरकारवालाहरूले बताएका छन्। उनीहरूले सरकारले दीर्घकालीन र अनुमान योग्य नीति निर्माणमा जोड़ दिन आग्रह गरेका छन्। उद्योगीहरू भने कर संरचनामा असन्तुलित रहेको, विशेष गरी कच्चा पदार्थ र तयारी वस्तुमा कर नीतिमा असमानता देखिएको बताउँछन्। यसले उत्पादन लागत बढ़ाउने र प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउने गरेको छ। यस्तै निर्णय प्रक्रिया अत्यधिक केन्द्रीकृत हुँदा लगानी स्वीकृति र कार्यान्वयनमा ढिलाइ हुने समस्या देखिएको छ। एकद्वार प्रणाली र डिजिटल प्रशासन लागू गर्न सके लगानी प्रक्रिया सहज हुने लगानीकर्ताहरूको भनाई छ। व्यवसायहरूले नेपालको अर्थतन्त्रमा उत्पादन क्षेत्रको योगदान झण्डै 5% मात्र रहेको र उपभोग तथा रोजगारीको चक्र कमजोर हुँदा लगानी आकर्षण प्रभावित भएको बताएका छन्। विद्युत, विमानस्थल, डिजिटल पूर्वाधार र यातायात प्रणालीलाई दीर्घकालीन लगानीका आधारका रूपमा विकास गर्नुपर्ने लगानीकर्ताहरूको सुझाव छ। दक्ष जनशक्ति अभाव र विदेश पलायनको दीर्घकालीन आर्थिक वृद्धिमा असर परिरहेको पनि व्यवसायहरूले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणले विभिन्न ठाउँमा हुरीका कारण रूख ढल्दा अवरूद्ध भएको विद्युत आपूर्ति मरम्मत तथा संचालन कार्यलाई तीव्र बनाएको जनाएको छ। प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण देशका विभिन्न प्रसारण लाइन खण्डहरू प्रभावित भएका छन्। रूख ढल्दा लाइन अवरूद्ध भएपछि प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिएर मरम्मत तथा पुनः संचालनको काम गरिरहेका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले तत्काल मरम्मत कार्य अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। विवरण अनुसार पिलुवा, पथलैया, चन्द्रनेघापुर खण्ड अन्तर्गत टावर नम्बर 122 र 123 बीच रूख ढल्दा प्रभावित प्रसारण लाइनको अवरोध हटाइसकिएको छ। त्यही खण्डको टावर नम्बर 136 र 137 बीच ढलेका तीनवटा रूख हटाइसकिएको र लाइन फेरि संचालनका लागि आवश्यक प्राविधिक काम चलिरहेको प्राधिकरणले जनाएको छ। यस्तै अमलेखगंज कामाने खण्ड अन्तर्गत टावर नम्बर 46-47 बीच रूख ढल्दा प्रसारण लाइनको कण्डक्टरमा क्षति पुगेको छ। त्यहाँ प्राविधिक टोली पुगेर स्ट्रिनिङ कार्य शुरू गरिसकेको छ। हिजो दिउँसो आएको हावाहुरीका कारण देशका विभिन्न ठाउँमा विद्युत आपूर्तिमा समस्या देखिएको हो। आज बिहानसम्म आपूर्ति सामान्य बनाउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। वैशाख महिनामा जाड रक्सी खाएर गाड़ी चलाउँदा देशभर 124 दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ। दुर्घटनामा परिव 12 जनाको ज्यान गएको छ भने 174 जना घाइते भएका छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाखमा 37 वटा गाड़ी दुर्घटना भएका र ती दुर्घटनामा 2 जनाको ज्यान गएको छ भने 50 जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूलाई इरानसँग हतारमा सम्झौता नगर्न भन्नुभयो।

भएको जवाहरलाल नेहरू रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि हुनेछ। खेलमा दुवै टोली विजय शुरूआतको खोजीमा छन्। यी दुईले समूह एकको पहिलो खेल खेल्न लागेका हुन्। नेपाल प्रतियोगिताको छ पटकको उपविजेता हो। भूटानले भने अहिलेसम्म प्रतियोगितामा सेमी फाइनल भन्दा माथिल्लो नतिजा ल्याउन सकेको छैन। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध। सीमामा भएको घटनाबारे छानबिनका लागि टोली गठन। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर। केही ठाउँमा वर्षाको सम्भावना। पर्याप्त पानी पिउन र बाहिरी काम गर्दा सावधानी अपनाउन सुझाव। विदेशी लगानी कम हुँदा अर्थतन्त्रमा चुनौती। नीतिगत स्थिरता र पूर्वाधार सुधार आवश्यक। इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरूलाई ट्रम्पको निर्देशन। सम्झौता नभएसम्म नाकाबन्दी जारी राख्ने अडान। र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32।
6: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त शैक्षिक संस्था S3 चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी, YHA, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस्र जानकारी गराउँदछौ।
7: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गते सम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
6: थप जानकारीको लागि सम्पर्क
7: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655-95-911, 98-452-11-511, 98-457-078-69।
6: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
8: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
9: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका

0: Mania Extreme Energy Drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
7: होइन यो नाति केटो पनि कस्तो भने हाम्रो पाला गीत बज्न लाग्यो रेडियो बटार्या बटारै गर्छ बा
8: ल सुन्नुहोस् बुढी आमै

0: मलाई मन पर्ने गीत पो बजा छ कुण्डली हो बाबु भन त
1: त यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्सोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।
15: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
16: यो ब्लाउज। न्यू रिचु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
15: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाएँ नि।
16: अरू त्यहाँ के सिलाइन्छ त दिदी? तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट पाइटहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बेसीसहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9841674372।
17: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
18: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
19: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
18: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
19: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
18: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
19: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
20: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुनरी काश्य मङ्गलाय तनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साक्षात तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकोस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Meliponia. Extreme energy drink.
1: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
2: मन चारैतिर नडुलाउनु छ है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
3: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
2: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
3: सम्पर्क मोबाइल 98460918 98460918।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058260।
7: सुवर्ण अवसर, सुवर्ण अवसर।
5: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461 93152 र 98461 28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेना फिल्म हल चोक, लमजुङ।
8: हेर्न माले,
9: ए छोरी, त्यो पानीमा राखेको रेडियो ले त बा।

0: कति राम्रो गीत बजेको मनै हर्रब हो। ए केटा केटी हो आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिनँ, कुन हो बा?
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: मिलाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665-2183।
5: सम्पर्क मोबाइल नम्बर 9857-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9865-67-272।
5: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जागर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बेसीसर 7 लमजुङ। सम्पर्क 0665-20-004, 9840050-6063।
4: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8 सेरा लमजुङ। प्रोपाइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556-28-186, फोन 0665-20-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
8: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्दीको सहजीकरणमा निम्न मिति, स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान धुर्दी गाउँपालिका सभा हल, नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।

0: नमस्कार, रेडियो मर्संगदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्संगदी .org मा बिहान 10 बजेको मर्संगदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको सुरुमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भोलिटार खानेपानी उपभोक्ता समितिमा झण्डै दोब्बर मतले दुरा प्यानल सहित निर्वाचित। बेसी सहर र मर्संगदीका सबै मर्संगदी बेसी जलविद्युत आयोजनाको प्रमोट सेयर खुल्ला। बेसी सहरमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वरोजगार बनाउन उद्यमशीलता विकास तालिम। र महिला सशक्तिकरणका मर्संगदीमा उद्घोषक तथा माइनुट लेखन तालिम। बेसी सहरमा मादल बजाउन सिकाइँदै।
3: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
4: बेसीसहर नगरपालिका लमजुङ।
0: अब समाचार विस्तारमा। नेपालको सार्वजनिक प्रशासन र राजनीतिको सम्बन्ध अझै सधैं उतर चढ़ाव पूर्ण रहने गरेको छ। राजनीतिक नेतृत्व आउने र जाने क्रम चलिरहँदा राज्य संयन्त्रलाई निरन्तरता दिने र नागरिकका घर दैलोमा सेवा पुर्याउने दायित्व बोकेको संरचना नै निजामती सेवा अर्थात थाई सरकार हो। तर अझै थाई सरकार नै गम्भीर निराशा, आर्थिक संकट र पहिचानको संकटबाट गुज्रिरहेको छ। चार वर्षदेखि सरकारी कर्मचारीको तलबमा कुनै खालको वृद्धि भएको छैन। बजारमा मूल्यवृद्धि सूचकांकले हरेक महिना नयाँ रेकर्ड कायम गरिरहँदा देशको शासन प्रशासन चलाउने सारथीहरूको भन्सार र भान्सा र दैनिक जीवन भने खुम्चिँदै गइरहेको छ। हालै राजनीतिक र कानूनी घटनाक्रम विशेष गरी शक्तिशाली दुई तिहाईको सरकार गठन र निजामती कर्मचारी र ट्रेड युनियनहरूमाथि लागेको प्रतिबन्ध तथा सर्वोच्च अदालतको आन्तरिक आदेशपछि ट्रेड युनियनहरूको मौनताले कर्मचारी प्रशासन आगामी दिनमा कुन दिशातिर जाँदैछ गम्भीर प्रश्न खड़ा गरेको छ। चार वर्ष अन्तरालपछि अब कर्मचारीको तलब वर्ष कि स्थिर यथावत रहन्छ, यो केवल केही लाख कर्मचारीको गृहस्थीसँग मात्र जोड़िएको प्रश्न होइन, बरू यसले देशको सुशासन, भ्रष्टाचार नियन्त्रण र संघीयता कार्यान्वयनको समग्र भविष्यलाई नै संकेत गर्छ। यस प्रकारको केन्द्रमा सतीश लाल आचार्य नामक एक बिजनेस टाइकोन देखिएका छन्। प्रतिष्ठान चिकित्सक डाक्टर आईएल आचार्यको छोरा सतीश लालले नेपाली नागरिकता त्यागेर सिंगापुरको नागरिकता लिएपछि यस घटनाक्रमले नयाँ मोड़ लिएको अनुसन्धान सक्रिय अधिकारीहरूको भनाई छ। सिंगापुरमा स्थापित लाल साहु डिस्ट्रीब्युटर्स पाली नामक कम्पनीमा सतीश लालको लगानी रहेको देखिएको छ। कुल पूँजी 50 लाख सिंगापुर डलर रहेको उक्त कम्पनीको 60% अर्थात 30 लाख सिंगापुर डलर बराबरको लगानी पनि सतीश लाल आचार्यसँग जोड़िएकोले यति ठूलो सम्पत्तिको स्रोतबारे प्रश्न खड़ा भएको छ। विभिन्न स्रोतहरूका अनुसार विदेशी पहुँच, आर्थिक व्यवस्थापन तथा उच्च राजनीतिक वित्त संघको सम्बन्ध मार्फत आचार्य समूहले उक्त रकमको व्यवस्थापन गरेको हुन सक्नेतर्फ अनुसन्धान केन्द्रित रहेको छ। खारेजीमा परेको स्मार्ट टेलिकमको लाइसेन्स प्रक्रियादेखि सम्पत्तिको लिलामी जस्ता प्रक्रियाका कारण यो प्रकरण झनझन रहस्यमय देखिएको छ। कम्पनीले करिब 3,20,00,000 रूपियाँ लगानी देखाएर लाइसेन्स प्राप्त गरेको अनुसन्धानमा देखिएको छ। सचिन लाल श्रेष्ठ, भवन सिंह तथा सतीश लाल आचार्यको प्रत्यक्ष संलग्नता रहेको देखिए पनि कम्पनीको वास्तविक केन्द्र भने राजनैतिक नेतृत्व रहेको आशंका गरिएको छ। तत्कालीन राजनीतिक शक्ति केन्द्रहरूसँगको सम्बन्धका कारण नेपाल दूरसञ्चार प्राधिकरण, संचार मन्त्रालय, उद्योग विभाग तथा कम्पनी रजिष्ट्रार कार्यालयसम्म प्रभाव स्थापित गरे अनुमानित लिएको तर्फ अनुसन्धान केन्द्रित भएको यस प्रकरणलाई नजिकबाट अध्ययन भइरहेको अनुसन्धान अधिकृतहरूको भनाई छ। यस प्रकरणको सबैभन्दा संवेदनशील अर्को पक्ष कम्पनीहरूको वास्तविक पूँजी संरचनासँग सम्बन्धित रहेको छ। सर्वोच्च अदालतमा पेश भएका कागजात र विदेशी कम्पनी अभिलेखबीच गम्भीर विरोध भाषा चुक्त पूँजीमा मात्र 1,000 अमेरिकी डलर भएको उल्लेख छ। नेपाली रूपियाँमा यो रकम करिब 1,50,000 रूपियाँ बराबर हुन्छ, तर बैंकमा पेश गरिएको वित्तीय विवरण सोही कम्पनीले स्मार्ट टेलिकम 1,60,00,000 रूपियाँ लगानी गरेको देखिएको छ। त्यस्तै कोसाबो इन्भेस्टमेन्ट नामक कम्पनीको अधिकृत पूँजी 1,00,000 अमेरिकी डलर भएर पनि चुक्त पूँजी पुनः 1,000 डलर मात्र रहेको तथ्य सार्वजनिक भएको छ। तर अडिट प्रतिवेदनमा भने 96,00,000 रूपियाँ लगानी भएको उल्लेख गरिएको छ। यसले कृत्रिम पूँजी संरचना निर्माण कागजात मिलान तथा नियामक निकायलाई प्रभाव पनि प्रयास भएको आशंका बलियो बनाएको छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाहरूको अनुसार कोशी प्रदेश लगायतका बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग साधारणतय बादल लागेको छ। मध्य प्रदेश लगायतका बाँकी लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली भूभागमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मुख्यतय सफा रहेको महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतय बादल लाग्नेछ। मध्य प्रदेश लगायतका बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतय सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा मध्य प्रदेश लगायतका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने सम्भावना रहेको छ।

0: पदमा एमाले कांग्रेसका गठबन्धनकी अम्बिका दुरा 304 मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी यशोदा पौडेलले 289 मत प्राप्त गर्नुभयो। सचिव पदमा अनिल कुमार राणाभर 299 मत ल्याउँदै विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी आनन्द घिमिरेले 270 मत प्राप्त गर्नुभयो। निर्वाचन परिणामसँगै भोलिटार खानेपानी उपभोक्ता समितिमा एमाले कांग्रेस गठबन्धनको नेतृत्व स्थापित भएको छ। उम्मेद्वार दोस्रो दर्ताको क्रममै एमाले कांग्रेस गठबन्धनबाटको सदस्यमा कांग्रेस मणिराज घिमिरे, पुरूष सदस्यमा अम्बर गुरूङ र महिला सदस्यमा मुना कार्की निर्विरोध हुनुभएको थियो। मतदाता 1019 रहे पनि 624 मात्र मत खसेको थियो। सामाजिक संस्थामा जोड़िएको धाराका प्रतिनिधिले मत हाल्न नपाउने र कतिपय विदेश रहेकोले कम मत खसेको हो। पदाधिकारी बाँडफाँड गर्दै राजनीतिक दलहरूले गठबन्धन नगरी आफ्नो प्यानल बनाएर उम्मेद्वारी दिएका थिए। मर्सिङदी बेसी जलविद्युत आयोजनाले लम्सुङको बेसर नगरपालिका र मर्सिङदी गाउँपालिकाका सबै स्थानीयलाई शेयर प्रमोट खुल्ला गरेको छ। दिव्य ज्योति हाइड्रो पावर लिमिटेडद्वारा मर्सिङदी नदीमा निर्माण शुरू गरेको 50 मेगावटको सो आयोजनाले प्रभावित क्षेत्र रहेको दुवै पालिकाको सबै स्थानीयलाई प्रमोट शेयर खुल्ला गरेको हो। यसअघि अति प्रभावित क्षेत्र मर्सिङदी गाउँपालिकाको वड़ा नम्बर 8 र 9, त्यसै गरी बेसर नगरपालिका वड़ा नम्बर 6 र 10 मात्रै प्रमोट शेयर खुल्ला गरेको थियो। वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउँदै आयोजना जोड़िएका पालिकाको सबै स्थानीयलाई लगानीको वातावरण बनाउन पूर्ण शेयर खुल्ला गरिएको आयोजनाले जनाएको छ। सम्बन्धित स्थानीय तहका इच्छुक लगानीकर्ताले आयोजनामा 1,00,000 देखि माथि रकम शेयर लगानी गर्न सकिने आयोजकको भनाई छ। विवादका बीच पनि निर्माण कार्य शुरू गरेको मर्सिङदी बेसी जलविद्युत आयोजनाले गत वर्ष हात मात्र वित्तीय व्यवस्थापन सुनिश्चित गरेको थियो। मर्सिङदी गाउँपालिका 6, 9 र बेसी शहर नगरपालिका 6 र 10 वडा क्षेत्रभित्र निर्माण शुरू भएको सो आयोजनामा सिटिजन ब्याङ्कको नेतृत्वमा 4 ब्याङ्कले 7 अरब 50 करोड़ रूपियाँ लगानी गर्ने सम्झौता गरेका हुन्। सो आयोजनामा सिटिजन सहित प्रभु ब्याङ्क, नेपाल एसबीआई ब्याङ्क र एनआईसी एसिया ब्याङ्कले ऋण लगानी गर्ने भएका हुन्। एक कार्यक्रमका बीच प्रवर्तक दिव्य ज्योति हाइड्रो पावर लिमिटेड र ब्याङ्कहरू बीच ऋण सम्झौता हस्ताक्षर भएको हो। कुल लागत 11 अरब 30 करोड़ रूपियाँ अनुमान गरिएको सो आयोजनामा 67% ऋण र 33% सो पूँजी रहने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ। आयोजनामा प्रवर्तकले 3 अरब 80 करोड़ रूपियाँ सो पूँजीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरेको छ। यसअघि बेसर नगरपालिका वडा नम्बर 6, 7, 8 र 10 अन्तर्गत आयोजना निर्माण गर्ने योजना भए पनि बेसर बजार क्षेत्र लघुवित्त आयोजना बन्न नदिने स्थानीयको विरोधपछि स्थान र डिजाइन समेत परिवर्तन भएको हो। लम्जुङको मर्सिङदी गाउँपालिकामा महिला सशक्तिकरणका लागि कार्यक्रम उद्घोषक तथा माइनुट लेखम सम्बन्धी तालिम शुरू भएको छ। गाउँपालिका स्तरीय महिला सञ्जालको आयोजना एवं मर्सिङदी गाउँपालिकाको सहयोगमा महिला प्रधानाध्यापक एवं महिला नेतृत्वमा रहेका विभिन्न समितिका पदाधिकारीहरू लक्षित तालिम भएको हो। एक औपचारिक कार्यक्रमका बीच मर्सिङदी गाउँपालिकाका उपाध्यक्ष जुनमाया थापाले तालिमको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले महिला अधिकार र नेतृत्वमा महिलाको पहुँचलाई अझै प्रवर्धन गर्न आयोजना गरिएको बताउनुभयो। महिलाहरूलाई नेतृत्वमा पुर्याउनका लागि महिलाहरू आफै अग्रसर हुनुपर्ने भन्दै उपाध्यक्ष थापाले व्यावहारिक सिपले महिलाहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। महिला सञ्जालका अध्यक्ष सरला बानिया थापाको अध्यक्षतामा भएको तालिम औपचारिक उद्घाटन कार्यक्रममा मर्सिङदी गाउँपालिका वडा नम्बर 7 का अध्यक्ष तिलबहादुर गुरूङ, वडा नम्बर 3 का अध्यक्ष दुतमान तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए। तालिममा नेपाल पत्रकार महासंघ लम्सुङका अध्यक्ष, महासंघ पूर्व केन्द्रीय सदस्य, पूर्व शाखा अध्यक्ष, सामुदायिक रेडियो मर्सिङदी 95 मेगाहर्जको निर्देशक मीना गुरूङले सहजीकरण गर्नुभएको थियो। समिति सचिव अमृत पोखरेलले सहजीकरण गर्नुभएको औपचारिक उद्घाटन कार्यक्रममा मर्सिङदी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख लक्ष्मी घले स्वागत मन्तव्य राख्नुभएको थियो। तालिममा विभिन्न विद्यालयका महिला प्रधानाध्यापक, विभिन्न टोल सुधार समितिका महिला नेतृत्व, आमा समूह अध्यक्ष एवं पदाधिकारीहरू गरी 50 भन्दा बढ़ी महिलाहरूको सहभागिता रहेको थियो।
1: नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त।

0: बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
0: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
3: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745। लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
4: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
5: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गते सम्म, अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
4: थप जानकारीको लागि सम्पर्क
5: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655595911, 9452511511, 9457708769।
4: हुनुहोस् यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
6: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
7: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटीको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
6: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
8: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, बिर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
9: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9846123284 र 9921180746।
10: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
11: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
10: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
12: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
10: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर 7, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 9847769229।
13: मर्चेन्ट एफएम 95 मेगाहर्ज।
12: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। विशेषण नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता र स्वरोजगार बनाउने उद्देश्यले निशुल्क उद्यमशीलता विकास तालिम सञ्चालन गरेको छ। लमजुङ उद्योग वाणिज्य संघको सभाहालमा शुक्रबारदेखि शुरू भएको तालिम 7 दिनसम्म सञ्चालन हुने विशेषण नगरपालिका रोजगार सेवा केन्द्रले जनाएको छ। तालिममा 20 जना रिटर्निङ युवाहरू सहभागी छन्। आन्तरिक रोजगारी प्रवर्धन गर्दै विदेशमा आर्जन गरेको सिप दक्षता र अनुभवलाई स्वदेशमै उपयोग गर्ने वातावरण सृजना गर्न तालिम आयोजना गरिएको विश्व नगरपालिका रोजगार सेवा केन्द्र प्रमुख ईश्वर बहादुर लोहानीले बताउनुभयो। विदेशमा सिकेका प्रविधि सिप र अनुभवलाई स्थानीय स्तरमै उपयोग गरी उत्पादन तथा व्यवसायमा जोड्न तथा युवाहरूलाई उद्यमशीलता बढ़न प्रेरित गर्दै स्वदेशमै स्वरोजगारको अवसर सृजना गर्न तालिम प्रभावकारी बन्ने अपेक्षा लिएको छ। नगरपालिकाले आर्थिक वर्ष 82-83 रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत आन्तरिक रोजगार प्रवर्धनका लागि उद्यमशीलता विकास तालिम आयोजना गरेको हो। विश्व नगरपालिकाका प्रमुख गुमनसिंह आर्यले विदेशमा सिकेका प्रविधि सिप र अनुभवलाई स्वदेशमा लगानी गर्न सिकाए रोजगार मात्रै नभई व्यावसायिक बन्न सकिने बताउनुभयो। उहाँले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्न प्रशिक्षणार्थीलाई आग्रह समेत गर्नुभयो। कार्यक्रममा सुरक्षित अप्रवासन कार्यक्रम सामीका कार्यक्रम अधिकृत शिवा रेग्मीले वैदेशिक रोजगारीको सन्दर्भमा सुरक्षित वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सिप पूँजी र प्रविधिलाई नगरपालिकाको हित र समृद्धिमा प्रयोग गर्ने बारे जानकारी गराउनु भएको थियो। लमजुङको विश्व नगरपालिकामा महिला सशक्तिकरणलाई प्रवर्धन गर्ने उद्देश्यसहित 7 दिने मादल बजाउने तालिम शुरू भएको छ। विश्व नगरपालिका वडा नम्बर 8 को आर्थिक सहयोगमा वडा स्तरीय महिला सञ्जालले तालिमको आयोजना गरिएको हो। कार्यक्रम विश्व नगरपालिका वडा नम्बर 8 महिला सञ्जालका अध्यक्ष शान्त पौडेलको अध्यक्षता तथा विश्व नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख आर्यले महिलालाई कला संस्कार र शिवसँग जोड्दै आत्मनिर्भर तथा आत्मविश्वासी बनाउन यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो। उहाँले परम्परागत लोक संस्कृतिको संरक्षणसँगै महिलाको नेतृत्व विकासमा समेत यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेले उल्लेख गर्नुभयो। त्यसै गरी कार्यक्रममा विश्व नगरपालिकाका उपमेयर पद्मा गुरूङले महिलाहरूको क्षमता अभिवृद्धिका लागि नगरपालिकाले विभिन्न शिवमूलक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले महिलालाई सामाजिक आर्थिक तथा सांस्कृतिक क्षेत्रमा अझ सक्रिय बनाउन तालिम उपयोगी हुने धारणा राख्नुभयो। वडा नम्बर 8 का वडा अध्यक्ष पवित्र थापा राणाले स्थानीय महिलाहरूको प्रतिभा उजागर गर्न तथा सांस्कृतिक पहिचान जोगाउन तालिम आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा वेशिसा नगरपालिकाका महिला सञ्चालकीय अध्यक्ष मीना रावलले शुभकामना मन्तव्य राख्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सुनिता मिश्रले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव बबिता अधिकारीले गर्नुभएको थियो। 7 दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षक रंजित गुरूङले सहभागी महिलाहरूलाई मादल बजाउने व्यावहारिक प्रशिक्षण दिन प्रदान गर्नुहुने आयोजकले जनाएको छ। लमजुङको सुन्दर बजार स्थित भक्ति नमुना माभिमा मासिक खुम्ती काव्य शिविर सम्पन्न भएको छ। आइतबार लिस्नो साहित्यिक मञ्च लमजुङले मासिक खुम्ती काव्य शिविर अन्तर्गत 40 औं श्रृंखला आयोजना गरेको हो। कार्यक्रम मञ्चकी अध्यक्ष कमला दनाईको अध्यक्षता तथा भक्ति नमुना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक गोविन्द बहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा बोल्दै कुँवरले विद्यालय तथा क्याम्पसमा यस्ता मासिक घुम्ती कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीहरूले साहित्यिक सिक्ने अवसर पाउने बताउनुभयो। उहाँले आगामी कार्यक्रमहरूमा विद्यार्थीहरूको सबै सक्रियता सहभागिता गराई प्रशिक्षण दिन सके मात्र राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्मभूमिको वास्तविक स्मरण हुने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी श्रष्टहरूले लोकछन्द गजल चारू मुक्त लगायतका विभिन्न साहित्यिक रचना वाचन गरेका थिए। कविता तथा रचना प्रस्तुत गर्नेहरूमा गोविन्द बहादुर कुँवर कमला दनाई मञ्चका संरक्षक वसन्त अधिकारी कर्मदा सृजना मञ्चका कार्यवाहक अध्यक्ष एवं मञ्चका सल्लाहकार लक्ष्मी प्रसाद मिश्र तीर्थराज अधिकारी विष्णु गुरूङ प्यासी ओम भुजेल ओ नारायण प्रसाद ढकाल थिरीराज ढकाल मीन प्रसाद ढकाल युवराज खनाल माधव थापा किरण नेउपाने मञ्चका सदस्य माधव चन्द्र थापा, शिक्षक रमाकान्त अधिकारी, शिक्षक रमेश चन्द्र अधिकारी तथा दुर्वाबहादुर कुमार लगायतका व्यक्तिहरू थिए। कार्यक्रममा भक्ति नमूना माध्यमिक विद्यालयका प्रधान अध्यापक ओम भुजेल र शिक्षक युवराज खनालले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो। सहभागीहरूले यस्त साहित्यिक कार्यक्रमले साहित्यको संरक्षण प्रवर्धन तथा नयाँ पुस्तामा साहित्यप्रति रूचि बढ़ाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
13: मुख्य समाचारका प्रायोजक
14: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
12: भोलिटार खानेपानी उपभोक्ता समितिमा झण्डै दोब्बर मतले दुरा प्यानल सहित निर्वाचित। बेसर र मर्सङ्गीका सबैलाई मर्सङ्गी बेसी जल विद्युत आयोजनाको प्रमोट सेयर खुल्ला। बेसरमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वरोजगार बनाउन उद्यमशीलता तालिम सञ्चालन र महिला सशक्तिकरणका लागि मर्सङ्गीमा उद्घोषक तथा माइनोट लेखन तालिम। बेसरमा मादल बजाउन सिकाइँदै बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव भवि मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
7: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
8: केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा।
7: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
8: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
7: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
8: स्थान केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 98490-68924, 98450-86780।
7: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
8: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
9: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी।
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
11: हाम्रो शाखा बेसीसर नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 6 42 257 र 98 4 00 67 787।

0: लमजुङ कालिका यातायात संचालक प्रणाली विशेषहरूको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगत कट्टा गर्नुपर्ने भएमा लगत कट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनुहुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सभ्य नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउ। लमजुङ कालिका यातायात संचालक प्रणाली बेसी सर लमजुङ।
1: नेपाल ऋण खप्पै बिमगा छ, क्याल भोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसम अर्कु तिल दमाइसे।
2: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
3: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
4: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98564-76486।
6: सुवर्ण अवसर, सुवर्ण अवसर।
7: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिन सम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विसर आर्ट, सेना फिल्म हल चोक, लमजुङ।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
7: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
8: हेलो कान्छी घर बनाउने काम सुरु भयो
9: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
8: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
9: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरा गर्नु पर्यो
10: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662
11: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
12: यो दाँतले मलाई साह्रै दुःख दियो
13: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
12: जान त जाने बरु कहाँ जाने होला खै
13: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि
14: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ
15: प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका आठ नारायण स्थानको मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर, सम्पर्क नम्बर 9845000271 र 9805677272।
16: अहिले बिहानको ठिक 11 बजेको छ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ

विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0635200004, 98400506063।

0: आबद्ध हुन आजै आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: जय श्री राम, जय श्री राम।
2: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
1: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
2: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
1: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
2: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: California.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि

0: Bunnia.
1: Extreme energy drink.
2: उल्लास गलभलुम तिन गुनाला न डुला
3: नेपाल रिन खप्पै बिमगाछ क्याल्बोलुम प्रविधि से शोभा अल्मोनियम कोटेड सादा थिन रंगीन जस्ता पाता उल्लास ड्यूरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला
2: तिन गुनाला न डुला
3: उल्लास मुसम अर्कुतिल दमाइसे
4: सुवर्ण अवसर सुवर्ण अवसर
5: बौद्ध दर्शन तथा बौद्ध धर्म को भगवान गौतम बुद्ध को चार धाम दर्शन को सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एक पटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 दिन 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317 नोट भाडा खाना चिया पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस 20R13 फिल्म हल चोक लमजुङ

0: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
1: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
2: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
1: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
2: सम्पर्क मोबाइल 9846019018, 9846019018।
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
5: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
7: जाँच हुने दिन र समय यही डेट 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
5: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729929।

0: सन्तोष जी तपाईले कति चाँडै घर पनि ठडाइ सक्नु भएछ त। ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुस् न घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख थुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
1: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम फ्राली। प्रोपाइटर दीपक पौडेल। बेसीचार आठ सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
9: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
8: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
9: मलाई त एकदमै मन पर्यो।
8: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
8: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5245475। विश्वास तपाईँको, सेवा हाम्रो।
11: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
11: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम। जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 56 46 244।
2: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज

0: लमजुङ कालिका यातायात संचालक प्राली विशेषहरूको सूचना। यस प्रालीमा दर्ता भएका सवारी साधनहरू प्रालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सभ्य नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउ। लमजुङ कालिका यातायात संचालक प्राली देशीसर लमजुङ।
1: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र सुस्त देख्छु त।
2: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
2: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 066-4021-23, 4021-24, मोबाइल 98-41-45-14-48।
2: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
3: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98-5046-6062।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
2: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ। फेरि कति राम्रो फिट भएको
5: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको।
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाए नि त्यही सिलाए नि।
5: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
2: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
5: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिसहर नगरपालिका चार, त्रिवेणी टोल, लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98-4061-92-406 र 98-1-64-374।
2: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
5: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: Mania
1: Extreme Energy Drink.
2: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
5: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
6: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
5: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन। धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
6: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
5: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
6: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
7: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाईवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: तपाईँ अहिले रेडियो सुन्दै हुनुहुन्छ।

0: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
1: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
0: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
1: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
3: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेचिसर साथ, भीमसेन चोक, फोन 0665201120, मोबाइल 9846774745।
0: लमजुङका लागि सामसोङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
4: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
5: ओए अस्मी, हेर्न दुलाले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है, मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
6: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
2: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
7: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
2: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
7: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
2: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
7: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
8: आकर्षक ज्वेलरी सुनचादी पसल, बेसीसार नगरपालिका साथ, त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोप्राइटर प्रकाश विश्वकर्मा, मोबाइल 9845656233 र 9801177246।
9: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
10: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
9: अब धेरै जनाले खोज्ने गरेको त बेसीसर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
11: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
10: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ, युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463506501।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California.
1: Extreme energy drink.
2: Ayah, mau dini ama. Ayah ni, ayah.
3: Kie bahaya didi tapai lagi. Sunsu sini kiki koso.
2: Hera na babu, hati dukni, pen gosni gorsa. Kali kali tu sah sah nai garo. Ayah, hai, kie bahaya ki.
3: La didi, tisu a bani ta turun ta cek jat gari anus na. Atno swasta kuta khel gunu par sah didi belai ma.
2: Jani tu bani a babu, koi, kah jani kah. कहाँ जाने होला है?
3: ला दिदी, विशिष्ट नगरपालिका साथ पुरानो बैंक चौक में रहेको केयर फार्मेसी एन्ड ल्याब में गई हालुस न।
4: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निशियन द्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ
5: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
4: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
5: Cure Pharmacy and Lab बेसी शहर नगरपालिका साथ पुरानो बैंक चौक लमजुङ
4: सम्पर्क फोन 9849682 9450663780
2: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
6: छ नि किन नहुनु हाम्रै बेसी शहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
7: हामी कहाँ Samsung, Redmi, Vivo, Tecno, Oppo, Narzo, Realme लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
8: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठीक अगाडि पनि रहेको छ
9: नेशनल सिटी हस्पिटल
10: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल
11: विशेषज्ञ चिकित्सक र सेवाहरू
12: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल
11: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य
12: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त
11: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे
12: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार
11: फिजिसियन डाक्टर गौरी राम महतो
12: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई
11: हार्ड जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी
12: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती
11: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी
12: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
11: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा नेशनल सिटी हस्पिटल हस्पिटल रोड भरतपुर सम्पर्क 9549496611
10: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस्ट डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865677272।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका आज, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845013236 र 9845008261।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
1: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
3: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल, बेसी सहर।
4: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
3: हार, मंगलसूत्र, छड्के तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
4: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल,
3: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
4: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
3: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल, बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 0665201152,
4: मोबाइल 97460054।
3: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
5: एक्सट्रिम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 1 बजेको छ।
6: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सङदी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकल पार्टबाट सपोर्ट गर्दै हुनुहुन्छ साथी दिपेशले र आज हामी सोमबारे बसाईमा छौं सोमबारे बसाईमा तपाईँले जुनसुकै गीत रोज्न सक्नुहुनेछ साथै कार्यक्रम रेडियो मर्सङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ साथै तपाईँको स्वास्थ्य अवस्था कस्तो छ आजको तपाईँ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ र तपाईँको ठाउँतिर मौसम कस्तो छ इत्यादि कुराहरू पनि तपाईँले कमेन्ट मार्फत भन्न सक्नुहुनेछ र प्रत्यक्ष फोन मार्फत भन्नुभयो भने झन् अझै सम्पूर्ण साथीहरूले सुन्नुहुनेछ यदि फुर्सदमा हुनुहुन्छ भने तपाईँले पक्कै पनि फोन गर्न सक्नुहुनेछ आफूलाई मनपर्ने जुनसुकै गीत तपाईँले रोज्न पाउनुहुनेछ आजको बसाईमा प्रत्येक दिन फरक फरक बसाईको साथमा कार्यक्रममा उपस्थित हुने गर्छौं यहाँले आफूलाई मनपर्ने बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने हुन्छ सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न सक्नुहुनेछ हामी बजाइदिनेछौ मंगलबारको बसाईमा यहाँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ बिहिबारको बसाईमा कथा कविता गजल मुक्तक चारु जस्ता लेख रचनाहरू तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ भने शुक्रबारको बसाईमा हामी म्युजिकको ट्र्याक लिएर आउँछौ तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ र शनिबार यहाँले खुल्ला गीत गाउन सक्नुहुनेछ र यति बेला सौरभ केसीजीले कमेन्ट पठाउनु भएको छ हेलो सिस्टर गुड आफ्टरनून म बागसो नगरपालिका आठको मान्छे है हाल भारतको गुजरातदेखि सुन्दैछु मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भनेर भन्नुभएको छ नमस्ते सौरभजी सौरभजीले चाहिँ डेली मेसेज गर्नुहुन्छ सेम मेसेज नै गर्नुहुन्छ कमेन्ट पठाउनुहुन्छ फोन पनि गर्न सक्नुहुनेछ तपाईँ नेपाल आउनु भएको बेला पक्कै पनि र बान्तवा जेनुजीले लेख्नु भएको छ गुड आफ्टरनून भनेर गुड आफ्टरनून जेनुजी फोन गर्न सक्नुहुनेछ है आज सोमबारे बसाईमा छौ सोमबारे बसाईमा आफूलाई मनपर्ने जुनसुकै गीत रोज्न सक्नुहुनेछ तपाईँको स्थानीय भाषाको गीत पनि तपाईँले भन्न सक्नुहुनेछ रोज्न सक्नुहुनेछ आजको बसाईमा र शुरूआती चरणमै छौ शुरूआती चरणमा तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छु स्वीकार दिनुहोला

0: हजुर, यो मिठो सांगीतिक कोसेली पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र यति बेला हामीसँग आजको पहिलो कलर जोडिसक्नु भएको छ। हेलो हजुर, नमस्ते।
1: नमस्ते सेवा सेवारो।
0: नमस्ते सेवारो मिनजी।
1: हजुर,
0: सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै भन्नुपर्छ है, लम्सुङ राशिको आशीर्वादले गर्दाखेरि।
0: हजुर एकदमै सन्चो हुनुहुन्छ है भनेपछि?
1: एकदम फिट।
0: अनि के गर्दै हुनुहुन्छ मिनजी आज?
1: यो प्रोग्राम सुन्दै ट्याकको दुईलाई पनि सन्डिजै हुनुपर्छ है।
0: प्रोग्राम सुन्दै हुनुहुन्थ्यो है भनेपछि? अनि
1: लागिहाल्यो अनि
0: आज भाग्यमानी हुनुहुँदो रहेछ
1: आइत होला।
0: अनि आज कार्यक्रममा जोडिनु भएको छ, बसाईको बारेमा यहाँलाई जानकारी छ कि छैन मिनजी? हुन्छ, कुन गीत रोज्ने विचार गर्नुभएको छ आज यहाँले? अन्जु पन्तको आवाजमा रहेको कुन गीत भन्नुभयो? माया गर्दा नि सजाय के भन्नुभयो, फेरि एकचोटि भनिदिनुहोस् त।
1: माया गर्दा नि सजाय मलाई दियो,
0: माया गर्दा नि सजाय मलाई दियो भन्ने गीत चाहिँ सुन्न चाहनुहुन्छ है?
1: स्वीकार छ भन्ने गीत,
0: स्वीकार छ, सजाय मलाई स्वीकार छ भन्नुभयो है? यो गीत हामी बजाउनेछौ पक्कै पनि। यहाँले सम्झिनु पर्दा ककसलाई सम्झिन चाहनुहुन्छ?
1: सम्झिनु पर्दाखेरि विशेष गरी हजुरको लागि र भित्र टेक्निसियनमा बस्नु हुने विशेष दाईको लागि नयाँ दाई आउनु भएको रहेछ उहाँको लागि र मसँग होल युनिटको लागि साथीहरू भन्नु पर्दाखेरि म भन्नु अगाडि आउनु भएको छैन पक्कै पनि होइन, मभन्दा पछाडि आउनु सम्पूर्ण साथीहरूको लागि, साथीहरूको नाम वाचन नगरे पनि एक पूर्ण रूपमा
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, आजको बसाईमा पहिलो कलरको रूपमा जोडिनु भएको थियो मिन राईजी, जोडिनु भएको थियो र उहाँले अन्जु पन्तको आवाजमा रहेको गीत

0: हजुर, यो मिठो सांगीतिक कोशीले पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौ र कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ फोन मार्फत र कमेन्ट पनि पठाउन सक्नुहुनेछ रेडियो मर्सेङदीको फेसबुक लाइभ मार्फत। लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, नमस्कार, म पाउदीबाट सुन्दैछु, जय रेडियो भन्नुभएको छ। नमस्कार लक्ष्मीजी, एकदमै धेरै खुशी लाग्यो कार्यक्रममा फोन मार्फत पनि जोडिन सक्नुहुनेछ। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार, सुन्दैछु बाट सम्झे सबैमा भन्नुभएको छ। नमस्कार रामजी घिमिरेजी, फोन पनि गर्न सक्नुहुनेछ यहाँले। गुरास सरोज सुसाराजीले लेख्नु भएको छ, मिस यु अल फ्रेण्ड भनेर, हामीले पनि यहाँलाई सम्झिरहेको छौ कार्यक्रममा फोन मार्फत पनि जोडिएर सम्पूर्ण साथीहरूले सम्झिन सक्नुहुनेछ, नियमको पालना पनि यहाँले गर्न सक्नुहुनेछ। यति बेला हामीसँग कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते हजुर।
1: गुड आफ्टरनुन छजलो, नमस्कार
0: छजलो, गुड आफ्टरनुन, सन्चै हुनुहुन्छ कृष्णजी?
1: हजुर।

0: एकदमै सन्चै छु। अनि के गर्दै हुनुहुन्छ आज?
1: हजुर बसी बसाई हो।
0: बसी बसाईमा हुनुहुन्छ है?
1: हजुर।
0: अनि आज मौसम कस्तो छ खुदी बगैँचातिर?
1: पानी आउला आउला जस्तो भइरहेछ।
0: पानी चाहिँ पर्न सक्ने सम्भावना छ है भनेपछि?
1: हजुर।
0: आज
1: घाम लाग्छ कि?
0: यता पनि त्यति धेरै घाम लागेको छैन, आज शीतल शीतल नै छ भन्नुपर्छ है कृष्णजी। अनि आजको बसाईको बारेमा यहाँलाई जानकारी छ कि छैन?
1: हजुर जानकारी छ नि।
0: जानकारी छ भनेपछि दिमागमा कुन गीत रोज्ने त भनेर पनि अलरेडी सोचिसक्नु भएको छ होला?
1: हजुर
0: ओके, त्यसो भए यहाँले कुन गीत रोज्ने विचार गर्नुभएको छ त?
1: लमजुङ तुर्लुङकोट भन्ने बजाइदिनुहोस् न।
0: लमजुङ तुर्लुङकोट भन्ने गीत चाहिँ सुन्न चाहनुहुन्छ है?
1: हजुर।
0: खुसी लाग्यो लमजुङकै गीत रोज्नु भएको छ। यो गीत अब हामी बजाउनेछौ, यहाँले सम्झिनु पर्दा ककसलाई सम्झिन चाहनुहुन्छ?
1: हजुर सम्झिनु पर्दछ भन्दा पहिला तपाईँलाई
0: धन्यवाद,
1: अनि प्राविधिकमा साथ दिने दिपेशजीलाई,
0: हजुर,
1: अनि मर्चन्दी होल टिमलाई,
0: हजुर,
1: अनि साथीहरू कृष्ण गुरुङ, चन्द्र लामा, यमसारू मगर, टेकु छेत्री, लक्ष्मी प्रसाद मिश्रा, शङ्कर श्याम, राम के, सुषमा दिदी, कामना शोभा, सरस्वती, मिठु, आइता छिरी, मुना सलिना, नाम लिएको नाम नलिएको सबैलाई एकमुष्ट सम्झिँदै
0: हजुर हुन्छ। नमस्ते, बाई बाई। हजुर भर्खरै मात्र हामीसँग कृष्ण लामाजी जोडिनु भएको थियो खुदी बगैँचाबाट, र उहाँले आजको बसाईमा एकदमै राम्रो गीत रोज्नु भएको छ, साथै सम्पूर्ण साथीहरूले सम्झिँदै आजको बसाईबाट उहाँ गाइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने उहाँको गीतलाई समर्थन गर्नको लागि तपाईँले फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। सृजना मुखियाजीले पठाउनु भएको छ, मिस यु अल माई फ्रेन्ड बाई भन्नुभएको छ। यहाँले पनि एकदमै धेरै सम्झना फोन पनि गर्न सक्नुहुनेछ सृजना मुखियाजी, यहाँको आवाज पनि सम्पूर्ण साथीलाई तपाईँले सम्झिन सक्नुहुनेछ। र हामी चाहिँ एकदमै फरक फरक बसाईको साथमा प्रत्येक दिन उपस्थित हुने गर्छौं। आजको बसाईमा यहाँहरूले गीत रोज्न सक्नुहुनेछ, त्यसको लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ। कमेन्ट मार्फत तपाईँले रोज्नु भएको गीत चाहिँ मान्य हुने छैन। अहिले तपाईँको सामु कृष्ण लामाजीले रोज्नु भएको गीत राख्दैछौ, स्वीकार दिनुहोला।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ कहाँ जाउँ भइरहेछु।
5: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसा नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 9846019018, 9846019018।
8: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली।
9: दुई दशक भन्दा बढी अनुभव प्राप्त एमडीसीपी कन्सल्टेन्ट द्वारा 24 घण्टा आकस्मिक सेवा,
8: हप्ताको 7 दिन बहिरङ्ग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा।
9: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्ट द्वारा भिडियो एक्सरे, यूएसजी सेवा।
8: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डायनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा,
9: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा,
8: प्रत्येक दिन ईसीजी सेवा,
9: विशेषज्ञ सेवा अन्तर्गत पेट, मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी,
8: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श,
9: वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण,
8: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श,
9: हार्ट जर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श,
8: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श,
9: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा,
8: अन्य सेवा अन्तर्गत रेबिस, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा,
9: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा,
8: परिवार नियोजन सेवा,
9: मनोसामाजिक परामर्श सेवा।
8: नोट, घरमा नै गई होम भिजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन, टेलिनर्सिङ सेवा पनि उपलब्ध छ।
9: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, निरन्तर हजुरहरूकी सेवामा समर्पित सेवा मोडल हस्पिटल प्रहाली। थप जानकारीको लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्रहाली, बेसीसर साथ, सानीमा बैंकको ठिक अगाडि।
10: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
11: लमजुङमै पहिलो पुष्प नर्सरी, रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
10: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
11: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
9: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
11: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका दुई पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244।
12: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
12: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
13: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
14: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856 44 486।

0: हजुर, यो मिठो सांगीतिक कोशीले सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ र यति बेला हामीसँग कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते नमस्ते लक्ष्मीजी।
0: नमस्ते श्यामजी।
1: हजुर,
0: के गर्दै हुनुहुन्छ?
1: के गर्नु, गोठालो छु म त।
0: गोठालो हुनुहुन्छ है? एक्लै हुनुहुन्छ कि को को हुनुहुन्छ?
1: हुनुहुन्छ, आज अलि परपर हुनुहुन्छ।
0: अनि मौसम कस्तो छ श्यामजी?
1: घाम चर्किरहेको छ, झलझुलुमी पनि भइरहेछ।
0: ठिक ठिकै छ है मौसम?
1: हजुर।
0: पानी पिउनु भएको छ कि छैन श्यामजी?
1: ओहो, यसो घाम पानी नपिउनु त मरिहालिन्छ नि।
0: हजुर, हो नि, पानी पिउनु पनि राम्रो हो शरीरको लागि, प्रशस्त पानी, तर पर्याप्त मात्रामा, तर टाइम टाइममा।
1: हजुर।
0: अनि आज कार्यक्रमको बसाईमा यहाँलाई जानकारी छ कि जानकारी गराउनु पर्ने हो?
1: होइन, जानकारी त छ। अब मैले डोरी पातेर भनेको थिएँ, हाम्रो दिनेश हो कि दिपेश हो आउनु भएको रहेछ।
0: हजुर, दिपेश जी हुनुहुन्छ।
1: त्यही त दिपेश थापालाई भनेको थिएँ, अनि त्यही डोरी कटेर भनेर।
0: हजुर, हुन्छ, यो गीत हामी पक्कै पनि बजाउनेछौ। यहाँले यो गीत मार्फत सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
1: पहिलो प्रथम त हजुरलाई
0: धन्यवाद।
1: त्यसै गरी भित्र दिपेश थापा हुनुहुँदो रहेछ,
0: हजुर,
1: उहाँलाई, दिदी बहिनीलाई, अनि सुधाजी, अनि बसन्ताजी, खुसी माया, अनि मिनाजी, मर्सेन्टी होल टिमलाई, र साथीहरू भन्नुपर्दा त रिना बहिनी कता हराउनु भयो? रिना बहिनी धेरै भयो आउनु भएन, किन हो? कल नि गर्नु भएन त, फोन नम्बर माग्नु भएको थियो, देखेँ फोन नि गर्नु भएन उहाँलाई। अनि त्यसै गरी सलिना, मुना, ऐतिश्री दिदी, सरस्वती, कृष्ण लामा, सुषमा दिदी, शङ्कर भाइ, बल्ल हिजो अस्ति आउनुभएछ, राम पाण्डे भाइ, अनि कामना काठमाडौँ धेरै व्यस्त हुनुहुन्छ, अनि टिपी छेत्री, लक्ष्मी मिश्र, अनि एमसर भाइ, त्यसै गरी कृष्ण गुरुङ, अनि मलाई कान्छले नि कमेन्ट छोड्नुभयो उहाँलाई, अनि त्यसै गरी हाम्रो सुर्खेतबाट आउनुहुन्छ आशा भण्डारी, कृत भण्डारी, उहाँहरू पनि धेरै समय भयो आउनुभएको छैन, र अघि आउने पछि आउने सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छु। हस्त, नमस्ते, बाई बाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्र हामीसँग श्यामजी जोडिनु भएको थियो र उहाँले पनि एकदमै राम्रो गीत रोजिसक्नु भएको छ, साथै सम्पूर्ण साथीहरूलाई सम्झिँदै आजको बसाईबाट छुटिसक्नु भएको छ। यदि तपाईँले उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने 0665200020 तपाईँले फोन गर्न सक्नुहुनेछ। साथै रेडियो मर्साङदी फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि यहाँले सुन्न सक्नुहुनेछ। युनिसा चामलिङ राईजीले लेख्नु भएको छ, मिस यु अल भनेर, हामीले पनि यहाँलाई सम्झिरहेको छौ। र मिलन घायलजीले लेख्नु भएको छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेटेड टु अल माई फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ। र यति बेला तपाईँको सामु श्यामजीले रोज्नु भएको गीत राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोसेरीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छु र हामीलाई फोन गर्न सक्नुहुनेछ 066-5200 डायल गरेर, साथै रेडियो मर्सेङ्गीको फेसबुक पेजबाट पनि यहाँले कमेन्ट पठाउन सक्नुहुनेछ। शुक्र राज रसाइली निर्दोषीले लेख्नु भएको छ, हेलो हजुर, सांगीतिक अभिवादन। म पाँच थर हिलिहाङ सात घर भई हाल फिदिङ चार डब्ल्यूबाट शुक्र राज रसाइली निर्दोष हो। अब बस्ने गीत मार्फत समर्पण गर्नुपर्दा साथीहरू यस प्रकार छन्: जीवन सहयात्री कमला रसाइली, प्रेम कला आचार्य, डिकेन्द्रा साम्बा हाम्फे, अरूणा साम्बा हाम्फे, गोपाल भाई चटपटे, मनिषा शेर्पा, गगन तेराथुमे, सुमी लिम्बू, सञ्चमाया केरुङ, तारा शंकर, विनिता दाहाल सुवेदी र लगायत लगायत ए टू जेडलाई भन्दै छुटिन्छु, बाई बाई भनेर भन्नुभएको छ। उहाँले सम्पूर्ण साथीहरूको नाम लिनुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ। शुक्र राईजी फोन पनि तपाईँले गर्न सक्नुहुनेछ। हिर खुलालजीले लेख्नु भएको छ, हेलो सिस्टर छ्याजेलो, नमस्ते, गुड आफ्टरनून हजुरलाई अनि सम्पूर्ण रेडियो मर्स्याङदीलाई। म हाल आफ्नो कर्मभूमि साउदी छु। अब बस्ने सङ सर्वप्रथम हजुरलाई र मेरो वाइफ, प्यारो छोरा त्रिशन अनि दुर्दी चार बस्ने सम्पूर्ण आफन्त इष्टमित्रलाई भनेर सम्झिनु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ हिर गुरूङजी, यहाँले यति टाढाबाट पनि कार्यक्रम सुन्नु भएको छ, कार्यक्रममा यति मिठो कमेन्ट पठाउनु भएको छ र स्पेसली वाइफलाई पनि सम्झिनु भएको छ, एकदमै धेरै खुशी लाग्यो। पक्कै पनि हामी डेडिकेट गरिदिनेछौ। कर्णप्रिय केसीजीले लेख्नु भएको छ, मिठो सम्झना हजुर लगायत सम्पूर्णमा, म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर लुम्बिनी प्रदेश सुन्दर उपत्यका दाङ कार्यक्रम एकदमै राम्रो लाग्छ भन्नुभएको छ। हजुर नमस्ते, एकदमै खुशी लाग्यो यहाँको प्रतिक्रिया सुनेर। र यति बेला हामीसँग फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
1: हजुर हेलो नमस्ते।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ होला?
1: हजुर म यता पर्वतुमान्जी, अहिले पोखराबाट किसान पढेन।
0: ओहो किसानजी, सन्चै हुनुहुन्छ?
1: मेरो फर्स्ट चोटि होला।
0: हजुर एकदमै सन्चो छु, त्यही भएर चाहिँ यहाँको नाम नचिनेको, नभए त ट्याक्कै पत्ता लगाइहाल्थे किसानजी। हजुर एकदमै सन्चै छु। अनि पोखरा अहिले मौसम कस्तो छ पोखरामा?
1: हजुर
0: गर्मी गर्मी छ है।
1: हिजो अस्ति पानी त डेली आइसकेको छ, त्यही पनि गर्मी छ।
0: हजुर कमेन्ट पनि छोड्नु भएको रहेछ यहाँले। अनि के गर्दै हुनुहुन्छ त यहाँ, कार्यक्रम सुन्दै हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ?
1: फेसबुकबाट सुन्दैछु।
0: हजुर अनि एकदमै खुसी लाग्यो। आजको बसाइको बारेमा यहाँलाई जानकारी छ कि छैन किसानजी?
1: हजुर गीत रोनी भन्नुभएको थियो है।
0: एकदमै
1: गीत रोनुपर्छ मलाई एउटा, अहिले पशुपति दाईको जुन सुके भए पनि हुन्छ है दिदी?
0: पशुपतिजीको, पशुपति शर्माको जुन गीत भए पनि हुन्छ है? हजुर हजुर हुन्छ, पशुपति शर्माको कुनै पनि गीत हामी बजाइदिनेछौ। यहाँले यो गीत मार्फत सम्झिनु पर्दा ककसलाई सम्झिन चाहनुहुन्छ?
1: हजुर दिदी सुन्नु नि, साथीहरूलाई के नम्बर छोड्नु मिल्छ हुँदैन, एकदम एकदम साथी बनाउन मनपर्छ अनि त्यही भएर हो कि?
0: हजुर यहाँलाई कम्फर्टेबल फिल हुन्छ तपाईँको नम्बर छोड्दाखेरि, सुरक्षित तपाईँलाई महसुस हुन्छ भने यहाँले चाहिँ नम्बर छोड्न सक्नुहुनेछ।
1: हस् हस् त्यो जो जोसुरी रेडियो सुन्नुभएको छ एकदम असल साथी आइदिनु होला भन्न चाहन्छु। मेरो एनसेलको नम्बर रहेको छ 97098478447, 97098478447 र एनटिसीको रहेको छ 98431-72254, 98431-72254, एनसेलको 97098478447 कल छ। एकदम असल साथी आज, त्यस्तो नेगेटिभ सोच्ने तपाईँ गर्नु आजिन्न, एकदम असल साथी आजिन्न भन्न चाहन्छु। र गीत मार्फत सर्वप्रथम तपाईँको लागि, अनि पढेको दिनमा दादा हुन्छ है उहाँको लागि, अनि मलाई किसान पढ भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि है। यहाँ त पहिला नै आउनु खोजेको थियो, अहिले फोनै लागेन कि नेटवर्कको प्रब्लम भएर, दिदी धेरैचोटि प्रयास गरेँ भन्यो भने कि
0: हजुर आज चाहिँ लाग्यो है,
1: आज लागिहाल्यो, लास्ट लास्टतिर लागिहाल्यो, अब अन्त्य अन्त्यम त हुनुला नि त।
0: हजुर हजुर हुन्छ,
1: हस् त दिदी हस् हस्।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, पोखराबाट किसानजी जोडिनु भएको थियो, उहाँले पशुपतिजीको गीत रोजी सक्नु भएको छ। साथै उहाँले आफ्नो नम्बर पनि छोड्नु भएको छ। यदि तपाईँ साथी बनाउन चाहनुहुन्छ उहाँलाई भने तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुनेछ। उहाँको एनसीएल नम्बर 97098747 रहेको छ र एनटीसी नम्बर 98347224 रहेको छ। यसमा फोन गरेर तपाईँ चाहिँ जोडिन सक्नुहुनेछ। साथै धर्मराजजीले कमेन्ट पठाउनु भएको छ, नमस्ते, म ढकाल धर्मराज वीरतमोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई प्रमोद खरेलको हिजो मलाई राख्ने दिलमा बोलको गीत बजाइदिनुहोस् ल। यस कार्यक्रम मार्फत सम्झिनु पर्दा आज जन्मदिन मनाउनु हुने झापाका दाई सन्तोष ढकाल, भिनाजु लक्ष्मीकान्त आचार्य, इटहरीका दिदी अर्चना पराजुली, इटहरीका साथी एडमन पराजुली र इलामकी साथी पवित्र राईलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै मेरा आफन्तजन, घर परिवार र साथीहरू लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्दै अब बज्ने गीत समर्पण गर्न चाहन्छु भनेर जोडिनु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद धर्मराजी, तर अनफर्चुनेटली फोन गरेर मात्रै तपाईँले गीत रोज पाउनुहुनेछ, किनकि धेरैजना साथीको कल आइरहेको छ। सो मिल्छ भने अन्तिमसम्म चाहिँ बजाउने कोसिस गर्छौं। र यति बेला हामीसँग फेरि पनि साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
2: हेलो, नमस्ते, नमस्कार, गुड आफ्टरनुन लाग्छ साथोला साथीजीले घरले हाम्रो सरलाईतिर ओर्ले।
0: हजुर, कति मजाले बोल्नु भएको उपासनाजी।
2: हजुर,
0: सन्चै हुनुहुन्छ?
2: सन्चै छु, अहिलेसम्म त बाँचिरहेछ हजुरहरूको आशीर्वादले।
0: बाँच्नु पर्यो नि एकचोटिको जिन्दगी। अनि सरलाहीमा कतिको गर्मी छ?
2: सरलाई चाहिँ गर्मीको कुरा गरेर साथी छैन है, आज भोलि चाहिँ
0: एकदम गर्मी छ है भनेपछि
2: एकदमै।
0: अनि के गर्दै हुनुहुन्थ्यो यहाँ चाहिँ?
2: म यहाँ सिचालमा बसेर हजुरको रेडियम जस्तो कल्ट्राई गरिरहेको थिएँ, लाटा कलर हुँदा होइन?
0: हजुर, एकदमै
2: लाटा कलर हुनु पाएँ त्यति हो।
0: हजुर, एकदमै खुसी लाग्यो त्यति टाढाबाट फोन गर्नुभएको छ। तर एउटा दुःखको कुरा चाहिँ के हो भन्दाखेरि गीत चाहिँ रोजिसक्नु भएको छ किसानजीले। सलाहीको मान्छे सबैको यस्तै मिठो, एकदमै राम्रो सोच हुँदो रहेछ जस्तो लाग्यो मलाई। होइन, हजुरले अब पहिले पनि कार्यक्रम बाहेक पनि अर्को कुरामा चाहिँ जोडिएको थियो सरलाहीको मान्छेसँग, एक दुईजनासँग, अनि कल टाइममा चाहिँ हजुर मात्रै हुनुहुन्छ। हजुर, त्यही भएर एकदमै खुसी लाग्छ। अनि कसलाई सम्झिन चाहनुहुन्छ त उपासनाजी?
2: अब चाहिँ अब बज्ने गीत चाहिँ समर्पण गीत बज्ने गीत समर्पण गर्नु पर्दा हजुरको लागि भन्न चाहे सबैभन्दा पहिला चाहिँ होइन
0: हजुर, धन्यवाद,
2: थ्याङ्क यू। त्यसै गरी अनि हाम्रो टेक्निसियन मित्र भाइलाई पनि शुभदिन भन्न चाहे, र त्यसै गरी अब गीत रोजेर जाने साथी, गीत रोजेर जानुभएको साथीको लागि भन्न चाहन्छु, कसले रोज्यो मलाई थाहा भएन होइन। र त्यसै गरी केटिएमतिर हुनुहुन्छ मन्जु थापा, अर्जुन थापा, किरण दाललाई हुनुहुन्छ, ओगलढङ्गतिर हुनुहुन्छ हाम्रो मिनबहादुर मगर दाई, बन्दीपुरतिर हुनुहुन्छ टिको छेत्री दाई तनौतिर, र हाम्रो योनसार मगर भाइको लागि, पुष्प थापा मगर भाइको लागि, र लङ्जुङतिर हुनुहुन्छ हाम्रो गणेश बहादुर साक्यलाई, उहाँ सम्पूर्णलाई भन्न चाहे, र मभन्दा अगाडि आउनु भएको साथीहरू सम्पूर्णलाई, मभन्दा पछि आउनुहुन्छ सम्पूर्णलाई, र मलाई उपासना भनेर
0: हजुर भर्खरै मात्रै आजको अन्तिम कलर उपासनाजी जोडिनु भएको थियो सरलाहीबाट, र उहाँले किसानजीले रोज्नु भएको गीतलाई नै समर्थन गर्नुभएको छ। साथै सम्पूर्ण साथीहरूलाई सम्झिँदै आजको व्यवसायबाट विदा भइसक्नु भएको छ। एकदमै धेरै खुसी लाग्छ यति टाढाबाट पनि कार्यक्रमलाई माया गरेर कति मिठो तरिकाले बोल्नुहुन्छ, यति मिठो कुरा लेखेर पठाउनुहुन्छ, प्रतिक्रियाहरू चाहिँ शेयर गर्नुहुन्छ, एकदमै धेरै खुसी लाग्छ। यहाँले चाहिँ आगामी दिनहरूमा पनि यसरी नै जोडिनुहोला कार्यक्रममा भन्न चाहन्छु। र बेली अछामीजीले कमेन्ट गर्नुभएको छ हाई भनेर, हेलो बेलीजी। र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ। आज हामी सोमबारे बसाईमा थियौं, सोमबारे बसाईमा प्रत्यक्ष रूपमा फोन गरेर पाँचजना साथी जोडिनु भएको थियो। मीन राईजी हुनुहुन्थ्यो, कृष्ण लामाजी हुनुहुन्थ्यो, श्याम प्रसाद अधिकारीजी हुनुहुन्थ्यो, किसान पौडेलजी हुनुहुन्थ्यो र उपासनाजी हुनुहुन्थ्यो। उहाँहरू पाँचैजनालाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। र एकदमै आश्चर्य लाग्ने कुरा चाहिँ के छ भन्दाखेरि हामीलाई नियमित रूपमा फोन गर्नुहुने सम्झनाजीले चाहिँ आज फोन गर्न छुटाउनु भयो। सन्चो हुनुहुन्छ कि बिसन्चो हुनुहुन्छ, एकदमै क्युरियस भइरहेको छु म चाहिँ। तपाईँले चाहिँ आगामी बसाइमा चाहिँ पक्कै पनि जोडिएर चाहिँ सुनाउनु होला है सम्झनाजी। हामी सबैजनाले यहाँलाई एकदमै धेरै मिस गरिरहेको छौं र एकदमै मिठो मिठो कमेन्ट पठाउनु हुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र आजको कार्यक्रमलाई जुनसुकै माध्यम र जुनसुकै स्थानबाट सुन्नुहुने सम्पूर्ण पनि धन्यवाद दिन चाहन्छु। कार्यक्रममा टेक्निकल पार्टबाट सपोर्ट गर्नुहुने साथी दिपेशलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घली छुटिन चाहन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460044
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: अया मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
4: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
3: जान त जाने बरु कहाँ जाने होला खै
4: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065772

0: sip on ya. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: Extreme energy drink.
4: Time check. अहिले ठीक 2 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

नमस्कार, दिउँसो दुई बजेको मर्सेङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा पनि नबोल्नु हुने भएको छ। जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकोमा यसपटक शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्रचार गर्नुभएको हो। गणतन्त्रको प्रतीक राष्ट्रपति भएकोले उहाँले नै सम्बोधन गर्नुहुने प्रधानमन्त्री कार्यालयको तर्क छ। मन्त्री परिषदले गणतन्त्र दिवस मूल समारोह समिति भने प्रधानमन्त्री शाहकै नेतृत्वमा बनाइएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद बैठकमा पनि प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सीधै सभामुख समक्ष पेश गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाण्डुका 11 पालिका मध्ये 8 वटाको अधिवेशन गरेर निर्वाचित समिति गठन गरेको छ। कागेश्वरी मनोहर, गोकर्णेश्वर, चन्द्रगिरी, टोखा, ताराकेश्वर, दक्षिणकाली, नागार्जुन र बुढा नीलकण्ठ नगरपालिकाको अधिवेशन गरेर नयाँ नेतृत्व चयन भएको हो। पालिका अधिवेशनबाट सभापतिमा चयन हुनेहरूमा चन्द्रगिरीमा जनार्दन खेसी, नागार्जुनमा राजन कोइराला, ताराकेश्वरमा विनोद चपागाई, टोखामा सूर्यप्रसाद काफ्ले, बुढा कण्ठमा चिरञ्जीवी पाण्डे, गोकर्णेश्वरमा भागवत सापकोटा, कागेश्वरी मनोहर राजकुमार न्यौपाने र दक्षिणकालीमा उमेश आचार्य रहेका छन्। नेपाली कांग्रेसका भातृ संस्थाहरूमा टीके प्रथा नलिएको भन्दै विद्यार्थीहरूले सानेपामा लोकतान्त्रिक निर्वाचन अभ्यासको प्रतीकात्मक प्रदर्शन गरेका छन्। प्राविधिक विद्यार्थी परिषदको आयोजनामा सोमबार नेभी संघमा आबद्ध विद्यार्थीहरूले लोकतान्त्रिक निर्वाचन अभ्यासको प्रतीकात्मक प्रदर्शन गरेका हुन्। पार्टीको केन्द्रीय कार्यसमिति स्वयं निर्वाचित नभई मनोनयन प्रक्रियाबाट आएको अवस्थामा लोकतान्त्रिक अभ्यास र निर्वाचन संस्कृतिलाई बिर्सेर भातृ संस्थाहरूमा टीके प्रथा लादियो। फोर्सका अध्यक्ष इन्जिनियर पुष्प विक्रम सहले बताउनु भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सौभिता गौतमले सरकारले कानून निर्माणमा नागरिकलाई सहभागी गराउनका लागि ल्याइएको डिजिटल प्लेटफर्मबारे संसदीय समितिमा जानकारी गराएकी छिन्। सोमबार बसेको कानून न्याय तथा संसदीय समितिको बैठकमा यसबारे जानकारी गराउँदै उनले प्रयोगविधिबारे जानकारी गराउनु भएको थियो। उहाँका अनुसार जुनसुकै कानूनबारे जानकारी गराउन र आवश्यक लागेका संशोधनहरूबारे अब वेबसाइटबाटै काम गर्न सकिने गरी काम अघि बढ़ाइएको छ। आज सुनको भाव तोलामा 1900 रूपियाँले बढ़ेको छ। हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलामा 2800 रूपियाँले घटेकोमा आज 1900 रूपियाँले बढ़ेर तोलाको 2,92,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। हिजो 105 रूपियाँले घटेको चाँदीको भाव आज 140 रूपियाँले बढ़ेर 5,150 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव हिजो तोलाको 5,010 रूपियाँ थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा भूमि तर्फाको कुल बेरुजु 13,24,70,00,000 रूपियाँ पुगेको छ। मन्त्रालयका सचिव मदन भुजेलले सोमबार सार्वजनिक लेखा समितिको बैठकमा यो जानकारी दिनुभएको हो। मन्त्रालयको बेरुजु अवस्था प्रस्तुत गर्दै उहाँले हालसम्म बेरुजु फर्सदको प्रगति निराशाजनक रहेको बताउनुभयो। उहाँका अनुसार कुल बेरुजु मध्ये 7,12,00,000,000 रूपियाँ नियमित गर्नुपर्ने, 6,03,00,000,000 रूपियाँ असूल उपर गर्नुपर्ने र 12,56,00,000,000 रूपियाँ पेशकी रकम रहेको छ। साफ महिला च्याम्पियनशीपको 8 संस्करण आजदेखि भारतको गोवामा शुरू हुँदैछ। मे 25 जून 6 भारतको गोवा स्थित जवाहरलाल नेहरू स्टेडियममा हुने च्याम्पियनशीपमा दक्षिण एशियाका 6 राष्ट्रले सहभागिता जनाउनेछन्। भारतले दोस्रो पटक साफ महिला च्याम्पियनशीप आयोजना गर्न लागेको हो। यसअघि सन् 2016 चौथो संस्करण भारतको सिलीगुड़ीमा भएको थियो। सन् 2010 शुरू भएको साफ महिला च्याम्पियनशीपको 1.5 दशक लामो इतिहासमा अहिलेसम्म जम्मा 2 राष्ट्रले मात्र उपाधि जितेको छ, जसमा भारत सर्वाधिक 5 पटकको च्याम्पियन हो भने बंगलादेशले 2 पटक उपाधि जितेको छ। भारतले शुरूआती 5 संस्करणमा लगातार उपाधि जितेको हो। पछिल्लो 2 संस्करण 2022 र 2024 भने बंगलादेशले लगातार उपाधि जितेको हो।
दिउँसो दुई बजेको मर्सङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुनरी काश्य मङ्गलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मङ्गलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ। कम्प्युटर

0: तौलबाट घर चिग्री गरिनुका साथै मेसिन द्वारा नाक कान छेडिन्छ।
1: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
2: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
3: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचादी पसल।
4: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900। मोबाइल 9847769229।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665202009।

बैंक वित्तीय संस्था वा वॉलेट मा संपर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।

0: toilet pony,
1: extreme energy drink.
2: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
3: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सर आठमा रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
4: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम प्रोप्राइटर गम बहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746
6: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
7: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
8: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ सम्पर्क 98461-26344 98461-26344

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
1: आया मरे नि आमा आया नि आए।
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है।
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 9849068924 9845056780।
1: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन के तनाव दियो ए खुसी।
1: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099453।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लामजुङ प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल विशेषर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ।
10: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।
11: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
12: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन, मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
11: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
13: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
11: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 98477-69229।

0: Stefania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल
7: तपाईँ अहिले रेडियो मर्सेङ्गी सुन्दै हुनुहुन्छ
8: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
10: सबैभन्दा पहिले मुख्य खबर गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति पौडेललाई सरकारको अनुरोध प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न 47 अझै प्रक्रिया शुरू गरेनन् 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानूनी अडचनहरू मुख्य बाधक अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट लको माग अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट जापानको शेयर बजार पहिलो पटक 65,000 बिन्दु भन्दा माथि उठ्यो र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किए नेपाल खबरमा अब पूरा खबर प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गणतन्त्र दिवस समारोहमा पनि नबोल्नुहुने भएको छ जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकामा यसपटक उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्रचार गर्नुभएको हो गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उहाँले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ मन्त्री परिषदले गणतन्त्र दिवस मूल समारोह समिति भने प्रधानमन्त्री शाहकै नेतृत्वमा बनाएको छ यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको संसद बैठकमा पनि प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुख समक्ष पेश गर्नुभएको थियो नीति तथा कार्यक्रममाथिको छलफलमा प्रश्नको जवाब दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद बैठक नै अवरूद्ध गरे र अर्थमन्त्री डाक्टर छोर्नी मुवागीले जवाब दिनुभयो प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली अनुसार प्रधानमन्त्री हरेक महिना संसदमा प्रश्नोत्तर सहभागी हुनुपर्ने प्रावधान देखाउँदै विपक्षीहरूले विरोध जनाएका छन् देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी किताकाट विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अध्यावधिक र कितागत विवरण संकलन गरेका छन् भने 134 पालिका नक्सा अध्यावधिक गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै पनि काम नै शुरू गर्न सकेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ। नेपालमा 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न कानूनी अडचनहरू प्रमुख बाधक बनेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानका उपमहासचिव प्रकाश दुलालका अनुसार जलविद्युत ऐन मात्र नभई वन, वातावरण, भूमि सुधार, धितोपत्र, कम्पनी र उद्योग दर्ता सम्बन्धी दर्जनौं ऐनहरू विकासमा बाधक रहेका छन्। यी ऐनका अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट ल नै अहिलेको एकमात्र विकल्प रहेको उहाँको तर्क छ। 30,000 मेगावाटको लक्ष्यका लागि उत्पादन, प्रसारण र वितरणमा गरी जम्मा 75-80 खर्ब रूपियाँ लगानी आवश्यक पर्ने अध्ययनले देखाएको छ। यदि ठूलो पुँजी जुटाउन धितोपत्र र कम्पनी ऐनमा संशोधन अनिवार्य रहेको उहाँले बताउनुभयो। साथै भूमि सुधार ऐनको 70 रोपनी हदबन्दीले ठूला आयोजना र प्रसारण लाइन निर्माणमा अवरोध पुर्याएको भन्दै यसमा पनि संशोधन हुनुपर्ने उहाँको माग छ। अहिले राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाको नेतृत्वमा गठित समितिले यस सम्बन्धी मस्यौदा तयार गरिरहेको छ। पुरूषको तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूका अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिन सक्छ, जबकि पुरूषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डाक्टर सौरभ खतिवड़ाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढ़ी हुने भएकाले यो रोग बढ़ी देखिन्छ। थाइरोइड घाँटीको अगाडि हुने एउटा सानो ग्रन्थी हो, जसले शरीरका लागि अत्यावश्यक हर्मोन उत्पादन गर्छ। यो हर्मोनले दिमागको विकास, मुटुको काम, खाना पस्ने प्रक्रिया र शरीरको तौल सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ। थाइरोइड हर्मोन बढ्दा आत्तिने, हात काम्ने, मुटु डुकडुक हुने र गर्मी धेरै लाग्ने लक्षण देखिन्छन् भने घट्दा थकाई लाग्ने, मोटाउने, कपाल झर्ने र अनुहार फुस्रो हुने समस्या देखा पर्न सक्छ। विज्ञहरूको अनुसार थाइरोइडको समस्या नियमित औषधि र उचित परीक्षणबाट नियन्त्रणमा राख्न सकिन्छ। घाँटीमा गाँठो महसुस भएमा भने तुरन्त अल्ट्रासाउण्ड गराउन उनीहरूको सुझाव छ। आज मे 25 तारीकमा विश्व थाइरोइड दिवस मनाइँदैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 0556943333 4935555।
7: रेडियो सुन्दै हुनुहुन्छ।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिमिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
1: हाम्रो शाखा बेसीसर नगरपालिका साथ NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California.
1: Extreme energy drink.
2: है नि खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बिकनसन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङदीको सहजीकरणमा निम्न मिति स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार स्थान दोर्दी गाउँपालिका सभा हल नौथर सेरा समय बिहान 11 बजे जिल्ला प्रशासन कार्यालय लमजुङ
6: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
7: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
8: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344
9: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
10: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरू

0: द्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
1: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
3: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
4: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
5: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
4: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
5: सम्पर्क मोबाइल 9846019018, 9846019018।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
7: सन्तोष जी, तपाईँले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
8: ल, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
9: धन्यवाद सञ्जय जी, हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
8: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
10: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
1: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
11: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका 7, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
12: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9846038358।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
3: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।

0: Extreme energy drink.
1: Subarnavasar, Subarnavasar.
2: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेना फिल्म हल चोक, लमजुङ।
3: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
4: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
3: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
4: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
5: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।
6: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसिसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: Extreme energy drink. Time check. अहिले ठीक 6 बजेको छ।
11: Extreme energy drink. Taste the difference. Feel the energy.
12: मर्स्याङदी FM 95 मेगाहर्ज। 95 मेगाहर्ज।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो। प्रधानमन्त्री तत्काल विदेश भ्रमणमा जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई।
0: यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाग्यो। नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक। संख्याभन्दा गुणस्तरमा जोड़।
1: पुरूषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च। घाँटीमा गाँठो महसुस भए तुरन्त अल्ट्रासाउण्ड गराउनुपर्ने। आयोडिन युक्त नुन नियमित खान, चिल्लो कम गर्न र तौल घटाउन डाक्टरको सुझाव।
2: आयोडिन युक्त नुन नै सेवन गर्नु पर्यो। दिनमा आधी घण्टा जति हिँड्न सकियो भने 5-10% वजन घटाएर चिल्लोको मात्रा सकेसम्म कम गर्न सकियो भने थाइरोइडलाई केही हदसम्म प्रिभेन्ट गर्न सक्छ।
0: अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको भनाई। वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी।
1: र साफ महिला च्याम्पियनशीपमा नेपाल र भूटान बीचको खेल चल्दै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-5199 सम्पर्क गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा CTEVT अन्तर्गत HA, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा +2 तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: CTEVT तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
3: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-67788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रूपियाँ प्रति क्विन्टल तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले सहकारीमा भएको व्यतिथि जाँच बुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यस्तै नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरूङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र पनि स्वीकृत गरेको मन्त्री पोखरेलले बताउनुभयो। बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसैबीच प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्य सम्पादनमा केन्द्रित हुनु रहेको बताउनु भएको छ। संचारकर्मीहरूसँग कुराकानीमा उहाँले सरकारको पहिलो 100 दिनको कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले अहिले कुनै पनि देशको भ्रमण गर्ने सोच नबनाउनु भएको स्पष्ट पार्नुभयो। यस्तै प्रवक्ता पोखरेलले अर्थ मन्त्रालयले बजेट निर्माणको कामलाई तीव्रता दिएको पनि बताउनुभयो। यसै सिंहदरबार प्रवेशमा कडाई गरेको भन्ने जिज्ञासामा उहाँले यसलाई व्यवस्थित गर्ने प्रक्रियाका रूपमा व्याख्या गर्नुभयो।
1: सरकारले जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन गर्न राष्ट्र सभापति रामचन्द्र पौडेललाई अनुरोध गरेको छ। समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकोमा यसपटक उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्राचार गर्नुभएको हो। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गरेपछि त्यो दिन पनि नबोल्ने चर्चा भइरहेको छ। तर सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह आगामी गणतन्त्र दिवसमा नबोल्ने बारे मन्त्री परिषदमा कुनै छलफल नभएको र आवश्यकता अनुसार बोल्ने दावी गर्नुभएको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्ने बताउनुभयो। प्रधानमन्त्री बने यता शाह संसदमा प्रश्नोत्तर सहमा सहभागी हुनुभएको छैन, नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिन जानु भएन र देशवासीका नाममा कुनै औपचारिक सम्बोधन पनि गर्नुभएको छैन। विपक्षी दलहरूले यसप्रति कड़ा आपत्ति जनाउँदै संसद अवरूद्ध समेत गरेका छन्।
0: नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारी स्वरूप क्रियाशील सदस्यता अध्यावधिक अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ। सभापति गगन थापाको उपस्थितिमा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज सानेपामा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले हिजट 21 गतिभित्र नयाँ सदस्यता वितरण नवीकरण र केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने काम गर्ने निर्णय गरेको छ। बैठकले सातै प्रदेशमा केन्द्रीय पदाधिकारीहरूलाई विशेष जिम्मेवारी तोकेको छ भने सदस्यता विवाद समाधानका लागि 13 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। विदेशमा रहेका जनसम्पर्क समितिहरूको सदस्यता व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ। यसका साथै पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।
1: यस वर्षको वसन्तकालीन आरोहण सिजनमा आजसम्म 900 जना भन्दा धेरैले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार आजसम्म आरोहण गाइड सहित 900 जना भन्दा धेरैले सफल आरोहण गरेका हुन्। एकिन विवरण भने आउन बाँकी छ। आज बिहान तेस्रो शिविरबाट उक्लिरहेका आरोहीहरूको लाइनलाई आधार मान्दा भोलि शिखरमा पुग्नेको संख्या उल्लेख्य हुने र यो वर्ष शिखरमा पुग्नेको संख्या 1000 जना नाग्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक छिमलाल गौतमले गएको वैशाख 31 गतेदेखि शुरू भएको वसन्तकालीन आरोहण मे 29 तारीक अर्थात जेठ 15 सञ्चालन हुनेछ। यस वर्ष सगरमाथा आरोहणका लागि 495 जनाले अनुमति लिएका छन्। उनीहरूबाट झण्डै 1.8 करोड़ रूपियाँ रोयल्टी संकलन भएको छ।
0: यसैबीच नेपाल पर्यटन बोर्डले आउँदो 5 वर्षका लागि अन्तर्राष्ट्रिय बजार रणनीति तथा कार्ययोजना सार्वजनिक गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको दिगो पर्यटन परियोजनाको सहयोगमा तयार पारेको रणनीतिले पर्यटन क्षेत्रलाई परम्परागत संख्यात्मक वृद्धिको सोचबाट माथि उठाई गुणात्मक मूल्य र सेवामा केन्द्रित विकासतर्फ लैजाने लक्ष्य राखेको छ। रणनीतिमा संस्थागत क्षमताको सुदृढीकरण, नेपाल ब्राण्डको पुनर्स्थापना, पर्यटन उत्पादनको विविधीकरण, डिजिटल एकीकरण र गुणस्तर सुनिश्चितता जस्ता 6 मुख्य स्तम्भ निर्धारण गरिएका छन्। चिनिया डिजिटल प्लेटफर्महरूमा नेपालको उपस्थिति बढ़ाउने र आर्टिफिशियल इन्टेलिजेन्स एआईको सहयोगमा वेबसाइटहरू उपभोक्ता मैत्री बनाउने योजना पनि यसमा समेटिएको छ। सन् 2019 पर्यटकको औसत दैनिक खर्च 48 अमेरिकी डलर रहेकोमा सन् 2024 घटेर 40.8 डलरमा कायम भएको छ। यस चुनौतीलाई सम्बोधन गर्न पर्यटकको बसाई अवधि लम्ब्याउने र सेवाको गुणस्तर सुधार्ने रणनीति अख्तियार गरिने जानकारी दिइएको छ।
1: सरकारले नागरिकको घर दैलोमै सरकारी कागजात पुर्याउने उद्देश्यले शुरू गरेको हुलाक कुरियर सेवा 60 जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागका महानिर्देशक मनामाया भट्टराई पंगेनीका अनुसार राहदानी, चालक अनुमति पत्र र शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाइएको छ। कार्यक्रम शुरू भए त 28,169 राहदानी सम्बन्धित जिल्लामा ढुवानी गरिएकोमा 1,635 सेवाग्राहीको घरमै पुगेर वितरण भइरहेको छ। त्यसै गरी 4,70,000 भन्दा बढ़ी चालक अनुमति पत्र यातायात कार्यालयहरूमा लगेको छ। विभागले शिक्षा र स्वास्थ्य क्षेत्रसँग पनि सहकार्य बढ़ाएको छ। 260 शैक्षिक प्रमाणपत्र वितरण भइसकेका छन् भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा प्रयोगशाला नमूना ढुवानी सेवा पनि शुरू भएको छ। नेपाल टेलिकमको सिम कार्ड घरमै पुर्याउने सेवा शुरू गर्ने तयारी भइरहेको विभागले जनाएको छ। सेवा अझै प्रभाव प्रारम्भिक चरणमै रहेकाले वितरणको गति, पारदर्शिता र विश्वसनीयतामा थप सुधार आवश्यक देखिएको पनि भट्टराईले बताउनुभयो।
0: देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाहरूले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी किताकाट विवरण सकाएका हुन्। 169 पालिकाले भने नक्सा अध्यावधि र किताकाट विवरण संकलन गरेका छन्। 134 पालिका नक्सा अध्यावधि गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन्। 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै पनि काम नै शुरू गरेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा थाइराइड के हो र यसका कारण हुने जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
10: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो, प्रधानमन्त्री तत्काल विदेश भ्रमण जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई, गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको अनुरोध, यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाघ्यो, नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक, संख्याभन्दा गुणस्तरमा जोड़, नागरिकको घर दैलोमै सरकारी कागजात पुर्याउने सरकारको सेवा, 60 जिल्लामा विस्तार लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। आज पनि पश्चिम तराईमा अत्यधिक गर्मी भएको छ। आज दिउँसो लुम्बिनी र

0: आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ। यसैबीच आज गण्डकी बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परेको छ। दिउँसोपछि गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्दा तनहुँको दमौलीमा एक घण्टामै 32 मिलिमिटर भन्दा धेरै पानी परेको छ।
1: पुरूषका तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूको अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिने सक्छ, जबकि पुरूषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डाक्टर सौरभ खतिवडाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढ़ी हुने भएकाले यो रोग बढ़ी देखिन्छ। थाइरोइड के हो र यो कतिको जटिल हुन्छ भनेर हामीले त्रिवी शिक्षण अस्पतालका मधुमेह थाइरोइड हार्मोन विशेषज्ञ सहायक प्राध्यापक डाक्टर नरेश पराजुलीलाई सोधेका छन्।
2: थाइरोइड भन्नाले हामी ग्रन्थि बुझ्छौँ, रुद्र घण्टी वरिपरि एउटा सानो पुतलेकारको ग्रन्थि भन्ने हुन्छ र यो ग्रन्थिले विशेष तह शरीरमा थाइरोइडका रसहरू हामीले चाहिँ थाइरोइड हर्मोन भनिन्छ, यसलाई स्टोर गरेर रक्त सञ्चारको माध्यमले चाहिँ शरीरमा फैलाउने गर्छ र यसका समस्याहरूलाई चाहिँ हामीले जनमानसमा थाइरोइड अथवा थाइरोइडका समस्याहरू भन्ने गरिन्छ भने विशेष तह चारवटा समस्याहरू हुन्छन् यो थाइरोइड सम्बन्धी रोग देखिने। एउटा हाइपोथाइरोइडिजम भन्छ, त्यो भनेको रस कम भएको अवस्था। अर्को हाइपर थाइरोइडिजम भनिन्छ, त्यो रस बढी भएर शरीरमा समस्या भएको अवस्थाहरू। अर्को चाहिँ गाँठा गुठी भनिन्छ, त्यसलाई जन्मनुसमा हामीले गलगाँड भनिन्छ भने अर्को थाइरोइडको समस्या भनेर हामी चाहिँ थाइरोइडको क्यान्सरमा बुझिन्छ। सो सामान्यत हामीले थाइरोइड या थाइरोइडको समस्या भन्दाखेरि यी चारवटा कुराहरूलाई बुझिन्छ।
0: कतिको जटिल हुन्छ यो,
2: कुन प्रकारको थाइरोइडको समस्या हो यो हिसाबले हुन्छ। अब हाइपोथाइरोइड शरीरमा चाहिँ रस कम भएको अवस्थामा जिउ गल्ने, थाक्ने, थकान हुन्छ। अब यसमा चाहिँ यो थाइरोइड ग्रन्थि अथवा रसले चाहिँ मुख्य कुरो शरीरमा इनर्जीको अथवा वेटको अथवा सबै शरीरका कोशिकाहरूमा विभिन्न केमिकल प्रोसेसहरू हुन्छ, त्यसलाई चाहिँ यसले चलायमान राख्ने हुन्छ भने यो कम भएको अवस्थामा शरीरमा नराम्रो तत्त्वहरू सुप्रिने, वजन बढ्ने, शरीरलाई इनर्जी नभएपछि गल्ने थाक्ने हुन्छ भने यसको ठिक विपरीत यदि हर्मोन बढी मात्रामा बस्यो भने चाहिँ वजन घट्ने, मुटुटुटु हुने, पसिना आउने, खाना रुचि राम्रो हुने तर जिउ नलाग्ने, यी समस्याहरू हुन्छन्। अब यो मध्येमा दुवै जटिल हुन्छन्। कतिपय थाइरोइडको समस्याले चाहिँ वजन बढाउने, कोलेस्ट्रोल बढाउने देखेर पछि गएर शरीरमा चाहिँ इन्सुलिनको मात्रा निस्क्रिय हुनेदेखि लिएर डायबिटिज पनि यसले गराउन सक्छन् भने थाइरोइडको मात्रा बढी भएको अवस्थामा मुटुको चाल बढाउनेदेखि लिएर कहिलेकाहीँ मुटुका समस्याहरू पनि ल्याउन सक्छन्। यो दुईटा फरक खाले थाइरोइड। अब गाँठाहरूको हिसाबमा चाहिँ हामी डराउनु पर्ने भनेको चाहिँ कसै कसैलाई चाहिँ थाइरोइड क्यान्सर पनि हुन सक्ने सम्भावना रहन्छ। 100 जनामा 1-2 जनामा हुन सक्छ, तर देखिएको खण्डमा चाहिँ क्यान्सरको स्वरूप यसले लियो भने चाहिँ अलिकति खतरनाक हुन सक्छ। सो सबै खाले थाइरोइड सुरुमा चाहिँ मन्द अवस्थामा भएको अवस्थामा चाहिँ यसले लक्षण ननिकाल्ने भएको कारणले गर्दा यसले धेरै खतरा मानिन्न, तर कालान्तरमा गएर यसले चाहिँ समस्या ल्याउन सक्छ। एकदमै गाह्रो अवस्थामा कम उमेरको भर्खर जन्मेको बच्चाहरूमा देखियो भने बुद्धि क्षीण हुने, लुलो लाटो हुने जस्तो देखिन्छ, हाइट अलिकति नबढ्ने, होचोपन बढी मात्रामा हुने बच्चाहरूमा देखिन्छ। अलिकति ठूलो उमेरमा चाहिँ महिलाहरूमा स्पेसली महिनावारी गडबड हुनेदेखि लिएर रक्तस्राव हुने समस्याहरू, त्यस्तै गर्भ अवस्था लिन पनि गाह्रो हुने अवस्थाहरू आउन सक्छ। पुरूषहरूमा गल्ने थाकेदेखेर ओभरअल लाइफको क्वालिटीलाई पनि यसले कम्प्रोमाइज गर्ने भएको कारणले विभिन्न चरणमा सिम्टम्सहरू आउने गर्छन्। कडा खाले सुरु गियो भने चाहिँ खतरापूर्ण नै हुन सक्छ।
0: यसलाई कम गर्न अपनाउनु पर्ने जीवनशैली चाहिँ के के हुन्छ?
2: थाइरोइड ग्रन्थको मूल कारण के छ भनेको थाहा हुनुपर्छ पहिला। त्यसमा हामीले जनमानसमा धेरै मात्रामा देखिने लगभग 90% केसेसहरूमा चाहिँ हाइपोथाइरोइड अथवा हर्मोनको मात्रा कम भएको अवस्थामा चाहिँ कारण धेरै जस्तो देखिने भनेको आयरनयुक्त तत्त्व चाहिँ शरीरमा कमी भएको नै हुन्छ। जुन अलिक पहिला नुन नभएको अवस्थामा अलिकति पहाडी व्यक्तिर चाहिँ देखिने गर्थ्यो भने त्यो अलिक धेरै कम भएको छ। पहिलो कुरो त आयरनयुक्त नुन नै सेवन गर्नु पर्ने हुन्छ। शरीरमा आयरन भयो भने थाइरोइड हर्मोन पर्याप्त मात्रामा शरीरले बनाउँछ, कमी भयो भने गलगाँडदेखि लिएर हर्मोनको कमी हुने अवस्था आउँछ। जीवनशैलीको हकमा हाइपोथाइरोइडिजम भएका व्यक्तिहरूमा चाहिँ वजन मेन्टेन गर्ने, कमसेकम आफ्नो हाइटको अनुपातमा अलिक वजन बढ्दो छ भने 5-10% वजन घटाएर चिल्लोको मात्रा सकेसम्म कम गर्न सकियो भने केही हदसम्म र फिजिकल एक्टिभिटी हिँडाइ कमसेकम दिनमा आधी घण्टा जति हिँड्न सकियो भने र शरीरलाई चाहिँ चलायमान राख्न सकियो, शरीरको भित्र मेटाबोलिजम भन्छ त्यसलाई चाहिँ अलिकति राम्रो मात्रामा चलायमान राख्न सकियो भने थाइरोइडका लक्षणहरू र थाइरोइडलाई चाहिँ केही हदसम्म प्रिभेन्ट गर्न सक्छ।
1: उहाँ त्रिवी शिक्षण अस्पतालका मधुमेह थाइरोइड हर्मोन विशेषज्ञ सहायक प्राध्यापक डाक्टर नरेश पराजुली। आज मे 25 तारीकमा विश्व थाइरोइड दिवस मनाइएको छ। यस अवसरमा स्वास्थ्य विशेषज्ञहरूले थाइरोइडका लक्षणप्रति सचेत रहन र समयमै परीक्षण गराउन आग्रह गरेका छन्।

0: मा गाँठो महसुस भयो भने तुरन्त अल्ट्रासाउण्ड गराउन उनीहरूको सुझाव छ।
1: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 27.85 अंकले बढ़ेर 2786.35 बिन्दुमा पुगेको छ। नेप्से झण्डै एक महिना यताकै उच्च बिन्दुमा पुगेको हो। गएको वैशाख 14 गते नेप्से 2796 बिन्दुमा पुगेको थियो। आज म्यूचल फण्ड बाहेक सबै समूहका सूचक बढ़ेकोमा जलविद्युत समूहको सूचक 1.5% उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.49 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1.45 करोड़ किता शेयर 5.98 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झण्डै एक महिनाकै धेरै हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बात रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
6: ओपीडी सेवा,
3: विशेषज्ञ ओपीडी सेवा,
6: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
6: पूर्व कर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
6: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्कीले स्पष्ट कार्ययोजना बनाएर अघि बढ़े विद्यमान बेरोजगारी उल्लेख्य रूपमा घटाउन सकिने बताउनु भएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सचिव कार्कीले बेरोजगारी फर्चौटलाई सबै निकायले प्राथमिकतामा राख्नुपर्ने र आन्तरिक नियन्त्रण प्रणाली औपचारिकतामा मात्र सीमित नरहनुपर्ने बताउनुभयो। बेरोजगारी र नगर्ने कर्मचारी बीच कार्य सम्पादन मूल्यांकनमा स्पष्ट सम्बन्ध नरहेको उल्लेख गर्दै उहाँले फर्चौटका लागि छुट्टै कार्ययोजना तयार गरिएको जानकारी दिनुभयो। यस्तै बैठकमा उद्योग मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले भने महत्वपूर्ण कागजात नष्ट भएका र कानूनी अस्पष्टताका कारण बेरुजु रकम थप बढ़ेको बताउनुभयो।
0: आउँदो 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न कानूनी अडचनहरू प्रमुख बाधक बनेका छन्। इपानका उपमहासचिव प्रकाश दुलालका अनुसार वन वातावरण, भूमि सुधार, रितोपत्र सहित दर्जनौ ऐनका अवरोधक प्रावधानका कारण झण्डै 19,000 मेगावाटका आयोजना रोकिएका छन्। यी अवरोध हटाउन 10 वर्षका लागि बाधक कानून थाती राख्ने सनसेट ल नै एकमात्र विकल्प रहेको उहाँको तर्क छ। 30,000 मेगावाटको लक्ष्यका लागि 75-80 खर्ब रूपियाँ लगानी आवश्यक रहेकाले कानूनी अडचन नफुकाए यो लक्ष्य कागजमै सीमित हुने इपानले जनाएको छ।
1: तनहुँमा 126 मेगावाटको तल्लो सेती जलविद्युत आयोजना निर्माण हुने भएको छ। एसियाली विकास बैंकको 22,70,00,000 अमेरिकी डलर अर्थात झण्डै 34,61 अर्ब रूपियाँ लगानी निश्चित भएको हो, जसमा 30% स्वपोजी र 70% ऋणमा निर्माण गर्न लागि आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाका लागि झण्डै 146 रोपनी जग्गा अधिग्रहण प्रक्रिया शुरू भएको छ।
0: काभ्रेको रोशी गाउँपालिकामा बहुमूल्य बुद्ध चित्तको खेती गर्ने किसान यसपालि बारे चिन्तित छन्। गएको वैशाखमा परेको असिना पानीले बुद्धचित्तका दानामा कालो दाग लागेपछि गुणस्तर खस्कने र आमदानी घट्ने उनीहरूलाई डर छ। साजुकोटका गणेश बहादुर राउत, कृष्ण बहादुर राउत र गुञ्जे बहादुर लामा लगायत किसानले गएको वर्ष हरेक बोटबाट लाखौं रूपियाँ आमदानी गरेका थिए, तर यसपालि व्यापारीले कालो दाग देखेको भन्दै त्यही दरको मूल्य नदिने बताएपछि किसान मर्कामा परेका हुन्।
1: मेडिकल व्यवसाय दुर्गा प्रसाई विरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रहरीका अनुसार प्रसाई विरूद्ध विद्युतीय कारोबार ऐन तथा राज्य विरूद्धको कसुर अन्तर्गत मुद्दा दर्ता भएको हो। पर्साईलाई जिल्ला प्रहरी कार्यालय पर्साले आज जिल्ला अदालत पर्सामा उपस्थित गराएर पनि अदालतले मुद्दा हेर्न नभ्याइएको भन्दै फिर्ता पठाएको छ। पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतका अनुसार प्रसाईलाई भोलि पुनः अदालतमा पेश गरिनेछ। प्रहरीका अनुसार प्रसाईमाथि विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक भ्रष्टाचार विरूद्ध घृणा र द्वेष फैलाउने, जातीय तथा साम्प्रदायिक सद्भावना असर पुर्याउने तथा सरकारप्रति अवहेलना सृजना हुने खालका अभिव्यक्ति दिएको आरोप लागेको छ। प्रसाईलाई प्रहरीले जेठ 4 गते राति बिरगंजबाट पक्राउ गरेको हो।
0: यसैबीच हामीलाई भर्खरै प्राप्त खबर अनुसार सर्वोच्च अदालतले शेरबहादुर देउवा र श्रीमती आरजु राणा देउवालाई पक्राउ नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्र रहेको सर्वोच्चको निष्कर्ष छ। काठमाडौँ जिल्ला अदालतबाट चैत 24 गते जारी पक्राउ पूर्जी स्वत निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ। न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले रिट निवेदक पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहित सरकारी पक्षको तर्क सुनेपछि सोमबार आज अन्तरिम आदेश जारी गरेको। यसअघि जेठ 5 गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाब माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो।
1: जिल्ला अदालत ललितपुरले मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा ज्योति गुरूङका नाममा 21 दिने सूचना जारी गरेको छ। अदालतले आज गुरूङलाई अदालतमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो। गुरूङमाथि ललितपुरको मितेरी सहकारीको 12.5 करोड़ रूपियाँ हिनामिना गरेको आरोप छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। इरानले अमेरिकासँग तत्काल सम्झौता नहुने बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज सम्झौता हुन नसक्ने बताएपछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले छलफलमा रहेका धेरैसो मुद्दामा निष्कर्षमा पुगिए पनि अहिले नै हस्ताक्षर हुन्छ भनी दावी गर्न नमिल्ने बताउनु भएको हो। अमेरिकी अधिकारीहरूको विरोधाभासी अडान र वार्ताकै क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको उहाँको टिप्पणी छ। अमेरिका इरान समझदारी पत्रमा 60 दिनको युद्धविराम विस्तार, हर्मुज जलमार्ग पुनः खोल्ने र आणविक कार्यक्रममा थप वार्ताको योजना समावेश छ। अप्रेलको शुरूमा युद्धविराममा सहमति भएदेखि दुवै देश दीर्घकालीन शान्ति सम्झौताका लागि वार्तामा छन्। यसैबीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ भने शेयर बजार उकालो लागेको छ।
1: चीनले आफ्नो अन्तरिक्ष महत्वाकांक्षालाई नयाँ उचाइमा पुर्याउँदै गयो। राति सोनझौ 23 अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ। जीयुकान सेटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ पठाएको यानमा 3 अन्तरिक्ष यात्री सहभागी छन्। यस मिशनको सबैभन्दा महत्वपूर्ण तीन सदस्य मध्ये एकजनालाई टियंगोङ अन्तरिक्ष स्टेशनमा लगातार पूरा 1 वर्ष राखिनेछ। यो सफल भएमा मानव अन्तरिक्ष इतिहासमा सबैभन्दा लामो एकल प्रवास मध्ये एक मानिनेछ। यसको मुख्य उद्देश्य दीर्घकालीन अन्तरिक्ष वातावरणमा मानव शरीरको अनुकूल क्षमताबारे अध्ययन गर्नु हो। टोलीले अहिले कक्षामा कार्यरत सोनझौ 21 का चालक दलसँग भेट गरी कार्य हस्तान्तरण पूरा गर्नेछ। साथै दर्जनौ वैज्ञानिक परियोजनाहरू पनि सञ्चालन गरिनेछन्। चीनले सन् 2030 भित्र पहिलो पटक मानवलाई चन्द्रमामा अवतरण गराउने लक्ष्य राखेको छ। यस्तै नासाको लक्ष्य सन् 2028 छ, जसले अन्तरिक्ष प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको उद्घाटन खेलमा अहिले नेपाल र भूटान खेलिरहेका छन्। भारतको गुवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिँदा नेपालले 1-0 अग्रता लिएको छ। आजको खेलमा अनिता लम्जेलले नेपालको राष्ट्रिय टोलीबाट डेब्यू गरेकी छन्। प्रतियोगिताको समूह एमा नेपाल, भूटान र श्रीलंका रहेका छन्। समूह बीमा साबेक विजेता बंगलादेश सहित भारत र मालदिव छन्। समूहका शीर्ष 2 टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो। प्रधानमन्त्री तत्काल विदेश भ्रमणमा जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई।
0: यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाग्यो। नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक संख्या भन्दा गुणस्तरमा जोड।
1: पुरूषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च। घाँटीमा गाँठो महसुस भए तुरन्त अल्ट्रासाउण्ड गराउनु पर्ने। आयोडिन नुन नियमित खान, तिलो कम गर्न र तौल घटाउन डाक्टरको सुझाव।
0: अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको भनाई। वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी।
1: र साफ महिला च्याम्पियनशीपमा नेपाल र भूटान बीचको खेल चल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास तपाईँ र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्डी एफएम 95 मेगाहर्ज
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
7: जय श्री राम, जय श्री राम।
2: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
2: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
2: हो नि भाउजू।
8: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
8: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98464595 94 र 98065854।

0: नमस्कार, रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org/ साझा 6:35 बजेको मर्सङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक:
2: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: वर्षैनमा हुन सक्ने सम्भावित विपद न्यूनीकरणका लागि मर्सङ्गी गाउँपालिकामा सर्वपक्षीय छलफल। लमजुङमा 14 र 15 गते विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने। जिल्लाका दुई पालिका बेसर र मर्सङ्गीलाई पूर्ण खोप सुनिश्चितता तथा दिएको पनि घोषणा। र प्रतिनिधि सभा सदस्य केसीद्वारा गृह जिल्ला स्थित ज्येष्ठ नागरिक आश्रमको स्थलगत अवलोकन।

0: अब समाचार विस्तारमा लमजुङको मर्सङ्गी गाउँपालिकाले वर्षायाममा हुन सक्ने सम्भावित विपद तथा प्राकृतिक जोखिम न्यूनीकरणको तयारी थालेको छ। गाउँपालिकामा विपद पूर्व तयारी तथा न्यूनीकरणको लागि सोमबार सर्वपक्षीय संयुक्त बैठक सम्पन्न भएको छ। पालिका स्तरीय विपद व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष अर्जुन गुरूङको अध्यक्षतामा गाउँपालिका कार्यालयमा बसेको बैठकमा गाउँपालिकाका जनप्रतिनिधिहरू, कर्मचारी, माथिल्लो मर्सङ्गी ए हाइड्रो पावर कम्पनी, सरकार समिति, दिव्य ज्योति हाइड्रो पावर कम्पनी लिमिटेड तथा सुरक्षा निकाय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा वर्षायामका बेला हुन सक्ने बाढ़ी पहिरो लगायतका प्राकृतिक विपदबाट हुने सम्भावित क्षति न्यूनीकरण उपायहरूबारे गम्भीर तथा विस्तृत छलफल गरिएको थियो। साथै पूर्व तयारी, आवश्यक सतर्कता, आपसी समन्वय तथा प्रभावकारी व्यवस्थापनका उपायहरू अवलम्बन गर्दै सम्बन्धित निकाय बीच सहकार्यलाई अझ सुदृढ़ बनाउने निर्णय भएको छ। विशेष गरी वर्षाका कारण मर्सङ्गी नदीको बहाव अत्याधिक बढ़न सक्ने भएकाले ड्राई हाइड्रो पावर ड्याम क्षेत्र, नदी किनार तथा तटीय आसपासका जोखिमयुक्त स्थानहरूमा अनावश्यक रूपमा नजान गाउँपालिकाले सम्पूर्ण सर्वसाधारणलाई अनुरोध गरेको छ। सचेतना, सतर्कता र सामूहिक जिम्मेवारी नै विपद न्यूनीकरणको मुख्य आधार भएकाले गाउँपालिकाले सबै नागरिकलाई सुरक्षित रहन र सचेत बन्न आग्रह गरेको छ। विपद घटना अचानक हुने हुँदा सम्भावित विपद जोखिम न्यूनीकरणको लागि पालिकाले पूर्व तयारी थालेको र यसमा नागरिक पनि सचेत र सजग बन्नु पनि पालिका अध्यक्ष अर्जुन गुरूङले बताउनुभयो। वर्षजन्य विपदहरू विशेष गरी असार सान भदौ महिनामा हुन सक्ने सम्भावनालाई मध्यनजर गरी गाउँपालिकाले सर्वपक्षीय बैठकपछि छलफल गरेको जनाएको छ। लमजुङमा यी जेठ र 14 र 15 गते विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइनु भएको छ। 15 गते गणतन्त्र दिवस मनाउने सम्बन्धमा नेपाल सरकार गृह मन्त्रालयले गरेको परिपत्र बमोजिम लमजुङमा 14 र 15 गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको हो। दिवस मनाउने सम्बन्धमा जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरूङको संयोजकतामा जिल्ला स्तरीय समिति गठन भएको र सोही समितिले सोमबार सरकारवालाहरूसँग छलफल गरी कार्यक्रम तय गरेको हो। दिशा प्रमुख गुरूङको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, स्थानीय विकास अधिकारी, बेसर नगरपालिकाका उपप्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालय तथा संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति थियो। समितिले तय गरेको कार्यक्रम अनुसार आगामी 14 र 15 गते जिल्ला स्थित सबै सरकारवाला निकाय, प्रतिष्ठान तथा संघ संस्थाहरूमा राष्ट्रिय झण्डा राख्ने र कार्यक्रमहरू साँझ दीपावली गर्ने कार्यक्रम तय भएको छ। गणतन्त्र दिवसको अवसरमा रेडियो परिसंवाद एवं पत्र पत्रिकाहरूमा गणतन्त्र सम्बन्धी सन्देश, सचेतनामूलक सूचना प्रकाशन तथा प्रसारण गर्ने, 14 गते बिहान जिल्ला प्रहरी कार्यालय सशस्त्र प्रहरीको सहभागितामा बेसर स्थित कर्पूरेश्वर मन्दिर सरसफाई गर्ने र सोही दिन कर्पूरेश्वर मन्दिर र पार्क वरिपरि पहिरो रोकथामका लागि डिभिजन वन कार्यालयको समन्वयमा वृक्षारोपण गर्ने कार्यक्रम तय भएको छ। दिवसका अवसरमा लमजुङ उद्योग वाणिज्य संघले रायनस स्थित सर्वोदय सेवा आश्रम खाद्यान्न तथा फलफूल वितरण गर्ने, विश्व नगरपालिकाले बालगृहमा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम तय भएको छ। यसै गरी भक्ति नमूना माविमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरूलाई सहायता सामग्री वितरण गर्ने निर्णय भएको छ। उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईको सचिवकरणमा एकीकृत सेवा कार्यालयले आयोजना गर्ने निर्णय गरिएको छ। सो बाहेक जिल्लामा रक्तदान कार्यक्रम, महिलाहरूको लागि क्यान्सर स्क्रीनिङ, विगतका विभिन्न आन्दोलनका घाइते बेपत्ता तथा शहीद परिवारलाई सम्मान कार्यक्रम गर्ने निर्णय भएको छ। प्रदेश अस्पताल लमजुङको आयोजनामा रक्तदान कार्यक्रम जेठ 15 गते रायनसको 7 विषयमा हुने र क्यान्सर स्क्रीनिङ सोही दिन बेसर स्थित अस्पतालमा हुने भएको छ। जनआन्दोलन 2062-63 गणतन्त्र घोषणा भएको दिन स्मरण गरेर हरेक वर्ष जेठ 15 गतेका दिन देशभर गणतन्त्र दिवस मनाइन्छ। गणतन्त्र दिवस मनाउने सन्दर्भमा राजनीतिक दलको चासो भनी न्यून देखिएको अवस्था संघ संस्था कार्यालय र स्थानीय दलहरू तहहरूले पनि विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन्। विश्व नगरपालिकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। नगरपालिकाभित्र खोप पाउनुपर्ने बाल बालिकाले सबै खोप पाएको सुनिश्चित गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा गरिएको हो। बेसर नगरपालिकाका खोप समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख गुमन सिंह अड्यालको अध्यक्षतामा बसेको बैठकले सोमबार नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो। नगरपालिका स्वास्थ्य शाखा प्रमुख मनोज सिंह बोराका अनुसार बेसर नगरपालिकाभित्र रहेका 11 वडामा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएसँगै नगरपालिकालाई खोप सुनिश्चितता घोषणा गरिएको हो। नगरपालिकामा जन्मिएदेखि 15 महिनाभित्रका 437 र 16 महिनादेखि 59 महिनासम्मका 999 जना बाल बालिका रहेकोमा सबैले खोप पाएको पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बोराले बताउनुभयो। बैठकमा स्वास्थ्य शाखाका प्रमुख बोराले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको बैठकमा उपप्रमुख पदमा गुरूङ, वडा अध्यक्षहरू, पालिका सदस्यहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू, स्वास्थ्य शाखाका कर्मचारी, महिला स्वयंसेविका लगायतको उपस्थिति थियो। नगर प्रमुख कार्यालय पालिका भित्रका सबै वडाका बाल बालिकामा खोप पहुँच पुगेपछि पुनः खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताए। सहभागीहरूले आगामी दिनमा पालिकालाई पुनः खोप सुनिश्चितता तथा दिगोपना का लागि प्रतिबद्धता साथ हस्ताक्षर समेत गरेका थिए। नगर प्रमुख अर्याल, उपप्रमुख गुरूङ, अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू, स्वास्थ्य शाखाका कर्मचारी लगायतले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको हो। मर्सिङ्गी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। गाउँपालिकाभित्रका 16 महिनादेखि 59 महिनासम्मका सम्पूर्ण बाल बालिकाले राष्ट्रिय खोप तालिका बमोजिम 15 महिनाभित्र पाउनुपर्ने सबै खोप प्राप्त गरिसकेपछि सुनिश्चित भएको तथा पूर्ण खोप दिगोपना कायम रहेको आधारमा गाउँपालिकालाई घोषणा गरिएको हो। सोमबार मर्सिङ्गी गाउँपालिकाका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा आगामी दिनमा कुनै पनि बाल बालिका कुनै पनि खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै पालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले पूर्ण खोप सुनिश्चितता बाल बालिकाको स्वास्थ्य र सुरक्षित भविष्यसँग जोड़िएको विषय भएकाले यसको दिगोपना सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले गाउँपालिकाभित्र कुनै पनि बाल बालिका खोप वा सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि पूर्ण खोप दिगोपनालाई निरन्तरता दिने उल्लेख गर्नुभयो। गाउँपालिकाभित्र शून्यदेखि 15 महिनासम्मका 173 जना तथा 16 महिनादेखि 59 महिनासम्मका 536 जना बाल बालिका रहेको स्वास्थ्य शाखा प्रमुख तरूण गुरूङले जानकारी दिनुभयो। गुरूङले सहजीकरण गर्नुभएको कार्यक्रममा अहिवा रोशन गुरूङले खोप सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनमाया थापा, प्रमुख प्रशासकीय अधिवृत्त विज्ञान पौडेल, वडा अध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख, सबै वडाका स्वास्थ्य संस्थाका प्रमुखहरू लगायत सरकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा गाउँपालिकाको अध्यक्ष जुनमाया थापा, प्रमुख प्रशासक अधिकृत विज्ञान पौडेल, वडा अध्यक्षहरू, शाखा प्रमुख, वडाका सबै स्वास्थ्य संस्था प्रमुखहरू लगायतका सरकारवालाहरूले हस्ताक्षर समेत गरेको थियो। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: मधुमेह, उच्च रक्तचाप, पाचन समस्या र शरीरमा बोसोले हैरान बनाइसक्यो।
2: अब चिन्ता नलिनुहोस्, स्वास्थ्यका लागि प्राकृतिक विकल्प इन्सुलिन बिरुवा अब नेपाली बजारमा उपलब्ध छ। यसको नियमित सेवनले सुगर नियन्त्रण, कोलेस्ट्रोल घटाउन, रक्तचाप सन्तुलन, पाचन प्रणाली सुधार, शरीरको अतिरिक्त बोसो कम तथा रोगसँग लड्ने क्षमता बढाउन सहयोग पुर्याउँछ।
1: स्वास्थ्य लाभ लिन आज सम्पर्क गर्नुहोस् कुलिङ जडीबुटी उद्योग, मंगल बजार, चितवन। सम्पर्क 97694888589। विस्तारको लागि सम्पर्क युक्मी गुरुङ, मोबाइल 9863858220। विस्तार खानेपानी कार्यालयको ठिक अगाडि।
3: स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, लमजुङ एजुकेशन सेन्टर र सुबारु कन्सल्टेन्सीको संयुक्त आयोजनामा लमजुङ जिल्ला स्तरीय मावि एकल छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता 2083।
4: मावि तह कक्षा 9 12 हाल यसै परीक्षा दिएको तथा कक्षा 12 परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन्। तर विद्यालयको सिफारिस अनिवार्य आवश्यक हुनेछ।
3: पुरस्कारहरू छ छात्र छात्रा दुवै तर्फ। प्रथम पुरस्कार नगद रु 6,000 मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार नगद रु 4,000 मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार नगद रु 2,000 मेडल र प्रमाण पत्र।
4: कार्यक्रम हुने मिति 2083 जेठ 15 र 16 गते। स्थान बेसी सहर 8 फिटनेस कम्प्लेक्स कबाड हल। टीम दर्ता अन्तिम मिति 2083 जेठ 13 गते बेलुका 5 बजेसम्म। टीम दर्ता निशुल्क रहेको छ।
3: थप जानकारीका लागि कर्ण गुरुङ 9556602900, राजकुमार ढिकाल 9641052091, विनोद तामाङ 9556033366।
5: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ। बेसीसहर नगरपालिका लमजुङ।
4: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
6: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा।
4: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
6: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
4: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
6: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849068924, 9850086780।
4: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
6: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
3: लमजुङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद धर्मराज केसीले गृह जिल्ला भ्रमणका क्रममा सर्वोदय सेवा आश्रम धर्मनाथ धामको स्थलगत अवलोकन गर्नु भएको छ। अवलोकनका क्रममा सांसद केसीले आश्रम अन्तर्गत सञ्चालित ज्येष्ठ नागरिक आश्रम, आरोग्य ग्राम, आध्यात्मिक बगैंचा, योग तथा ध्यान हल, कडैसाबारी तथा गौशाला लगायतका संरचनाको निरीक्षण गर्नुभएको थियो। आश्रममा आश्रित बाबा आमाहरूसँग भेटघाट गरी फलफूल वितरण गर्दै संस्थाले सामुदायिक सेवा, प्राकृतिक संरक्षण तथा संस्कृतिको जगेनामा पुर्याएको योगदानबारे जानकारी लिनुभएको थियो। सो अवसरमा सर्वोदय सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलियाले संस्थाको भावी योजना समितिको माग पत्र तथा मायाको चिन्ह सांसद केसीलाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा आश्रमका उपाध्यक्ष सुखदेव रिसाल, कोषाध्यक्ष
0: भूमि नन्दन तिमिल सुना, प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्र, योग तथा प्राकृतिक चिकित्सक संयोजक ऋषिराम गेवाली लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। सांसद केसीले सर्वोदय सेवा आश्रमले मानवीय सेवा, प्राकृतिक संरक्षण तथा नेपाली संस्कृतिको प्रवर्धनमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। वहाँले यस्ता सामाजिक तथा सेवामूलक संस्थालाई सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन आफू प्रतिबद्धता रहेको बताउनुभयो। स्थानीय स्तरमै ज्येष्ठ नागरिकहरूको संरक्षण, योग, प्राकृतिक चिकित्सक तथा आत्मनिर्भर जीवनशैली प्रवर्धनमा सक्रिय सर्वोदय सेवा आश्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको सहभागीहरूले बताएका छन्। मर्सिङ्गी गाउँपालिकामा आर्थिक वर्ष 82-83 को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको 30 दिने कम्प्यूटर शिक्षा तालिमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाभित्र थायी बसोबास भई विभिन्न शिक्षण संस्थाबाट हालसालै कक्षा 12 को परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको अभिमुखीकरण कार्यक्रम गाउँपालिका अध्यक्ष अर्जुन गुरूङको अध्यक्षतामा भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरूङले युवा पुस्तालाई समय अनुसार प्रविधि मैत्री दक्ष तथा आत्मनिर्भर बनाउन कम्प्यूटर शिक्षा अत्यन्त आवश्यक रहेको बताउनुभयो। वहाँले तालिमबाट विद्यार्थीहरूले आधारभूत कम्प्यूटर ज्ञानसँगै व्यावहारिक सेवा हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा कम्प्यूटर शिक्षाको महत्व, यसले सिर्जना गर्ने अवसर तथा भविष्यका सम्भावनाबारे सहभागी विद्यार्थीहरूलाई विस्तृत जानकारी प्रदान गरिएको थियो। अभिमुखीकरण कार्यक्रममा सहभागी विद्यार्थीहरूले तालिम प्राप्त उत्साह र सकारात्मक ऊर्जा व्यक्त गरेका थिए। तालिमले युवाहरूको क्षमता विकाससँगै भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गाउँपालिकाले लिएको छ। वर्षेन्ती गाउँपालिका तीन खुदीमा जेठ 12 गते मंगलबारदेखि तालिम सञ्चालन हुने भएको छ। तालिममा 35-40 जना विद्यार्थी सहभागी हुने गाउँपालिका अध्यक्ष स्वकीय सचिव प्रदीप गुरूङले जानकारी दिनुभयो। देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड, नक्सा अत्यावधि गरी कित्तगात विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अध्यावधिक र कितागात विवरण संकलन गरेका छन् भने 134 पालिकाले नक्सा अध्यावधिक गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै काम शुरू नै गर्न सकेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिटै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यी असर मसन्तसम्मको समय तोकिएको छ। मर्सिङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
7: मुख्य समाचारका प्रायोजक
8: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मनिलाल विश्वकर्मा।
0: वर्षायाममा हुन सक्ने सम्भावित विपद न्यूनीकरणका लागि मर्सिङ्गी गाउँपालिकामा सर्वपक्षीय बैठक सम्पन्न। लमजुङमा 14 र 15 गते विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने। जिल्लाका दुई पालिका विश्व र मर्सिङ्गीलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा र प्रतिनिधि सभा सदस्य केसीद्वारा गृह जिल्ला स्थित ज्येष्ठ नागरिक आश्रमको स्थलगत अवलोकन। साँझ 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य, शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका 7 युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665-2090-73, मोबाइल 97463-06-501।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
10: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
11: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषकर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841-26-3644, 9841-26-3644।
12: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ।
13: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
5: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
4: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
5: अब यो फोहोर के गर्ने त?
4: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
5: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भएँ।
6: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।
8: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्तीको सहजीकरणमा निम्न मिति, स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान दोर्दी गाउँपालिका सभा हल, नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
1: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
3: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
3: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
3: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
5: होइन हौ दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
6: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
5: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिड बक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
6: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
5: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
6: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
7: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: Mania. Extreme energy drink.
1: Hello, Mustang FM 95 MHz.

0: दिन आदि सम्पर्क गर्नुहोस्। कुलिङ जडीबुटी उद्योग, मंगल बजार, चितवन। सम्पर्क 97694888599। विशेषहरूको लागि सम्पर्क युग्मी गुरुङ, मोबाइल 9863858220। विशेषहर खानेपानी कार्यालयको ठिक अगाडि।
1: स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद। लमजुङ एजुकेशन सेन्टर र सुबारू कन्सल्टेन्सीको संयुक्त आयोजनामा लमजुङ जिल्ला स्तरीय मावि एकल छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता 2083।
2: मावि तह कक्षा 9-12 हाल यसै परीक्षा दिएको तथा कक्षा 12 परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन्। तर विद्यालयको सिफारिश अनिवार्य आवश्यक हुनेछ।
1: पुरस्कारहरू छात्र छात्रा दुवै तर्फ। प्रथम पुरस्कार नगद रु 6,000 मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार नगद रु 4,000 मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार नगद रु 2,000 मेडल र प्रमाण पत्र।
2: कार्यक्रम हुने मिति 2083 जेठ 15 र 16 स्थान बेसी सहर 8 फिटनेस कम्प्लेक्स कबाड हल। टीम दर्ता अन्तिम मिति 2083 जेठ 13 बेलुका 5 बजेसम्म। टीम दर्ता निशुल्क रहेको छ।
1: थप जानकारीका लागि कर्ण गुरुङ 9560602900, राजकुमार धिताल 9461052091, विनोद तामाङ 9560303366।
3: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस्र जानकारी गराउँदछौ।
4: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
3: थप जानकारीको लागि सम्पर्क
4: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655595911, 9852511, 9857078769।
3: पुनश्च यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
5: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
1: जाँच हुने दिन र समय यही जेठ 16 शनिबारका दिन बिहान 9 बजेबाट।
5: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665590909, मोबाइल 9847769229।
1: यो मोबाइलले पनि तनावै दियो भने
7: हैन, के तनाव दियो ए खुशी।
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
8: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो बैंक चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
9: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB बैंकको ठिक अगाडि पनि रहेको छ।
10: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: देउबा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश। प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहपछि राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा सम्बोधन गर्ने। सुकुम्बासीको होल्डिङ सेन्टरको समस्या तत्काल समाधान हुने।
2: होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दसबास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सुनिश्चित हुने गरी विद्यमान ऐन, कानून र कार्यविधिहरूको समय सापेक्ष परिमार्जन आवश्यक भए कानूनी सुधारको प्रक्रिया तत्काल अगाडि बढ़ाउने।
1: सहकारी व्यतिथि जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय। प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने विषयमा मौन। सरकारद्वारा बर्खे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण।
3: आर्थिक वर्ष 2083-84 वर्षे धानबालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोक्ने।
1: क्रियाशील सदस्यता अध्यावधि नगर्नेलाई 15 महाधिवेशन को अधिवेशनमा भाग लिन नदिने कांग्रेसको चेतावनी। अहिले देशका विभिन्न स्थानमा चट्याङसहित वर्षा, राति पूर्वतिर सर्दै जाने।
4: ती बागमती गण्डकी प्रदेशको केही स्थानहरूमा, त्यसको साथसाथै मध्य प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
1: र नेपाल क्रिकेट संघ क्यानद्वारा 38 पुरूष खेलाड़ीको वरियता सार्वजनिक।
5: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: स्वास्थ्य बीमा नाफामूलक कारोबार वा सुविधा होइन, यो त नागरिकको आधारभूत स्वास्थ्य अधिकारसँग जोड़िएको राज्यको सामाजिक दायित्व हो। त्यसैले स्वास्थ्य बीमामा राजनीति गर्नुहुँदैन। यो कार्यक्रम कुनै पनि बहानामा कमजोर वा बन्द गरिनु हुँदैन। बेलैमा संरचनात्मक र वित्तीय सुधार गरी स्वास्थ्य बीमालाई भरोसायोग्य बनाउन सकिए राज्यले सामान्य नागरिक प्रतिको आफ्नो कर्तव्य पूरा गरेको ठहरिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
6: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रति क्विन्टल मोटो धानको 3660 रूपियाँ र मध्यम धानको 3860 रूपियाँ तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
3: आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोक्ने भूमि व्यवस्थापन सहकारी संघीय मामिला मन्त्रालयको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने। अर्को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश गंगोललाई नियुक्ति गर्ने। नेपाल चीन जोड्ने विद्युत प्रसार लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र लेटर अफ रिप्लाई स्वीकृत गर्ने।
6: यस्तै बैठकले मन्त्री परिषद बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। अहिले देशका विभिन्न स्थानमा चट्याङ सहित हल्का पानी परिरहेको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मध्य प्रदेश सहित अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले म्याग्दी, लमजुङ, कास्की, स्याङजा, तनहुँ र चितवन जिल्लामा हावाहुरी सहितका हल्का पानी परिरहेको महाशाखाले जनाएको छ। यस्तै काभ्रे, सिन्धुपाल्चोक, भोजपुर, धनकुटा, ताप्लेजुङ र पाँचथर जिल्लामा पनि पानी परिरहेको छ। पानी पर्ने प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गइरहेकाले राति अझ पूर्वतिर पानी पर्ने सम्भावना रहेको मौसमविद सरोज पुडा सैनीले सीआईएनसँग बताउनुभयो।
4: अब यतिखेर चाहिँ विशेष गरेर यो बागमती र गण्डकी प्रदेश केन्द्रित भएर मेघगर्जन चट्याङ सहित केही स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोशी प्रदेश र कर्णाली अनि यो सुदूरपश्चिम प्रदेश पनि पहाड़ी भूभागको एक दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ। आज रातिको मौसमको कुरा गर्नु पर्दाखेरि चाहिँ विशेष गरेर यो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागमा चाहिँ थोरै स्थानहरूमा र यो कोशी, बागमती, गण्डकी प्रदेशको चाहिँ केही स्थानहरूमा, त्यसको साथसाथै यो मध्य प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
6: मौसमविदले मेघ गर्जन र चट्याङको सम्भावना रहेकाले सतर्क रहन आग्रह समेत गरेका छन्। विशेष गरी खुला स्थानमा नबस्न, सुरक्षित ठाउँमा आश्रय लिन तथा आवश्यक नभएसम्म यात्रा नगर्न सुझाव दिएका छन्। यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भेगमा भने तातो दिन तथा तराई क्षेत्रमा तातो हावाको लहरको अवस्था जारी रहने सम्भावना रहेको मौसमविदले बताएका छन्। अत्यधिक गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने असर पर्न सक्ने भएकाले दिउँसोको समयमा सावधानी अपनाउन आग्रह गरिएको छ। गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहपछि राष्ट्रपति कार्यालयले सरकारको निर्णय स्वीकार गरेको हो। जेठ 15 गते हुने गणतन्त्र दिवस मूल समारोह समितिको अध्यक्षको रूपमा सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन रहे पनि यसपटक मन्त्री परिषदबाटै निर्णय गरेर राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गरिएको हो। राष्ट्रपति पौडेलले नयाँ अभ्यासका रूपमा गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने प्रस्ताव स्वीकार गर्नुभएको स्रोतले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल कुनै देशमा भ्रमण नहुने बालेन्द्र शाहको तत्काल कुनै देशमा भ्रमण नहुने भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले 100 दिनको कार्य योजना अनुसार काम भइरहेकाले तत्काल कुनै पनि देशको भ्रमण नगर्ने बताउनु भएको हो। सिंहदरबारमा मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै उहाँले प्रधानमन्त्रीको भारत भ्रमण र संसदमा उठेका प्रश्नको जवाफ दिने विषयमा तत्काल कुनै पनि निर्णय नभएको बताउनुभयो।
3: प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ भारत मात्र नजानु भएको होइन, अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, शुरूमा काममा अलिकति बढी सबैजना हामी फोकस पनि छौं। त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढंगले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन। होइन, बजेटको विषयमा अर्थमन्त्रीज्यूले बजेटको काम गरिराख्नु भएको छ, सम्बन्धित सबै मन्त्रालयहरूले आफ्नो योजनाहरू धेरै जस्तो प्रस्तुत गरिसक्नु भएको छ, काम हुँदैछ। त्यो होइन, त्यो त भित्र आउन जानको लागि सहजीकरण गर्न सबैलाई सहज होस् भनेर कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयमा भएको, त्यो त भइसक्यो होला। यसको बारेमा त मन्त्री परिषदमा छलफल भएको छैन, आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ।
6: कानून न्याय तथा मानवाधिकार समितिले काठमाण्डुका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्थाका विषयमा सरकारले तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू मानसिकदेखि विभिन्न समस्याले ग्रसित रहेको भन्दै समितिले तत्काल सम्बोधनको माग गरेको हो। केही दिन अघि मात्रै समितिले काठमाण्ड उपत्यका विभिन्न होल्डिङ सेन्टरमा पुगेर अवस्थाको विषयमा अध्ययन गरेको थियो। समिति सदस्यहरूले सरकारले भरपर्दो भरोसा दिलाउनु पर्ने भन्दै तत्काल त्यसको सम्बोधनका लागि आग्रह गरेको हो। समिति सभापति समीक्षा बास्कोटाले समितिको सुझावका आधारमा समस्या समाधानका लागि पहल गर्न निर्देशन दिनुभयो।
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशनात्मक सुझाव दिने एक होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दास बाल शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय आवश्यकताको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएकाले बालबालिका तथा युवाको अविच्छिन्न पठन पाठन, ज्येष्ठ नागरिक बालबालिका, महिला, सुत्केरी तथा गर्भवती महिला जस्ता विशेष संवेदनशील समूहको सन्तुलित पोषण स्वास्थ्य उपचारको व्यवस्था गर्ने एवं रोजगारीमा आबद्ध व्यक्तिहरूको कार्यस्थल बाहेक पर्ने स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकको मर्यादित जीवनयापन र मानवाधिकारको पूर्ण सुरक्षा सुनिश्चित गर्ने, दुई सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण कार्यलाई तीव्रता दिन तथा वास्तविक सुकुम्बासीहरूको स्थायी पुनर्वास र दीर्घकालीन व्यवस्थापन मार्फत नेपालको संविधानले प्रदत्त मौलिक हक एवं विश्वव्यापी मानवाधिकारको प्रत्याभूति गर्ने।
6: सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुंगो लगाउनुपर्ने आदेश गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्ध परेको रिट निवेदन दर्ता हुने वा नहुने भनी आफूले निर्कोल नगरी संवैधानिक इजलासमा पठाउन आदेश दिनुभएको हो। यसैबीच सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पूर्जीका आधारमा देउवा दम्पतिलाई पक्राउ नगर्न आदेश दिएको हो। सर्वोच्च अदालतले प्रारम्भिक सुनवाईपछि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा विशेष अदालतको क्षेत्राधिकार भित्र पर्ने देखिएको भन्दै जिल्ला अदालतबाट जारी पक्राउ पूर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले 38 पुरूष खेलाड़ीको वरियता सार्वजनिक गरेको छ। क्यानले आज सार्वजनिक गरेको नयाँ सम्झौतामा ए प्लस क्याटेगोरी थप गरिएको छ। ए प्लस क्याटेगोरीमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने परेका छन्। क्याटेगोरी एमा आशिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी रहेका छन्। यस्तै क्याटेगोरी बीमा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन यादव परेका छन्। अन्य 11 खेलाड़ी क्याटेगोरी सीमा परेका छन्। डेभलपमेन्ट क्याटेगोरीमा 15 खेलाड़ी समावेश गरिएको छ। ए प्लस क्याटेगोरीमा परेका खेलाड़ीहरूले प्रति महिना 1,20,000 पाउनेछन्। यस्तै ए क्याटेगोरीमा परेका खेलाड़ीले 1,00,000 र क्याटेगोरी बीमा परेका खेलाड़ीले 75,000 र डेभलपमेन्ट क्याटेगोरीमा परेका खेलाड़ीहरूले 35,000 पारिश्रमिक पाउने क्यानले जनाएको छ।
1: उखु किसानहरू उन्नत जात र प्रविधिको पर्खाईमा।
7: उन्नत जात, उन्नत प्रविधि र सन्तुलित मल खादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भएछ।
1: भारतमा उत्पादन भएको उन्नत जात नेपालमा फैलाउन लामो समय लाग्ने गरेको समस्या, रिपोर्टसँगै कृषि उत्पादन बढ़ाएर आत्मनिर्भर हुनुपर्ने लगायतका प्रसंगहरू बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सरकारले अमेरिका, कतार, मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमका अनुसार नेपालले यसअघि नै भारत र चीनसँग यस्तो सम्झौता सम्पन्न गरिसकेको छ। अब अन्य मुलुकसँग पनि कानूनी तथा आपराधिक विषयमा सहयोग आदान प्रदान गर्ने उद्देश्यले प्रक्रिया अगाडि बढ़ाइएको हो। मन्त्री गौतमले मलेसिया, कतार, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशलाई औपचारिक अनुरोध पठाइएको जानकारी दिनुभएको छ। त्यस्तै उहाँले कानून निर्माणमा जनसहभागिता बढ़ाउन अनलाइन पोर्टल शुरू गरेको पनि जानकारी दिनुभयो। बिहानको चियादेखि मिठाई, परिकार र पर्व उत्सवहरू चीनीको प्रयोग बिना सम्भव छैन, तर उत्पादनको राम्रो सम्भावना हुँदाहुँदै पनि यति महत्वपूर्ण चीनीमा नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन। किसानहरू उन्नत जात र प्रविधिको पर्खाईमा रहेका छन्।
12: सरलाई हरियोनका उखु किसान गोविन्द मैनाली वार्षिक रूपमा 4,000 क्विन्टल उखु उत्पादन गर्नुहुन्छ, जसबाट 320 क्विन्टल चिनी उत्पादन गर्न सकिन्छ। सरकारले आधुनिक प्रविधि र उन्नत जातको उखु बिउ सहज रूपमा उपलब्ध गराउन सके उहाँको उत्पादन अझै बढ्नेछ, तर गुणस्तरीय बिउ नै पाउन नसकेको उहाँको गुनासो छ।
13: दुई पक्ष सरकार बसेर चाहिँ ती भेराइटीहरू चाहिँ सम्झौता गरेर हरेक वर्ष चाहिँ नयाँ नयाँ भेराइटीहरू उत्पादन भइरहेको हुन्छ इन्डियामा, ती जातहरू लिएर आइदियो भने किसानलाई 101 जात ल्याइदिएपछि किसानलाई छानी छानी किसानको हितमा पनि हुने उद्योगको हितमा पनि हुने जातहरू आयो भने किसानहरूलाई सबभन्दा राम्रो।
12: सरकारको तथ्याङ्क अनुसार नेपालमा वार्षिक करिब 2,80,000 देखि 3,00,000 मेट्रिक टन चिनी आवश्यक पर्छ, तर स्वदेशी उत्पादन भने वर्ष अनुसार फरक फरक भए पनि सामान्यतया 1,30,000 देखि 2,00,000 मेट्रिक टनसम्म मात्रै सीमित छ। हरियोनमा 7 बिघा क्षेत्रमा उखु खेती गर्दै आउनु भएका किसान राजकिशोर यादव,
14: नयाँ जात र पुरानो जातमा हामी यो फरक किलो अहिले मिलको नयाँ प्रविधिले रोप्दाखेरि पहिलामा हामीहरूले त्यो के भन्छ त्यो 2 फिट भन्दा मोर्चा 4 फिटमा गए, 4 फिट भन्दा मैले 8-8.5 फिटमा यसपालि गएछ, अनि त्यसमा 12 महिना त्यो डबल आमदनी दोहोरो आमदनी 12 महिना त्यसको बालीको आमदनी पनि लिन सकिन्छ। उखु पनि तपाईँको यो भन्दा पहिला भन्दा डबलै नै उत्पादन हुन्छ
12: भन्नाले जस्तै
14: भन्ने अब पहिला कठाको 25-30 क्विन्टलको एभरेज थियो, अहिले मेरो 50-60 भन्दा मुनि हुँदैन।
12: सर्लाहीको हरियोन स्थित इन्दु शङ्कर चिनी उद्योगका उखु प्रबन्धक योग नारायण रजतका अनुसार किसानले उखु खेतीबाट राम्रो लाभ लिन नसक्नुको मुख्य कारण पुरानो जात र कमजोर उत्पादन प्रविधि हो, त्यसैले किसानको उत्पादन बढाउन उद्योगले पनि उन्नत जातको बिउ उत्पादन र वितरणलाई प्राथमिकतामा राखेको उहाँ बताउनुहुन्छ।
7: डबल उत्पादन गरिरहेछ, मतलब पहिला चाहिँ 350 क्विन्टल बिघामा फल्थ्यो भने अहिले चाहिँ 800 देखि लिएर 1,000 क्विन्टलसम्म चाहिँ उत्पादन लिइरहेछ। त्यसको मेन त 3 चिज हो, उन्नत जात, उन्नत प्रविधि र सन्तुलित मल खादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भएछ।
12: किसानले निजी प्रयास र चिनी उद्योगले उपलब्ध गराएका नयाँ जातका बिउ प्रयोग गर्न थालेपछि उत्पादनमा सकारात्मक सुधार देखिन थालेको इन्दु शङ्कर चिनी उद्योगका उखु विकास महाशाखा प्रमुख सुरेश प्रसाद मेहताले बताउनुभयो। उद्योगले भारतबाट कोलक 14201, 16202 तथा कोष 18231 र 17231 जातका नयाँ उखुको बिउ ल्याएर आफ्नै नर्सरीमा उत्पादन गरिरहेको छ। यी जातको उखु एकै पटकमा 30-35 वटासम्म नयाँ बिरुवा उत्पादन गर्न सक्छन्, साथै रोपेको दोस्रो र तेस्रो वर्षमा पनि राम्रो उत्पादन दिने भएकाले किसानका लागि लाभदायी मानिएको उहाँ बताउनुहुन्छ।
14: 3 साल चाहिँ ट्रायल गर्छ, पहिला उसको मुरन पहिलो साल हेर्छ, त्यसपछि खुट्टी हेर्छ, त्यो राम्रो देखियो भने अनि मात्रै हामी किसानको उसमा पुर्याउँछौँ। अहिलेसम्म हामीले जुन किसानको फिल्डमा पठाएछौँ त्यो चाहिँ तपाईँको 14201 चाहिँ किसानको खेतमा चाहिँ सेट खायो, हो अहिले चाहिँ हामीले 3 जात फेरि नयाँ ल्याएका छौँ।
12: उखु उत्पादन वृद्धि गर्ने उद्देश्यले सरकारले 12 को सिमरमा उखु अनुसन्धान केन्द्र स्थापना गरेको भए पनि अनुसन्धान र प्रविधि विस्तारमा अपेक्षा अनुसार प्रभावकारी बन्न सकेको छैन। सरकारले अनुसन्धानलाई प्रभावकारी बनाउन किसानलाई आधुनिक उपकरण उपलब्ध गराउने र उन्नत बिउको पहुँच विस्तार गर्ने हो भने किसानले चिनी उत्पादनमा ठूलो फड्को मार्न सक्ने किसानहरू बताउँछन्। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट भूकम्प पीड़ितको स्थायी आवास पुननिर्माणले अझै गति लिन नसक्नुको कारण
15: अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
1: लाग्दै गर्दा पीड़ितहरूमा चिन्ता बढ्दो, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
17: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको Wi-Fi 6, router haru sanga utkrisht jadan pradan garne, Dish Home Internet, Sathai Internet, TV, ra anya seva haru sajile vyavasthit garne, euta upyogi self-care app, My Dish Home app.
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. करिब चार वर्ष बित्न लाग्दा पनि जाजरकोट भूकम्प पीड़ितले स्थायी आवास पुननिर्माण पाउन सकेका छैनन्. त्यो कार्य निकै ढिलो भइरहेको छ. अधिकांश पीड़ित अझै अस्थायी टहरामै बस्न बाध्य छन्. अनुदान वितरणमा ढिलाइ, प्राविधिक मूल्यांकन र दुर्गम भूगोलका कारण पुनर्निर्माण निकै सुस्त बनेको हो. तर प्रभावितको जनजीवन वर्षा लागेसँगै कष्टकर बन्दै गए पनि सरकारको त्यसमा ध्यान पुग्न सकेको छैन. हामीले सरकारले पुननिर्माणका लागि गरेको पहलका विषयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग कुराकानी गरेका छौं.
15: यसमा धेरै निकाय इन्भल्भ छ होइन, र सबै निकायले नै तदारुकताका साथ गर्नुपर्ने, कुनै समस्या भए त्यसलाई सल्टाउनु पर्ने, प्राविधिक जनशक्ति नभए सरकारले उपलब्ध गराउनु पर्ने जस्ता विषयहरू, र यदि मुद्दामा गएका उजुरीमा गएका विषयहरू छन् भने त्यो पनि छिट्टो सुनवाई भएर त्यसको पनि फरछुट भएर चाहिँ उहाँहरूले कसलाई दिनुपर्ने हो कसलाई दिनुपर्ने होइन भन्ने विषय पनि छिट्टै निर्कुल गरेर पुनर्निर्माण गर्नुपर्ने आवश्यकता चाहिँ छ.
16: त्यसमा अब बजेटको कुनै समस्या छैन, बजेट चाहिँ विनियोजन भइसकेको छुटिसकेको भन्ने खालको जानकारी दुई वर्ष अघि नै प्राप्त भएको थियो.
15: यसमा पनि मैले थोरै भन्छु. अब जस्तो लागत साझेदारीका विषयमा जस्तो तीनै तहको त भनेका छौँ, तर हामीलाई प्राधिकरणलाई जानकारी भए अनुसार कुनै कुनै स्थानीय पालिकाहरूले चाहिँ हामीले चाहिँ यो लागत बिहोर्न सक्दैनौँ भनेर पनि लेखेर पठाउनु भएको छ.
16: त्यो चाहिँ बाढी पहिरोको विषय भयो, जाजरकोटको चाहिँ अब संघीय सरकारले नै त्यसमा पुननिर्माणको काम गर्ने भनेर स्पष्ट रूपमा तोकिएको छ, र संघीय सरकारले काम पनि गर्यो. अस्थायी आवास निर्माणको लागि दुई चरणमा दुई किस्ता दिएर अस्थायी आवास निर्माण भयो. तर स्थायी आवास निर्माणको कुरा चाहिँ बारम्बार विभिन्न प्राविधिक कठिनाई, प्रक्रियागत ढिलाइ, सुस्तीका कारण चाहिँ यहाँसम्म लम्बियो होइन. त्यो चाहिँ अब चाहिँ कहिलेसम्म बनिसक्छ, अथवा त्यो विवाद जुन अप्ठ्यारा स्थितिहरू थियो त्यसलाई
15: यहाँले भनेको जाजरकोटको केसमा छ. अहिले त्यो मैले अघि थोरै भनेका विषयहरू र यहाँसँग आएका गुनासोहरू चाहिँ लगभग सल्टिसकेको अवस्था छ. अब तुरुन्तै जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको सुरु पनि भइसकेका छ पुनर्निर्माणै पनि भने. अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
16: गर्न अलिकति ढिला भयो भन्ने खालको चाहिँ कुरा सुनिएको थियो पहिला
15: होइन. अहिले त्यो सेटल लगभग भइसक्यो. जाजरकोट केसमा चाहिँ अब तुरुन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ. अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनल्ली हेरिसकेपछि चाहिँ त्यो तुरुन्त प्रारम्भ.
16: कति समय लाग्छ होला अब लगभग, यति महिना, यति दिन, यति रात भन्ने
15: होइन. अब अस्ति हामीले छलफल प्राधिकरण पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ. अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू. अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन.
16: 80,000 करिब घर परिवार चाहिँ प्रभावित भनेर त्यति बेला दर्ता गरिएको थियो, त्यसमध्ये केही घटे, केही बढे, अथवा के छ
15: त्यसमा? अब अलिकति भेरिफाई गरेर अलिकति ओरिजिनल्लै लाभग्राही जुन कायम भएको छ केही घटेका छन् भने अब सबै भेरिफाई भएर केही उजुरीमा पनि छन् होइन.
16: उजुरी भन्नाले कस्तो खालको
15: उजुरी भनेको? मैले यहाँ भने नि म पर्नुपर्ने परिन, ऊ होइन, म पर्नुपर्ने परिन भन्ने खालको कोहीको भने, कोहीको चाहिँ यो नक्कली हो, ऊ पर्नु पर्थेन, उसको पर्यो भनेर अर्कोले गर्ने, र आफू नपरेको भनेर उजुरी हाल्ने पनि त्यस्तो पनि अवस्था छ. त्यो त्यसको
16: खासै ठुलो विवाद भएन, तर
15: त्यो चाहिँ पालिकाले हेरेर त्यो उजुरीको यो विशेष स्पष्ट रूपमा छानबिन गरेर लागुरै कायम हुनुपर्ने हो.
16: फिल्डमा गएर हेर्ने बित्तिकै त थाहा भइहाल्छ.
15: फिल्डमा गएर हेर्ने पहिला मुसुलका उठाएका पनि होलान् प्रहरी आफैले पनि होइन, त्यहाँ अब छरछिमेकलाई यताउता मान्छेहरू भनौँ न राखेर साथी राखेर थाहा भइहाल्छन् त्यतिकै नै पालिकाहरूमा त.
16: भनेपछि अबको एक महिनामा लगभग अब घर बन्ने प्रक्रिया सुरु हुन्छ भनेर भन्दाखेरि
15: त्यो त मैले एकै महिना त मैले कसरी भन्नु, मैले होइन जति पनि त लाग्दैन. अब अहिले हाम्रो डिस्कसन र कोअर्डिनेसन अनुसार चाहिँ त्यही भएर भएसम्म छिट्टै त्यो इस्युहरू अब छैन.
16: बजेटको कुनै समस्या हुने?
15: बजेटको होइन, बजेट मैले यहाँलाई भनिसकेँ. हामीले कागजात पुगेर भेरिफाई भएर प्राधिकरण समक्ष आएका विषयहरूमा हामीले किस्ता किस्तामा आनन्दले अरू जिल्लाहरूमा पनि यहाँले हेर्नुभयो हुन्छ तलैबाट नआइकन त हामीले कहाँ गर्ने त्यो त यहाँहरूले पनि बुझिदिनु पर्यो सुन्ने श्रोताहरूले पनि होइन बुझ्नुपर्ने हुन्छ प्राधिकरणले अड्केको विषय हो भने
18: अब तल अब जस्तो स्थानीय पालिका र जिल्ला विपद व्यवस्थापन समिति छ त्यहाँ कुरा गर्दाखेरि चाहिँ केन्द्रबाट नआएको बजेट केन्द्रबाट आएन भन्नुहुन्छ तपाईँहरूले पालिका स्थानीय तहबाट आएन भन्नु
15: प्रमाण चाहियो नि त मुखले बोलेर भएन प्रमाण हाम्रो कहाँ आएर अड्केको छ देखाउनु पर्यो नि त हाम्रो त पोर्टलमा आउँछ सबै पोर्टलमा आएकाहरूलाई हामीले नहेरिकन राखेको एउटा कुरो भयो अर्को कुरो चाहिँ हामीले सहकारी निकायले एक अर्कालाई दोषारोपण गर्ने विषय पनि होइन यो कहाँ इस्यु छ होइन मैले त अझ दोषारोपण गर्न खोजेको थिइनँ अघि हजुरले त्यस्तै उठाएर मात्र विषय त्यो कुरा हेरेँ नत्र मैले अघि यहाँ पनि पालिकाहरूमा पनि अलिक समस्या छ स्रोत साधन पनि छैन प्राविधिक जनशक्ति पनि हुनुहुन्न अब फिनान्सियल रिसोर्स पनि कम छ भने यस्ता सिडो कार्यालयमा पनि त्यस्तै समस्या छ होइन तर कार्यविधि कानून बनाएर त्यसरी भेरिफाई हुँदै आएर हामीले पनि नक्कलीले नपाउँ सक्कली पीडितले पाउन् भन्ने नै हो हाम्रो होइन ऐन कानून र प्रोसिडियर पुगन भन्ने नै त्यसको लागि पनि यो भेरिफाईको मेकानिजम राखिएको हो त्यो राख्नु पनि पर्छ अब अहिले
18: कति समयसम्म लाग्ने भन्ने कुरा चाहिँ सधैँ चिन्ताको विषय कि एक महिना दुई महिना तीन महिना एक वर्ष दुई वर्ष हुँदा हुँदा तीन वर्ष चार वर्ष पाँचौ वर्षसम्म पनि बित्छ त्यो अलिकति चिन्ताको विषय हो अब त्यो समन्वय कुराकानीको अन्त्यतिर आइपुगिसकेका छौँ अन्त्यमा जाँदा जाँदै अब मनसुन त शुरू हुने लागिसक्यो होइन के भन्नुहुन्छ यहाँले छोटो रूपमा सन्देश दिनुपर्दा
15: अब मनसुन पूर्व तयारी तथा प्रतिकार हाम्रो राष्ट्रिय कार्ययोजना तयार लगभग भएको छ केही दिनमै हामीले स्वीकृति गरेर सार्वजनिक गर्छौँ त्यसमा चाहिँ विशेष गरी मैले यहाँ पहिला पनि भने दुई लाखभन्दा बढी व्यक्तिहरू चाहिँ प्रभावित हुनुहुन्छ भने घर परिवार चाहिँ करिब 5100 घरधुरीहरू प्रभावित हुने देखिया छ र यसमा चाहिँ अब बढी प्रभावित हुने भनेको मैले थोरै रिपिट गरेँ यसलाई लुम्बिनी प्रदेश कोशी कर्णाली कोशी प्रदेशहरू छ भने कर्णाली चाहिँ अलिक कम प्रभावित हुने देखिन्छ र हिमाली क्षेत्रमा चाहिँ सरदरै पानी पर्ने अनुमान गरिएको भएर हिमाली क्षेत्रका बासिन्दाहरूले अलि बढी त्यो मनसुन अवधिमा सजग हुनुपर्ने देखिएको छ र यो भन्दै गर्दाखेरि मैले समग्रमा चाहिँ हामी विपद सम्बद्ध निकायहरू जति छौँ जुन हाम्रो कार्ययोजनामा चाहिँ जुन जुन निकायले जे जे काम गर्ने भनेर त्यसमा नै उल्लेख गरे हुन्छ त्यो काम नै आफूले तदारुकताका साथ सबै निकायहरूले गर्नुहुन्छ भन्ने अपेक्षा पनि छ भने आम नागरिकहरूले पनि हाम्रा सूचनाहरू आधिकारिक सूचनाहरू हेर्ने त्यसपछि अघि यहाँ मैले भने जस्तै 11 विपद पर्यो भने 11:49 वा प्रहरीको नेपाल प्रहरीको 100 नम्बरमा सहयोगको लागि माग गर्न सक्नुहुन्छ र कम्युनिटी नै सबैभन्दा अगाडि भएको भएर समुदाय आफै नै सचेत हुने सजग हुने विपद संवेदनशील हुन पनि अनुरोध गर्छु
1: सरकारले आगामी आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ अहिले देशका विभिन्न स्थानमा चट्याङसहित पानी परिरहेको छ गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी भएको छ प्रधानमन्त्री बालेन्द्र शाहको तत्काल कुनै पनि देशमा विदेशी भ्रमण नहुने बताइएको छ सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुंगो लगाउनुपर्ने आदेश गरेको छ सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ सरकारले अमेरिका कतार मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ अमेरिका र इरान बीचको वार्ता सहमतिको नजिक पुगेको दावी गरिएको छ र नेपाल क्रिकेट संघ क्यानले 38 पुरूष खेलाड़ीको वरियता आज सार्वजनिक गरेको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि जेठ 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: श्रमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
1: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
0: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: नमस्कार, सीआईएन संवादमा तपाईलाई हार्दिक स्वागत छ। आजको सीआईएन संवादमा हामीसँग संवादका लागि डाक्टर रामहरि त्रिपाठी हुनुहुन्छ, अधिवक्ताको रूपमा कार्यरत हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। विशेष त रामहरि त्रिपाठी भनेपछि धादिङ जिल्लामा तपाईँको निवास बसाई घर अनि वन वातावरण संरक्षणको लागि चाहिँ अलिकति अभियानको रूपमा पनि तपाईँहरू चलाइराख्नु भएको छ। अहिले विशेष त धादिङ भन्ने बित्तिकै अवैध क्रसर व्यवस्थापन नभएको अथवा गुनासो आइराखेको, सरकारवालाको ध्यान नदिएको भन्ने हामीले सुन्छौं। भलै व्यवस्थापनको लागि सरकारले गर्नुपर्ने काम थुप्रै थुप्रै बाँकी होला। यो जुन प्राकृतिक स्रोतको उत्खननको विषय चाहिँ अहिलेसम्म आउँदाखेरि कस्तो अवस्थामा छ धादिङ जिल्लामा? त्यहाँबाट शुरू गरौं।
1: धन्यवाद। धादिङमा अब प्राकृतिक स्रोत साधनको राजधानी नजिक भए हुनाले बढी त्यसको अब जस्तो धादिङ काभ्रेका यी स्रोत साधनहरू बढी परिचालन भएको हो र राजधानीबाट नजिक पनि भयो। अब फेरि अर्को के छ भने धादिङ हुँदै बगेको चाहिँ लामो रेन्जको त्रिशुली नदी छ।
2: रेडियो कार्यक्रम सुरक्षा सरोकार
3: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ र रेडियो मर्सेङ्गी 95 मेगाहर्जको सहकारी
2: हरेक सोमबार बिहान 7:30 बजे पुनः प्रसारण सोमबार बेलुकी 8 बजे
3: मात्र मर्सेङ्गी 95 मेगाहर्ज।

0: उब्जाई नेपाल सामुदायिक रेडियो मर्सङ्गी 95 मेगाहर्ज र जिल्ला प्रहरी कार्यालय लम्जीको सहकार्यमा तयार पारिएको कार्यक्रम सुरक्षा सरकारको दोस्रो चरणको पहिलो कार्यक्रममा यहाँलाई स्वागत छ। म प्रहरी जवान देवकुमारी बलामी मगर। समुदायको शान्ति सुरक्षा चेतनाको लागि नागरिकको भूमिका, नेपाल प्रहरी संघको सहकार्य र सम्बन्ध, समुदाय प्रहरी साझेदारीको अवधारणालाई व्यावहारिक बनाउन हामीले प्रत्येक साता सचेतनामूलक रेडियो कार्यक्रम सुरक्षा सरकार प्रसारण गर्दै आएका छौं। कार्यक्रम सुरक्षा सरकार व्यक्तिगत सुरक्षा, परिवारको सुरक्षा, शान्त र सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकको सहकार्य एवं भूमिकाको विषयमा जानकारीहरू राख्दै आएका छौं। कार्यक्रम मार्फत समुदाय प्रहरी साझेदारी अवधारणालाई अझ प्रभावकारी बनाउन र सभ्य समाज निर्माणका लागि हामीले जान्नै पर्ने विषयहरूलाई समावेश गर्नेछौ। कार्यक्रम सुरक्षा सरकार एफएम ब्यान्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org, हाम्रो पात्रोमा रेडियो मर्सङ्गी र रेडियो मर्सङ्गीको फेसबुक पेजमा एकैसाथ प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षा सरकार जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्सङ्गीको सहकार्यमा हरेक सोमबार बिहान 7:30 बजेदेखि र पुनः प्रसारण बेलुका 8 बजे रेडियो मर्सङ्गी मार्फत प्रसारण हुँदै आएको छ। कार्यक्रम सुरक्षा सरकार मार्फत नागरिकको व्यक्तिगत सुरक्षा, सामुदायिक सुरक्षासँगै समाजमा हुने विभिन्न घटना, अपराध न्यूनीकरणका लागि निर्वाह गर्न सक्ने भूमिका, कुनै घटना पश्चात नागरिकको कर्तव्य, प्रहरी समुदायको सहकार्य र जिम्मेवारीसँगै सचेतनामूलक रेडियो नाटक, प्रहरी समाचार एवं प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिकको सुझाव लगायत विभिन्न विषयवस्तुहरूलाई समावेश गर्नेछौ। गत साता हामीले कार्यक्रममा प्रहरीको सेवा प्रवाह, नागरिकले प्रहरीसँग गरेका अपेक्षा, प्रहरी काम कारवाही प्रति जनताको गुनासो र सुझावलाई कार्यक्रम मार्फत प्रसारण गरेका थियौं। आजको कार्यक्रममा भने किशोर किशोरीहरूमा लागू पदार्थ दुर्व्यसनको जोखिम र रोकथामका लागि समुदाय प्रहरीको भूमिका सम्बन्धी महत्वपूर्ण विषय लिएर आएका छौं। आजको आधुनिक समाजमा किशोरहरू विभिन्न सामाजिक, आर्थिक तथा मानसिक चुनौतीहरूको सामना गरिरहेका छन्। यिनै चुनौतीका बीच लागू पदार्थ दुर्व्यसन एक गम्भीर सामाजिक समस्या देखिएको छ। लागू पदार्थ दुर्व्यसन के हो, कसरी किशोरहरू यो कुलतमा पर्छन् र दुर्व्यसन मुक्त हुन के गर्न सकिन्छ भन्ने विषयमा यो अडियो सामग्री प्रस्तुत गर्न चाहन्छौ।
1: किशोर अवस्था मानव जीवनको संवेदनशील चरण हो, जहाँ व्यक्तिको सोच, व्यवहार र बानीमा तीव्र परिवर्तन हुन्छ। यस उमेरमा सही मार्गदर्शन नपाउँदा धेरै किशोरहरू गलत संगत, तनाव, जिज्ञासा वा मनोरञ्जनको नाममा लागू पदार्थ सेवनतर्फ आकर्षित हुन्छन्। लागू पदार्थ दुर्व्यसनले व्यक्तिको स्वास्थ्य, परिवार, शिक्षा र समाजमा नकारात्मक असर पार्ने भएकोले यसको रोकथाम अत्यन्त आवश्यक छ। यस कार्यमा परिवार, विद्यालय, समाज तथा समुदाय प्रहरीको महत्वपूर्ण भूमिका रहन्छ। लागू पदार्थ भन्नाले मानव मस्तिष्क तथा शरीरमा असर पार्ने र लत बस्ने पदार्थलाई जनाउँछ, जस्तै चुरोट, मदिरा, गाँजा, अफिम, हिरोइन, ब्राउन सुगर, कोकिन आदि। किशोरहरूमा लागू पदार्थ दुर्व्यसन हुने प्रमुख कारण मध्ये पहिलो कारण गलत साथीको संगत हो। साथीहरूको दबावमा परेर धेरै किशोरहरूले पहिलो पटक लागू पदार्थ सेवन गर्ने गर्छन्। एकपटक खाँदा केही हुँदैन भन्ने सोचले उनीहरूलाई विस्तारै लतमा फसाउँछ। दोस्रो कारण पारिवारिक वातावरण हो। घरमा झैझगडा, अभिभावकको व्यवस्था, माया ममता अभाव वा परिवारका सदस्य स्वयं दुर्व्यसनी भएमा किशोरीहरू त्यसबाट प्रभावित हुन्छन्। त्यसै गरी बेरोजगारी, गरीबी, मानसिक तनाव, अध्ययनको दबाव, प्रेममा असफलता तथा सामाजिक उपेक्षा पनि दुर्व्यसनका कारण बन्न सक्छन्। आजकल सामाजिक सञ्जाल र चलचित्रमा लागू पदार्थ सेवनलाई फेसनको रूपमा देखाइने भएकोले किशोरहरू त्यसप्रति आकर्षित हुने गरेका छन्। कतिपय किशोरहरू नयाँ अनुभव लिन वा रमाइलोको लागि पनि लागू पदार्थ प्रयोग गर्न शुरू गर्छन्। शुरूमा सामान्य प्रयोग जस्तो लागे पनि पछि यसले गम्भीर दुर्व्यसनको रूप लिन्छ। लागू पदार्थ दुर्व्यसनले किशोरहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ। दुर्व्यसनी व्यक्तिको स्मरण शक्ति कमजोर हुन्छ, पढ़ाईमा ध्यान जाँदैन र व्यवहारमा परिवर्तन आउँछ। उनीहरू झर्किने, रिसाउने, झूठ बोल्ने तथा हिंसात्मक बन्न सक्छन्। लागू पदार्थको लतले शरीर कमजोर बनाउनुका साथै विभिन्न रोग लाग्ने सम्भावना बढ़ाउँछ। अत्याधिक दुर्व्यसनले मानिसलाई अपराधतर्फ समेत धकेल्न सक्छ। चोरी, हिंसा, लुटपाट जस्ता घटनामा दुर्व्यसन पनी किशोर को संलग्न बढ़ सकता इसलिए परिवार में अशांति फैलाउने मात्र होइन समाज को शांति र सुरक्षा में समेत खतरा उत्पन्न गर्छ। किशोरहरूलाई लागू पदार्थ दुर्व्यसनबाट सुरक्षित राख्न परिवारको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। अभिभावकले आफ्ना बालबालिकालाई पर्याप्त समय दिनुपर्छ। उनीहरूको व्यवहार साथीभाइ र गतिविधि बारे जानकारी राख्नुपर्छ। त्यसै गरी विद्यालयले पनि विद्यार्थीहरूलाई लागू पदार्थको हानिबारे सचेत गराउनुपर्छ। विद्यालयमा जनचेतनामूलक कार्यक्रम परामर्श सेवा तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न सकिन्छ। त्यसै गरी किशोर स्वयं पनि सचेत हुन आवश्यक छ। खराब संगतबाट टाढा रहने आत्मविश्वास बढ़ाउने तथा समस्यालाई सकारात्मक ढंगले समाधान गर्ने बानी विकास गर्नुपर्छ। तनाव वा समस्यामा परेमा लागू पदार्थ सेवन गर्नुको सट्टा परिवार शिक्षक वा विश्वासिला व्यक्तिसँग सल्लाह लिनुपर्छ। स्वस्थ जीवनशैली अपनाउनु नियमित व्यायाम तथा समाजसेवामा सहभागी हुनु पनि दुर्व्यसनबाट बच्ने प्रभावकारी उपाय हुन्। लागू पदार्थ दुर्व्यसन रोकथाममा प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र स्थानीय समुदाय बीच सहकार्यको वातावरण सिर्जना गर्छ। प्रहरी केवल अपराध नियन्त्रण गर्ने निकाय मात्र नभई समाजलाई सचेत र सुरक्षित बनाउने संस्था पनि हो। प्रहरीले विद्यालय टोल तथा विभिन्न सामाजिक संस्थासँग मिलेर लागू पदार्थ विरूद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्छ। प्रहरीले किशोरहरूलाई दुर्व्यसनको असरबारे जानकारी गराउने परामर्श दिने तथा जोखिममा रहेका युवाहरूलाई सही मार्गदर्शन गर्न सक्छ। प्रहरीले शंकास्पद गतिविधिमाथि निगरानी राख्ने तथा लागू पदार्थ ओसार पसार र बिक्री वितरण नियन्त्रण गर्न पनि महत्वपूर्ण भूमिका खेल्छ। यदि कुनै किशोर दुर्व्यसनमा फँसेको पाइएमा उसलाई अपराधीको रूपमा मात्र होइन सुधार आवश्यक भएको व्यक्तिका रूपमा हेरी पुनस्थापनाको अवसर दिनु पनि सक्छ।
0: समाजका सबै व्यक्तिहरू जागरूक भएमा मात्र लागू पदार्थ विरूद्ध प्रभावकारी अभियान सञ्चालन गर्न सकिन्छ। अभिभावक शिक्षक समाजसेवी तथा युवाहरू एकजुट भएर लागू पदार्थ विरूद्ध आवाज उठाउनुपर्छ। किशोरहरूमा लागू पदार्थ दुर्व्यसन व्यक्तिगत मात्र नभई सामाजिक समस्या हो। यसको प्रभाव परिवारदेखि राष्ट्रसम्म पर्छ। कार्यक्रममा अब हामी किशोरहरूमा लागू पदार्थ दुर्व्यसन जोखिम सम्बन्धी लघु नाटक प्रस्तुत गर्दछौं।
2: ओहो रमेश, किन यति उदास भएर एक्लै बसेको तिमी? ह
3: ए सुरज, घरमा धेरै तनाव छ यार, पढाइको पनि प्रेसर छ, मुड अफ भइरहेछ।
2: घरको टेन्सन पनि लिने हो र यार? लाउ एउटा चुरोट खाऊ, टेन्सन गायब हुन्छ।
3: होइन, कहाँ चुरोट खानु, मैले अहिलेसम्म खाएको छैन। फेरि चुरोटले कहाँ तनाव कम हुनु, घरमा थाहा पायो भने त झन् टेन्सन थपिन्छ। भयो, म खान्न यार।
2: अरे रमेश, एकपटक खाँदैमा केही हुँदैन, अरूले पनि त खाइहाल्छन् नि। तनावमुक्त भएर हिरो हुनु छ भने लाउ एउटा चुरोट खाऊ।
4: ओहो रमेश र सुरज, के कुरा चल्दैछ? अनि सुरज, यो हातको के हो, तिमी चुरोट खाएको?
2: आहा दिदी, केही होइन, रमाइलो मात्रै।
4: रमाइलो? यही रमाइलोले धेरै किशोरको भविष्य बिगारेको छ। आज चुरोट अनि गाँजा पछि लागू पदार्थको लत अनि तिम्रो भविष्य, आमा बुवाको सपना, सबै अन्धकार। गलत गर्दैछौ सुरज।
3: त्यही त दिदी, मलाई पनि तनाव बढ्छ, खाऊ भन्दैछ यो सुरज। साथीहरूले गर्दा नाइ भन्न गाह्रो हुने।
4: साँचो साथीले गलत बाटो देखाउँदैन रमेश। तनाव छ भने खेल खेल, संगीत सुन, परिवारसँग कुरा गर, गलत बाटोमा लागेर जिन्दगी बिगार्नु हुँदैन। लागू पदार्थ समाधान होइन, विनाशको बाटो हो।
5: नमस्ते भाइ बहिनीहरू, के कुरा भइरहेको छ?
4: नमस्ते सर, हेर्नुहोस् न, सुरजले रमेशलाई चुरोट खान कर गर्दै रहेछ।
5: हो र, यो त गलत कुरा भयो। हेर्नुहोस्, किशोर अवस्थामा यस्तो गलत कार्य भयो भने भविष्य सबै बिग्रन्छ। गलत कार्य र गलत संगतले जीवन बर्बाद हुन्छ। चुरोटबाट शुरू भएको दुर्व्यसन लागू पदार्थसम्म पुगेर अपराधिक बाटो तय गराउँछ। यसैले यस्ता कुरामा लाग्नु नै हुँदैन।
3: अनि साथीहरूको दबावलाई कसरी झेल्ने त सर?
5: सिधै हुँदैन भन्न सक्नुपर्छ, खराब साथीको संगत नै छोडिदिने हो। समस्या भए अभिभावक, शिक्षक वा प्रहरीको पनि सहयोग लिन सकिन्छ।
2: सर, यदि कसैले शुरू गरिसकेको छ भने
5: उसलाई अपराधी होइन, सुधार गर्नुपर्ने साथी सम्झाउनुपर्छ। साथीले परामर्श दिने, नभएमा अभिभावकको सहयोग मागेर पनि लत छुटाउन सकिन्छ।
4: हामी सबै मिलेर लागू पदार्थ विरूद्धको अभियान पनि चलाउन सक्छौ नि, होइन र सर?
5: हो किशोरहरू नै यस्तो अभियानमा लाग्ने हो भने त धेरै किशोरहरू यस्ता खराब संगत र दुर्व्यसनबाट सुरक्षित हुन सक्छन् नि। ल तपाईँहरू नै मिलेर अभियान शुरू गर्नुहोस्। त्यसका लागि आवश्यक सहयोग र सहकार्य हामी प्रहरीले पनि गर्छौं। के तपाईँहरू अभियानका लागि तयार हुनुहुन्छ?
4: हामी अब लागु औषध दुर्व्यसन विरुद्धको अभियान शुरू गर्छौ।
6: हो यो कुरा सम्भव छ।

गलत संगत, तनाव, पारिवारिक समस्या तथा चेतनाको अभावले किशोरहरू दुर्व्यसनतर्फ आकर्षित हुने गरेका छन्। यसबाट बस्न परिवार, विद्यालय, समाज र किशोर स्वयं सचेत हुन आवश्यक छ। भर्खरै सुन्नुभएको लघु नाटकबाट पनि तपाईँले धेरै कुरा जानकारी पाउनुभयो भन्ने विश्वास लागेको छ। स्वस्थ, सभ्य र सुरक्षित समाज निर्माणका लागि सबैले मिलेर लागु पदार्थ विरूद्ध अभियान सञ्चालन गर्नु आजको आवश्यकता हो। सुरक्षित जीवनयापन, सामुदायिक सुरक्षा र शान्ति सुरक्षा व्यवस्थापनमा नागरिकलाई सचेत बनाई जिम्मेवार बनाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ। हामी यो कार्यक्रममा दैनिक सुरक्षा सावधानीसँगै प्रहरी र सहकार्यका विषयमा तपाईँले थाहा पाउनुपर्ने महत्वपूर्ण जानकारीहरूलाई आगामी कार्यक्रममा पनि निरन्तरता दिनेछौ। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ र थप विषयसहित हामी फेरि उपस्थित हुनेछौ। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद। सचेत रहौं, सुरक्षित रहौं। अर्को सोमबार बिहान 7:30 बजे पुनः भेट्नेछौ भन्दै कार्यक्रमबाट म देवकुमारी

0: California.
1: Extreme energy drink.
2: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा टिटिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर सात पम्सुङ
3: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोपाइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74-065
3: फल सिलिङ कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: मर्सङ्गदेखि 95 मेगाहर्ज 95 मेगाहर्ज

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: समिति चौदह के में बोधे लोटी पर दी रो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो
4: खै खै बहु कोई लोटरी भर दिलवा
5: आंगी समी जो लोटरी पर दी छापताई गुदी
4: भर दी आप भर दी लोटरी खाले पर दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खाई बिसा खाई मई विश्वास आनंद फोन खाले पनी आप ही विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
6: सतर्कता
5: सिद्धार्थ ब्याङ्क क्यारे जन हेदरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
8: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
9: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-5220-9।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा राष्ट्रपा सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताको भनाई।
1: काममा अलिकति बढी सबैजना हामी फोकस पनि छौं, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढंगले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
0: फुट्र विवादले घेरिएको कांग्रेस विभाजनको डिलमा पुगेको हो।
2: अहिले त्यस्तो दुःख र गम्भीर स्थिति हुँदैन, पुरै पुरै ढंगबाट समितिले मिल्ने परिस्थिति बन्छ।
0: अनि अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझै नलागेको इरानको टिप्पणी।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। पोप लियोले आर्टिफिशियल इन्टेलिजेन्स एआईको खतराबारे सचेत गराउँदै यसको प्रयोगबारे आचार संहिता बनाउन आह्वान गरेका छन्। पोपकालको इन्साइक्लिकल भनिने पहिलो महत्वपूर्ण सन्देश जारी गर्दै उनले एआईले नयाँ स्वरूपको दासत्व सिर्जना गर्ने चेतावनी दिए। उनले क्याथोलिक चर्चले दासत्वको निन्दा गर्न लामो समय लगाएकोमा क्षमा याचना पनि गरे। पोपले एआईलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्न नहुने र यो निशस्त्र हुनुपर्ने बताएका छन्। उनले भने आर्टिफिशियल इन्टेलिजेन्स निशस्त्र हुनुपर्छ। यो शब्द कड़ा लाग्न सक्छ तर सोच विचार गरेरै छनौट गरिएको हो, किनभने यसमा विश्वको ध्यान जान जरूरी छ। पोप लियोको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता कि त महत्वपूर्ण र अर्थपूर्ण हुने कि सम्झौता नै नहुने बताएका छन्। पछिल्लो पटक प्रतिक्रिया जनाउँदै ट्रम्पले साउदी अरब र कतार सहितका अरब राष्ट्र तथा पाकिस्तानलाई इजरायलसँगको सम्बन्ध सुधार्न अब्राहम एकर्डमा सहमति जनाउन भनेका छन्। अमेरिका र इरान बीचको सम्भाव्य सम्झौताबारे अनेक आकलन भइरहँदा इरानी अधिकारीहरूले भने तत्कालै सम्झौता भइहाल्ने पुष्टि गरेका छैनन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले सम्झौताको प्रारूप टुङ्गो लागेको तर होर्मुज जलमार्ग र तेहरानको परमाणु कार्यक्रम सहितका प्रमुख मुद्दामा सहमति नभएको बताएका छन्। दुई पक्षबीच सम्झौता हुने अपेक्षासँगै इन्धनको मूल्य सस्तो हुन थालेको छ। युगाण्डामा थप दुईजनामा इबोला संक्रमण पुष्टि भएको छ। युगाण्डामा पहिलो पटक इबोला देखिएको 10 दिनभित्र संक्रमित हुनेहरूको संख्या 7 जना पुगेको छ। यो देश नयाँ प्रजातिको इबोला फैलिएको डीआर कंगोको छिमेकी राष्ट्र हो। युगाण्डामा हालै संक्रमण देखिएका दुवैजना स्वास्थ्य कर्मी हुन् भने उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य अधिकारीहरूले उनीहरूसँग सम्पर्कमा आएका मानिसहरूको खोजी गरिरहेका छन्। बंगलादेशका अधिकारीहरूले दशक यताकै सबैभन्दा ठूलो दादुराको प्रकोपका कारण मार्च यता 500 जना भन्दा धेरै बालबालिकाको ज्यान गएको बताएका छन्। अन्य 500 जना बालबालिकामा पनि दादुरा पुष्टि भएको वा उस्तै लक्षण देखिएको बताइएको छ। प्रकोपको प्रभाव केही महिनासम्म देखिने भए पनि सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा सुधार देखिएको अधिकारीहरूले बताएका छन्। र मुस्लिम धर्मावलम्बीहरूको सबैभन्दा प्रमुख तीर्थयात्रा हज साउदी अरबमा शुरू भएको छ। साउदी अधिकारीहरूले 15 लाख मानिसहरू देश बाहिरबाट हजका लागि आएको बताएका छन्। इरान युद्धका बावजूद यो पटक गत वर्षभन्दा धेरै हाजीहरू साउदी पुगेका छन्। साउदी अरबको रक्षा मन्त्रालयले मक्का शहरको बाहिरी क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीको भिडियो पोस्ट गर्दै हाजीहरूलाई सुरक्षा सुनिश्चितता दिलाउने प्रयास गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताले बताएका छन्। अहिले सरकार 100 दिने कार्ययोजनामै केन्द्रित भएकाले प्रधानमन्त्री बालेन्द्र शाहले भारत लगायत अन्य कतै विदेश नगएको उनले बताए। नेपालमा नयाँ सरकार गठन भए पश्चात भारतसँगको सम्बन्धलाई लिएर चर्चा भइरहेका बेला उनको सो टिप्पणी आएको छ। एक रिपोर्ट। रासोपाका सभापति लामिछाने निकट भविष्यमै भारत भ्रमणमा जान लागेको र त्यहाँ उच्चस्तरीय भेटघाट हुन लागेको भनेर विवरण आइरहे तापनि पार्टीले आधिकारिक विवरण दिएको छैन। तर आज मन्त्री परिषद बैठक पश्चात पत्रकारहरूले सो सम्बन्धमा प्रश्न सोद्धा सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले लामिछानेको भ्रमण हुन लागेको त बताए तर त्यो सरकारसँग सम्बन्धित नभएको पनि प्रष्ट्याए। उनले उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण तत्काल हुन नसक्नुका कारण पनि बताए।
1: प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ, उहाँ भारत मात्र नजानु भएको होइन, अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, सुरुमा काममा अलिकति बढी 100 जना हामी फोकस पनि छौ, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
0: यसअघि भारतका विदेश सचिव विक्रम मिश्रीले काठमाडौँ भ्रमण गर्न लागेका भन्ने विवरण आएका थिए। पछि परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय पक्षले उनीहरूको आन्तरिक बैठकहरूको व्यस्तता जनाउँदै सो भ्रमण पछि सरेको बताएको उल्लेख गरेका थिए। मन्त्री खनालले भारतमा हुन लागेको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दिल्ली भ्रमण गर्न लागेको खबर पनि आएका थिए, तर पछि सो सम्मेलन नै पछि सरेको विवरण सार्वजनिक भए। यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार युरोपियन युनियन ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्न लागेको बताइएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग सामूहिक भेट र सम्वाद गर्ने कार्यक्रम तय भएको जनाइएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार उक्त सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुनेछ। यसअघि चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र सम्वाद गरेका थिए। अब अर्को प्रसंग, नेपाली कांग्रेसमा चुनाव अगाडिदेखि नै देखा परेका विवाद र विभाजनका विषय अझै कचल्टिरहेको छ। पूर्व सभापति शेरबहादुर देउवा देश बाहिरै छन् भने विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको नेतृत्वलाई पार्टीभित्रका ठूलै समूहले अझै स्वीकार गर्न नसकेको देखिन्छ। पार्टीभित्र विभिन्न खेमाले भिन्न भिन्न कार्यक्रम गरिरहेका छन्। चुनाव अगाडि भएको विशेष महाधिवेशन पश्चात सो पार्टीमा परेको चिरा मेट्न एकताको प्रयास के भइरहेका छन् भनेर साथी शरद केसीले कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई सोधेका छन्।
2: मेरो वित्तीय व्यवस्थापनको विषय विगतमा पनि समस्या बन्दै आएको थियो र अहिले पनि त्यो अवस्था छ नै, तर खास गरी हामीले संवाद गरिरहेका छौँ विधानको दायराभित्र बसेर, विशेष महाधिवेशनको म्यान्डेटभित्र हामीले सबैलाई जोड्ने, सँगसँगै जाने र 15 महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न हामीले खोजिरहेकै छौँ। त्यसमा संवाद जारी छ। अब विधानको व्यवस्था बमोजिम जसलाई जो जस्तो जिम्मेवारी प्रदान गर्न सकिन्छ सबैलाई समेटेर संरचनाभित्र राखेर अगाडि जाने परिस्थिति बनाउने नै एकमात्र उपाय हो जस्तो लाग्छ। अब त्यसमा चाहिँ वैधानिक व्यवस्थाभन्दा बाहिर गएर अरू व्यवस्था गर्नुपर्छ भनेर भन्ने कुरा चाहिँ स्वाभाविक हुन सक्दैन। अब यही संरचनाभित्र विधानको दायराभित्र समेटिन सकिने जे अवस्था छ त्यसलाई अधिकतम उपयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसका लागि नेतृत्वसँग पनि कंग्रेसका सिनियर अग्रज साथीहरूसँग परामर्श भइरहेको छ।
4: वैधानिक व्यवस्थाभन्दा बाहिर गएर केही गर्न सकिन्न जुन भन्नुभयो, त्यो भनेको के संस्थापन इतर पक्षले अहिले 15 महाधिवेशन गर्नलाई चाहिँ फरक ढंगको संरचना तयार गरौं भन्ने प्रस्ताव गरेको हो, त्यतर्फ संकेत गरे तपाईँले?
2: कार्य समिति भित्रै रिक्त पदहरू छन्, त्यसमा बाहिर रहनुभएका अग्रजहरू साथीहरूलाई समेट्न सकिन्छ। त्यसपछि अधिवेशनका लागि बनाउनु पर्ने जति समितिहरू छन्, सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति लगायतका विभिन्न समितिहरूमा पक्षधरताको आधारमा त्यसलाई समावेशी बनाउने, सबै पक्षका साथीहरू समेटेर ती समितिहरू बनाउने, र यसले चाहिँ अब लामो समय कार्य समिति जाने होइन, यसले त मुख्य गरी अधिवेशनै गर्ने हो। त्यसले अधिवेशनका निम्ति तयारी गर्दा चाहिँ सबैलाई समेटेर त्यस अनुसारको संयन्त्र निर्माण गरेर अगाडि जान सकिन्छ। अब अहिले केन्द्रीय समिति छ, अब यसको वैकल्पिक व्यवस्था गर्न खोज्दा त त्यो विधानको सीमा पूर्ववत अभ्यास पनि विपरीत हुन्छ।
4: 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मिलाएर एउटा बनाएर अगाडि बढाउँ भन्ने प्रस्ताव पनि आएको हो, त्यो चाहिँ तपाईँहरूले नमानेको भन्ने हो?
2: होइन, मतलब यो किन आवश्यक हो चाहिँ त्यो पनि एउटा प्रश्न हुन जरुरी छ, र फेरि कहाँ टेकेर यसलाई त्यस अनुसार गर्ने हो, यो त कस्तो भने अब शक्ति सञ्चय गर्ने स्वार्थका निम्ति हुने काम जस्तो देखिन्छ। त्यसैले
4: अझै पनि उनीहरूप्रति
2: होइन, शङ्का भन्दा पनि मुख्य आधारमा चाहिँ हामीले अर्को स्टेपलाई तय गऱ्यौँ त, त्यो कुरा त कुनै विधानको कुनै व्यवस्थालाई आधार बनाएको त हुनुपर्छ होला।
4: तपाईँहरूले के दुईजना पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालालाई वरिष्ठ नेता बनिदिनुहोस् भनेर आग्रह पनि गरे हो?
2: होइन, उहाँहरू यसरी वरिष्ठ हुनुहुन्छ, उहाँहरूलाई वरिष्ठ भन्न अप्ठ्यारो पनि छैन, उहाँहरू वरिष्ठ नै हो, उहाँहरूलाई सम्मान गर्ने कुरामा हामीले कुनै कसर बाँकी राख्दैनौँ।
4: तर विधानमा त्यो व्यवस्था छैन नि होइन?
2: पार्टी भित्र रहेको नेतृत्वको व्यवस्थापनको विषयसँग जोडिएको सन्दर्भ हो। विधानसँग व्यवस्था हुने नहुने कुराले कार्यकारी पद हो कि होइन, अधिकार के छ भन्ने पक्षलाई त्यसले चाहिँ आकृष्ट गर्छ। तर व्यक्तिलाई सम्मान गर्ने सवालमा यी कुराहरू गर्न नसकिने विषय होइन।
4: तर तपाईँहरूले जुन मनोनित गरिदिनुभयो उनी निकट नेताहरूलाई केन्द्र समिति, त्यसले त पार्टी एकताको प्रयासमा ठेस पुग्यो भन्ने पनि प्रतिक्रिया आएको थियो नि डाक्टर शेखर कोइरालाको।
2: सेन्टर कमिटीमा साथीहरू ल्याउनुभन्दा अगाडि विभिन्न चरणमा कुराकानीहरू भएको हो। त्यो कुराकानी परिणाममुखी नहुने जस्तो देखिएपछि बाहिर रहनुभएका साथीहरूलाई एकताको मेसेज दिनका लागि, भूमिका दिनका लागि र महाधिवेशनको तयारी छिटो शुरूआत गर्नका लागि त्यसो गरिएको हो।
4: अब खास गरेर तपाईँहरूको प्रयास भनेको अब कांग्रेस जस्तो पार्टीमा अलिकति पारिवारिक विरासत बोकेका नेताहरूको पनि केही न केही भूमिका देखिने भएको हुनाले सकेसम्म कोइराला पक्षका नेताहरूलाई सहमत गराएर धेरै नलम्ब्याउने यो चरण निर्णायक चरणमा प्रवेश गर्नुपर्छ। जुटे पनि ठिक छ, नजुटेपछि अब जो जो आउँदैन उनलाई किनारा लगाएर अगाडि बढ्ने भन्ने रणनीतिमा तपाईँहरू लाग्या हो।
2: होइन, हाम्रो पहिलो प्रयास छ सबैलाई सँगै लाने, एकताबद्ध बनाउने, जुटाउने नै हाम्रो पहिलो प्रयास हो। अब प्रयास बाटो सम्भवै नभएपछि उत्पन्न हुने परिस्थिति त्यो हाम्रो काबुमा पनि हुँदैन।
4: तपाईँ अब नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको महसुस गर्दै हुनुहुन्छ अथवा हामी एकताको कुनै न कुनै संघारमा पुग्दैछौ भन्ने लागिरहेको छ?
2: अहिले त्यस्तो दुःख र गम्भीर स्थिति हुँदैन, यो कुनै न कुनै ढङ्गबाट चाहिँ समितिले मिल्ने परिस्थिति बन्छ जस्तो लाग्छ मलाई।
0: उनी थिए नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, साथी शरद केसीसँग कुरा गर्दै। एउटा प्रसंग छोटकरीमा, नेपालले मलेसिया, कतार, सिंगापुर तथा अमेरिकासँग पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गर्न प्रस्ताव गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समिति समक्ष बताएकी छन्। केही साता अगाडि भारतसँगको त्यस्तै सम्झौता संसदमा पेश भएको थियो। मन्त्री गौतम,
5: भारतसँग गरेको हाम्रो पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता चाहिँ संसदमा पेश भएको छ। यो मलेसिया, कतार, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशहरूलाई पनि हामीले चाहिँ हाम्रो यो अग्रिमेन्ट यसमा चाहिँ आउनुहोस् न भनेर प्रस्तावहरू पठाउने कामहरू गरिराखेका छौं।
0: ती सम्झौताले वित्तीय अपराधको न्यूनीकरण गर्न सघाउने मन्त्रीले बताएकी छन्। साथै यसले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धी पारस्परिक मूल्याङ्कनमा मदत गर्ने हुनाले फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको निगरानी सूचीबाट नेपाललाई बाहिरिन सहयोग पुग्ने पनि उनले बताइन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, इरानले अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझैसम्म नलागेको बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सोमबारभित्रै सम्झौता हुने बताए लगत्तै इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईको यस्तो प्रतिक्रिया आएको हो। दुई पक्षबीच सम्झौता हुन सक्ने अनुमानसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट देखिएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिका र इरान बीच तयार भएको भनिएको समझदारी पत्रमा 60 दिन युद्ध विराम लम्ब्याउने, हुर्मुज जलमार्ग खुलाउने र इरानको परमाणु कार्यक्रमबारे थप वार्ता अघि बढ़ाउने योजना समावेश रहेको विवरण आएका छन्। सप्ताहन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष सम्झौता नजिक पुगेको बताएका थिए तर त्यसका लागि हतार नगर्न आफूले वार्ता टोलीलाई निर्देशन दिएको उनले बताएका थिए। भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आजै सम्झौताको खबर आउन सक्ने बताएका छन्। अज्ञात स्थलमा रहेको भनिएका इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईसँग इरानी वार्ता टोलीको संचार सहज नभएका कारण शान्तिवार्ता लम्बिएको अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै अमेरिकी संचार माध्यमले जनाएका छन्। प्रस्तावित सम्झौतामा इरानमाथिको प्रतिबन्ध हट्ने समय, रोक्का रहेको इरानी कोष खुल्ला गर्ने विषय र इरानको परमाणु कार्यक्रम बन्द गर्ने अमेरिकी मागबारे मौन रहेको विवरण आएका छन्। अमेरिका र इरानबीच सहमति हुने आकलनसँगै तेलको मूल्यमा भारी गिरावट आउनुका साथै एसियाली स्टक बजार उकालो लागेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: मधुमेह उच्च रक्तचाप पाचन समस्या र शरीरमा बोसोले हैरान बनाइसक्यो
4: अब चिन्ता नलिनुहोस् स्वास्थ्यका लागि प्राकृतिक विकल्प इन्सुलिन बिरुवा अब नेपाली बजारमा उपलब्ध छ यसको नियमित सेवनले सुगर नियन्त्रण कोलेस्ट्रोल घटाउन रक्तचाप सन्तुलन पाचन प्रणाली सुधार शरीरको अतिरिक्त बोसो कम तथा रोगसँग लड्ने क्षमता बढाउन सहयोग पुर्याउँछ
3: स्वास्थ्य लाभ लिन आज सम्पर्क गर्नुहोस् कुलिङ जडीबुटी उद्योग मंगल बजार चितवन सम्पर्क 97694888589 बेसी सरको लागि सम्पर्क युक्मी गुरुङ मोबाइल 9863858220 बेसी सर खानेपानी कार्यालयको ठिक अगाडि
5: स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद लमजुङ एजुकेशन सेन्टर र सुबारू कन्सल्टेन्सीको संयुक्त आयोजनामा लमजुङ जिल्ला स्तरीय मावि एकल छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता 2083
6: मावि तह कक्षा 9-12 हाल यसै परीक्षा दिएको तथा कक्षा 12 परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि सहभागी हुन पाउनेछन् तर विद्यालयको सिफारिस अनिवार्य आवश्यक हुनेछ
5: पुरस्कारहरू छात्र छात्रा दुवै तर्फ प्रथम पुरस्कार नगद रु 6,000 मेडल र प्रमाण पत्र द्वितीय पुरस्कार नगद रु 4,000 मेडल र प्रमाण पत्र तृतीय पुरस्कार नगद रु 2,000 मेडल र प्रमाण पत्र
6: कार्यक्रम हुने मिति 2083 जेठ 15 र 16 स्थान बेसी सहर 8 फिटनेस कम्प्लेक्स कबाड हल टीम दर्ता अन्तिम मिति 2083 जेठ 13 बेलुका 5 बजेसम्म टीम दर्ता निशुल्क रहेको छ
5: थप जानकारीका लागि कर्ण गुरुङ 9850602999 राजकुमार धिताल 9461052091 विनोद तामाङ 9850633066

जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङतीको सहजीकरणमा निम्न मिति स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान धोर्दी गाउँपालिका सभाहल नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।

0: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
1: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गते सम्म। अनलाइन

0: फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
1: थप जानकारीको लागि सम्पर्क
0: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0556595911, 98452111, 98457078769।
1: हुनुहोस् त यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
2: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर, केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा, मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
3: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
2: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
3: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ, सम्पर्क 98490-68924, 98450-86780।
2: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
4: बेसीसहर नगरपालिकाको जरुरी सूचना। बेसीसहर नगरपालिकाको सहकारी ऐन 2074 दफा 52 अनुसार सहकारी संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र तपसिल बमोजिमका विवरणहरू सहितको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने बेहोरा अवगत नै छ। हालसम्म पनि कतिपय सहकारीले उक्त प्रतिवेदन पेश नगरेको हुँदा 10 दिनभित्र गत आर्थिक वर्ष 81-82 प्रतिवेदन उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ। साथै उक्त विवरणहरू र यस आर्थिक वर्ष 82-83 मासिक, चौमासिक वित्तीय विवरण तथा वार्षिक साधारण सभा प्रतिवेदन विवरणहरू यस नगरपालिकाको कार्यालयमा उपलब्ध गराई सहकारी विभागको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा समेत प्रविष्ट गर्नुहुन अनुरोध गरिन्छ।
2: बुझाउनु पर्ने कागजातहरू, कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेख परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धी नीति तथा योजना, संचालकको नाम तथा बाँकी कार्यविधिको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, शेयर सदस्य संख्या र शेयर पूँजी, संचालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम।
4: मनोज सिंह बोरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत, बेसीसहर नगरपालिका नगर कार्यपालिकाको कार्यालय बेसीसहर लमसुङ।
5: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि, वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
5: रोजगार सेवा केन्द्र बेसी सहर 98470-14549।
7: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
2: बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
7: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
8: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ विशेषण नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनुहुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
9: विशेषण नगरपालिका लमजुङ।

0: समिति हो चौदह के में बोधे लोटी पर दी रो बहले ने विवरण पी भी है मुई खाता लिखे हमरो
1: खै खै बहु कोई लोटर भर दिलवा
2: आंगी समझो लोटी पर दियो छापताई गुदी
1: भर दी आ भर दी लोटर खाली पर दिम बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खने बने खै बिसा खै मै विश्वास आलन फोने खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
3: सतर्क सतर्क ठगिस क्या बजेन
2: सिद्धार्थ बैंक क्यारे जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
7: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका आठ होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261
8: मधुमेह उच्च रक्तचाप पाचन समस्या र शरीरमा बोसोले हैरान बनाइसक्यो
9: अब चिन्ता नलिनुहोस् स्वास्थ्यको लागि प्राकृतिक विकल्प इन्सुलिन बिरुवा अब नेपाली बजारमा उपलब्ध छ यसको नियमित सेवनले सुगर नियन्त्रण कोलेस्ट्रोल घटाउन रक्तचाप सन्तुलन पाचन प्रणाली सुधार शरीरको अतिरिक्त बोसो कम तथा रोगसँग लड्ने क्षमता बढाउन सहयोग पुर्याउँछ
8: स्वास्थ्य लाभ लिन आजै सम्पर्क गर्नुहोस् कुलिङ जडीबुटी उद्योग मंगल बजार चितवन सम्पर्क 9764988589 बेसी सहरको लागि सम्पर्क युक्मी गुरुङ मोबाइल 9663858220 बेसी सहर खानेपानी कार्यालयको ठिक अगाडि

0: अच्छा जालो
1: झोरले
0: लस्तो फ्याफुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ आशा छ आजको तपाईको दिन शुभ रहनेछ